0: देखि नदेखिएको 42 दिनसम्म चाहिँ त्यहाँ कुनै पनि कुखुराहरू नराख्नु भनेर भन्छौँ, किनभने भाइरसहरू त्यहाँ हुन सक्छ र त्यो बेलासम्म नमरेको पनि हुन सक्छ।
1: कम्तीमा डेढ महिना
0: 42 दिन 45 दिनसम्म चाहिँ त्यहाँ नराख्ने भन्ने कुराहरू हुन्छ। त्यो भएर यो प्रोटोकललाई चाहिँ एक किसिमले फलो गर्नु पर्यो। र अर्को कुरो चाहिँ काठमाडौँ भनेको करिब करिब दैनिक चाहिँ 2-2.5 लाख केजी कुखुराको मासु खपत गर्ने एउटा ठूलो मार्केट पनि हो। त्यो मार्केट भा भएर अब अहिले केही किसानहरू अलिकति उपभोक्ताहरू पनि अलिकति त्रसित भइरहेको अवस्था छ। अस्तिको पनि एउटा हामीले रिपोर्ट हेर्दै थियौँ, त्यसमा 30-35% मासु बिक्री हुन चाहिँ कम भएको छ भन्ने छ।
1: कुखुराको जन्य
0: मासुहरू चाहिँ यो अहिले अलिकति बढ्या पनि होला, तर बारम्बार चाहिँ पशु सेवा विभाग लगायतका आधिकारिक निकायहरूले चाहिँ मासु उपभोग गर्ने विषयमा चाहिँ जे निर्देशन दिन्छन् त्यो निर्देशनको पालन गरेर खाँदाखेरि मासु खाँदाखेरि चाहिँ त्यति असर गर्दैन। तर अब अहिले सायद यो बर्ड फ्लूको कारण पनि एउटा सेन्सिटिभिटीले गर्दा पनि हुन्छ। नेपाल सरकारले मासु पशु बस्ताला तथा मासु जाँच ऐनलाई कार्यान्वयन गर्ने भनेको छ। यदि यो कार्यान्वयन आइसकेको अवस्थामा अझै सहजै रूपमा चाहिँ हामी जस्ता प्राविधिकहरूले उपभोक्तालाई भन्न सक्ने अवस्था हुन्छ, त्यो मासु जाँच ऐन लागू हुँदा के हुन्छ भने त्यो पशु कहाँबाट आएको हो त्यसको ट्रेसेबिलिटी, त्यसको ट्र्याकिङ गरिन्छ, कस्तो छ स्वास्थ्य परीक्षण गर्छ पशु चिकित्सकले पशु वध गर्नुभन्दा अथवा पन्छी वध गर्नुभन्दा अगाडि र पछाडि, अनि बल्ल सबै कुराहरू ठिक छ भने मार्केटमा पठाउँछ। त्यो बेला यो 100% ठिक छ ल खानुस् भनेर चाहिँ भन्न सक्ने अवस्था छ। तर अहिले चाहिँ हामीले के गर्नु पर्यो भने मासु चाहिँ जहाँ हामीले किन्दैछौँ त्यो स्रोत के हो, त्यो कस्तो हो, होइन त्यो एरियामा चाहिँ मासु छ कि छैन एउटा त्यो पनि निकोल गर्नु पर्यो। र यदि त्यहाँबाट मासु लिएर लिइसकेपछि मजासँग पकाएर चाहिँ खाने, हाम्रो कल्चरै छ, हामी धेरै काँचो मासु खाँदैनौँ, काँचो मासु त खानै भएन होइन, र पकाएर मजाले उमालेर खाँदाखेरि धेरै एकदम जोखिम चाहिँ सर्ने जोखिम न्यून हुन्छ। र अहिले पनि हाम्रो विश्वव्यापी डाटा हेर्नुहुन्छ भने अहिलेसम्म करिब 948 जनालाई मात्रै बर्ड फ्लू चाहिँ मान्छेमा चाहिँ देखिरहेछ,
1: भनेको विश्वभरको
0: विश्वभरको 900 जना, नेपालमा एकजना मात्रै हो यसमा यसबाट संक्रमण भएको। तर अहिले विश्वव्यापी चासो र चिन्ताको वैज्ञानिक जगतमा चाहिँ के छ भने हिजो एभियन इन्फ्लुएन्जा, अहिले हामीले यसलाई एभियन इन्फ्लुएन्जा भन्छौँ, यही प्रजातिको हिजोको स्पेनिस फ्लूले चाहिँ करिब 5 करोड मान्छे मरेको थियो होइन, त्यसपछि आएर हङकङ फ्लू आयो होइन, एसियन फ्लू आयो त्यसले पनि 20-25 लाख मान्छेहरू चाहिँ मारेको थियो। र अहिलेको वैज्ञानिकहरूको अहिलेको चिन्ता र चासोको विषय के छ भने कुनै बेला यो रोगले अहिलेको बर्ड फ्लूले मान्छेबाट मान्छेमा सर्ने स्वरूप परिवर्तन त गर्दैन भन्ने चिन्ताको विषय छ। अहिलेसम्म मान्छेबाट मान्छेमा सरेको छैन, पशुबाट मात्रै मान्छेमा सरिरहेको छ, र यसले चाहिँ आफ्नो स्वरूप परिवर्तन गर्ने भएको भएर मान्छेबाट मान्छेमा सर्ने त्यो किसिमले आफ्नो स्वरूप परिवर्तन गर्यो भने यसले एउटा विश्व महामारीको रूपमा ल्याउन सक्छ भन्ने एउटा चिन्ता छ। र विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनले पनि के भनिराखेको छ भने एभियन इन्फ्लुएन्जा, यो इन्फ्लुएन्जा वर्गको कुनै पनि एउटा भाइरसले संसारमा एउटा महामारी त ल्याउन त सक्छ, तर कति बेला ल्याउँछ र कुन बेला ल्याउँछ भनेर भन्न सकिने अवस्था छैन भनेको छ। त्यही भएर चाहिँ एउटा संसारको एउटा दायित्व के छ भने संसारका सबै राष्ट्रको दायित्व अहिले के हो भने रोगको छिटो नियन्त्रण गर्ने र अरू स्पेसिसमा त्यसलाई जान नदिने, बंगुर, जंगली जनावरहरू होइन अथवा चाहिँ चितुवाहरू धेरै ठाउँमा फैलिराखेका छन् त्यहाँ जान नदिने, त्यहाँ जान नदियो भने यसको म्युटेसनहरू चाहिँ अलिकति कम गर्न सकिन्छ, क्रस स्पेसिसको म्युटेसनलाई कम गर्न सकिन्छ र रोगलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने यो अवधारणा अनुसार चाहिँ विश्व जगत नै चलिराखेको छ। अहिले
1: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई, यहीँनिर मैले चासो राखेँ तपाईँको भान्सामा जहाँनिर अहिले बर्ड फ्लूको संक्रमण फैलिएको छ भनेर उपभोक्ताहरूले सुनिरहनु भएको छ, किसानहरू चाहिँ मर्कामा परिरहेको अवस्था छ, कुखुराको मासु र कुखुराको चाहिँ अण्डा तपाईँको भान्सामा अहिले उपयोगमा छ कि छैन?
0: अहिले हामीले जस्तो मेरो कुरा गर्नुहुन्छ भने म गोकर्णेश्वरमा बस्छु है काठमाडौँको, त्यहाँ चाहिँ वरिपरि बर्ड फ्लूको संक्रमण देखिएपछि पछिल्लो समयमा केही दिन हामीले बन्द गरेका थियौं, तर अहिले हामीले मजाले पकाएर चाहिँ खाने गरेको चाहिँ अवस्था छ। खान सकिन्छ मजाले खान सकिन्छ। बीचमा घरको अरू परिवारलाई पनि सम्झाउन चाहिँ अलिकति अप्ठ्यारो भएको थियो ल बर्ड फ्लू।

0: दाजु हामीले सर्यो भने के गर्ने भन्ने, तर अहिले जहाँबाट मैले मासु लिएर आउँछु एउटा मात्रै मासु पसल छ मैले सधैँ किन्ने गरेको, त्यो मासु पसलमा बारम्बार चाहिँ मैले सोध्छु यो कुखुरा कहाँबाट आएको, तपाईँले यहाँ चाहिँ किन चाहिँ यसरी अलिकति व्यवस्थितसँग काट्नु भएको छैन भने यसरी काट्नुहोस् भनेर भन्छौँ हामीले होइन, अनि यो चाहिँ तपाईँले भेटनरी सर्टिफिकेट भएको कुखुरा ल्याएको कि हो कि होइन, डाक्टरले चेक गरेर भेटनरी सर्टिफिकेट सहितको कुखुरा छ कि छैन देखाउनुहोस् भन्छु मैले कहिलेकाहीँ, त्यो सबै कुरा भेरिफाई गरिसकेपछि बल्ल ल ल म मासु खान्छु भनेर चाहिँ मैले मासु किन्ने गरेको छु अहिले।
1: त्यो सबै उपभोक्तासँग चाहिँ त्यस्तो पहुँच होला, त्यस्तो चाहिँ क्षमता होला।
0: अब यो जनचेतनाको कुरा पनि हो, हामीले मासु भन्ने कुराहरू चाहिँ के हो भने मासुलाई व्यवस्थित रूपमा हामीले स्टोर गरेनौँ, त्यसलाई व्यवस्थित रूपमा काटेनौँ, व्यवस्थित रूपमा चाहिँ काट्ने मान्छेले काट्दिएन, फोहोर हिसाबले काटिदियो भने मासुले प्रोटिन मात्रै दिँदैन, त्यस्तो फोहोर मासुले ब्याक्टेरिया भाइरसहरू पनि दिन सक्छ, त्यो भाव भएर आफूले किन्ने ठाउँमा कम्तीमा यो उपभोक्ताको अधिकार हो, त्यहाँ मैले त्यहाँबाट मासु किनेर खाँदैछु भने पैसा तिरेर मासु खाँदैछु नि, र त्यो पसललाई के भन्न पर्यो, तँलाई सरसफाई यसको स्रोतको निर्कुल गर्न पर्यो, हेर्न पर्यो, त्यहाँ सोध्ने खोज्ने, यो त उपभोक्ताको अधिकारको कुरा हो नि। त्यो भएर तपाईँको यो रेडियो मार्फत मैले के आग्रह गर्छु भने तपाईँ यदि मासु पसलमा जाँदै हुनुहुन्छ भने त्यो कसरी काट्या छ, के गरिराखेको छ, कहाँबाट मासु ल्याइराखेको छ, यो सबै कुराहरू सोध्ने खोज्ने हामी सबै उपभोक्ताको अधिकार हो, त्यो सोध्ने ल ठिक छ भन्ने लाग्यो भने लिएर आउने, पकाएर खाने, मजाले उमालेर खाने, सुरक्षित तरिकाले खाने, एनिमल प्रोटिन त चाहिन्छ नि स्वास्थ्यको लागि।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनाउनु भएको छ। बर्ड फ्लू बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरेका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सकता कर्ण टपार वा सबले देखने ठाव में राख
1: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
2: क्लासिक टेको 16 एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभाव बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। अहिले बर्ड फ्लूबाट पोल्ट्री व्यवसाय र यसमा संलग्न क्षेत्रमा कस्तो प्रभाव परेको छ त?
3: नेपालको पोल्ट्री व्यवसाय भनेको करिब करिब अत्याधुनिक आधुनिक व्यावसायिक एउटा व्यवसाय हो र यसले पोल्ट्री व्यवसायबाट मात्रै करिब करिब 45% जतिको मासु पोल्ट्रीबाट मात्रै आउँछ, कुखुराबाट मात्रै आउने गरेका छ र अहिलेको अनाको उपलब्धता पनि एकदम बढ़िया छ। त्यो मैले भन्न खोजेको के हो भने यो यसरी अगाडि फस्ताएको व्यवसायले लाई यो बर्ड फ्लूले त असर पारेकै छ। यसले दुई चार ठाउँमा जस्तो एउटा किसानको मनोबल मा चाहिँ यसको पहिलो असर छ। त्यसपछि उसले यो आर्थिक अवस्थाले चाहिँ जुन रिभाइभ धेरै किसानहरूले त बैंकबाट लाखौं करोडौंको लोन लिएर काम गरिराख्नु भएको छ। बर्ड फ्लू देख्न बित्तिकै केही समय हामीले चाहिँ प्रोडक्सन गर्न पाइँदैन है, लिस्ट मात्रै राख्यौं भने पनि हामीले लगभग चार पाँच महिनापछि हामीले त्यसको उत्पादन लिने हो। ब्रोइलर पाल्यो भने लगभग 45 दिनपछि हामीले त्यसको उत्पादन लिने हो। रोजगारीमा पनि समस्या गर्यो र एउटा बैंकिङ प्रणालीमा पनि सन्तुलन ल्याउनको लागि जो ऋणीहरू हुनुहुन्छ पालक हुनुहुन्छ उहाँलाई समस्या पनि पारेको छ। तर बर्ड फ्लूमा किसान मात्रै छैन, यसमा चाहिँ यसको मर्कामा यसको त एउटा श्रृङ्खला छ। जस्तो किसानले उत्पादन गरिसकेपछि खरिद गर्ने मान्छे हुन्छ, त्यसपछि ढुवानी गर्ने मान्छे हुन्छ, त्यसको स्लटर गर्ने है मासु पसलहरू हुन्छ, त्यसपछि मासु प्रशोधन गर्ने उद्योगहरू ससेजहरू यस्तो यस्तो बनाउने चाहिँ उद्योगहरू हुन्छ। त्यो उद्योगसँग लामो चयनसँग चाहिँ जोडिएका हरेक एक्टरलाई चाहिँ यसले प्रभाव पारेको छ। त्यो भएर यसको आर्थिक पाटो अलि गम्भीर नै छ। यद्यपि हामीले अहिले यस बीचमा नेपालमा त्यो किसिमले अध्ययन गरेका छैनौँ कति छ यसको आर्थिक क्षति भनेर, तर यसको प्रत्यक्ष अहिले हामीले जुन नष्ट गरिराखेका छौँ नि कुखुरा चल्ला त्यसपछि दाना अन्डा अहिलेसम्म हेर्दाखेरि कति करिब 77 करोड जतिको बराबरको चाहिँ आर्थिक नोक्सान प्रत्यक्ष भनेका छौँ। तर यसले पार्ने पेरिफेर अरू चाहिँ वरिपरिको चाहिँ क्षेत्रमा पार्ने जुन समस्या छ अप्रत्यक्ष रोजगारीको समस्यादेखि लिएर इकोनोमिक लसको कुराहरू चाहिँ अलिकति व्यापक नै छ जस्तो लाग्छ मलाई।
2: भनेको जोखिम पनि छ, आर्थिक एउटा चाहिँ चेन भन्नुभयो चक्र, त्यसमा चाहिँ पार्ने प्रभाव पनि छ। पोल्ट्री व्यवसायसँग जोडिएको कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। एउटा चाहिँ एक्ज्याक्ट तथ्य तथ्याङ्क चाहिँ बाँकी छ, के छ कस्तो छ प्रभाव भनेर विश्लेषण गर्न अहिले सकिरहेका छैनौं भनेर तपाईँले भन्नुभयो। यही अब क्षति गर्नु पर्यो, बर्ड फ्लू देखियो अथवा फार्ममा चाहिँ कुखुराहरू मरे
3: नष्ट,
2: किसानले त्यसलाई नष्ट गर्नुपर्ने अवस्थामा चाहिँ किसानले भन्न सक्छ मेरोमा चाहिँ रोग देखियो यस्तो भयो अब नष्ट गर्नु पर्यो भनेर सहजै भन्न सक्छन् किसान जो व्यवसाय आबद्ध हुनुहुन्छ।
3: अब यो बाध्यता पनि हो, यो राज्यप्रतिको आफ्नो दायित्व पनि हो अहिले किसानको, किनभने रोग देखिसकेपछि ऊ आफूलाई त असर गर्छ उसले अरू किसानका लागि पनि उसले चाहिँ भनिदिनुपर्ने रिपोर्टिङ गर्नुपर्ने हुनसक्छ। र अहिले किसानहरूले के पनि अलि सहजीकरण के गरिदिनु भएको छ भने रोग देख्ने बित्तिकै खबर चाहिँ गर्ने गर्नु भएको छ। त्योसँग जोडिएको क्षतिपूर्तिले पनि अलिकति उहाँहरूलाई चाहिँ एक किसिमले त्यो रिपोर्टिङ गर्नलाई चाहिँ सहयोग गरे हुनसक्छ। अहिले मजाले किसानहरूले चाहिँ सहयोग यसमा रोग नियन्त्रणमा खबर गर्ने चेक गराउने अनि नष्ट गर्ने कुराहरूमा एकदम उहाँहरूले सहयोग गरिराखेको
2: छ। यो भनेको यसतर्फको पाटो चाहिँ चेतना बढ्दो नै छ भनेर बुझ्न सक्यो।
3: एकदम
2: यसको अर्को एउटा चाहिँ पाटो हेरौँ, कुखुरा र कुखुरा जन वस्तु नष्ट गर्दै गर्दाखेरि जुन रोगको चाहिँ निवारणको चाहिँ मापदण्डभित्र पर्यो, अन्य क्षेत्र यही मासु जन्यको चाहिँ राँगाको मासुको भाउ बढ्यो, खसीको मासुको चाहिँ भाव बढ्यो, बजारमा अण्डाको चाहिँ भाव घट्यो, यो एउटा असन्तुलन छ नि, यसलाई सरकार र जिम्मेवार निकायहरूले हेरेका छन् कि छैनन्, यसो हुनुहुन्छ कि हुँदैन, तपाईँलाई के लाग्छ? मैले तपाईँको विचार चाहिँ जान्न
3: चाहन्छु। यो एउटा हामी खुला अर्थतन्त्रमा छौँ है, बजारमा के जहिले पनि के हुन्छ भने जे विषयको चाहिँ डिमान्ड बढी हुन्छ त्यसको सप्लाई कम हुँदा चाहिँ त्यसमा प्राइस चाहिँ मूल्य वृद्धि हुने कुराहरू स्वाभाविक नै हुन्छ। अब अहिले के भएको छ भने मैले अघि तपाईँले भने 45% हिस्सा पोल्ट्रीको थियो, कुखुराको मासुको थियो, अब त्यो चाहिँ अलिकति संकुचन भएर केही किसानहरूले केही उपभोक्ताहरूले त्यो नकिन्दाखेरि डिमाण्ड चाहिँ बाख्राको बढ्यो, तर बाख्राको उत्पादन त सीमित छ नि त, त्यो भएर अहिले किसानले पनि अलिकति बढीमा बेच्न खोज्ने र मासु पसलहरूले पनि अलिकति बढी मूल्य लिएर स्वाभाविक रूपमा छ, तर यसलाई पनि हामीले यो उपभोक्ता संरक्षण विभागसँग मिलेर यो नियन्त्रण प्रणालीमा जो बढी फाइदा खाने हामी जो बीचको मान्छे मिडल म्यानहरू भनेर भन्छौँ उहाँहरूलाई एउटा प्राइसको ट्र्याकिङ गरेर किसानबाट चाहिँ कति किन्यो, ढुवानीमा कति खर्च भयो र ढुवानी गर्दाका बगत वेट लस उसको कति भयो र फाइनल मूल्य चाहिँ यति हुन पर्थ्यो र त्योभन्दा चाहिँ बढी चाहिँ 20% भन्दा बढी लिएको छ भन्ने किसिमले ट्र्याकिङ मेकानिजम चाहिँ हामीले बनाउँदैछौँ, त्यो बन्यो भने उपभोक्ताले चाहिँ सही मूल्य चाहिँ पाउँछन्।
2: यो भनेको चाहिँ बजार सन्तुलनको कुरा जोड्दाखेरि संक्रमण जन्य महामारी रोग पशु पंक्षीमा चाहिँ लाग्दाखेरिको कुरा भयो। एउटा चाहिँ चासोको विषय छ कि बर्ड फ्लू चाहिँ देखा पर्यो, तर बर्ड फ्लू देखा परेपछि भयो चाहिँ के भन्दा हाम्रो यो नजिकमा चाहिँ जुन सदर चिडियाखाना छ केही पंक्षी र जंगली जनावर त्यहाँ चाहिँ मरे, काठमाडौँको किर्तिपुर शुरूआती जुन संक्रमणको एउटा स्थल त्यहाँनिर पनि मरे, दोष चाहिँ कागले पायो र चर्चा पनि बढी कागले चाहिँ किन दोष पायो भन्ने एउटा चासो रह्यो मेरो।
3: यो रोग फैलाउने धेरै कारणहरू मध्ये भन्दैछु मैले एउटा कारण काग पनि देखिया भएर त्यो एउटा त्यसलाई यसरी पनि के गर्न सकिन्छ भने अहिले हामीले सामाजिक सञ्जालमा आएको हाम्रो इपिडेमियोलोजिकल इन्भेस्टिगेसनमा आएको तथ्याङ्कले पनि के हुन्छ के देखिरहेछ भने जस्तो चिडियाखानाकै कुरा गर्दाखेरि जहाँ रुख छ चिडियाखानामा एउटा ठूलो रुख छ त्यो हाम्रो इपिडेमियोलोजिकल इन्भेस्टिगेसनको टिमले के भनेको छ भने त्यो रुखको मुनि जहाँ चाहिँ त्यो केजहरू राखेको छ नि चराको हो जहाँ त्यो बिस्ता दिशा चाहिँ कागको निस्किने ठाउँ छ त्यहाँ चाहिँ पहिलो संक्रमण भएको छ कि एउटा त्यो कारणले भन्या होला। अर्को कारण चाहिँ पन्छी मर्यो कुखुरा मर्यो तर किसानले चाहिँ अघि मैले भने जस्तो खोलामा फालिदियो बाहिर कतै फालिदियो भने त्यहाँ काग आएर चाहिँ खाइराखेको छ र त्यो काग त उडेर जान्छ फैलाउने एउटा कारण भएर एउटा त्यो कारण हुन सक्छ। तर त्यो भने जस्तो चाहिँ काग मात्रै एउटा कारण होइन, जस्तो पशु ढुवानी रोगी पशुहरू पन्छीहरूको चाहिँ ढुवानी भएको हुनसक्छ होइन, संक्रमित क्षेत्रबाट संक्रमित फार्मबाटै त्यो दानाहरू चाहिँ ओसार प्रसार गरेको हुनसक्छ, जस्तो दाना ढुवानी गर्दाखेरि एउटै गाडीले संक्रमित फार्ममा पनि झुकिएर ढुवानी गरिदियो र त्यसपछि फेरि त्यहाँ मध्येको आधा बोरा चाहिँ अर्कोमा लिएर चाहिँ झारिदियो
2: भनेको त्यो बीचमा संक्रमणका काम
3: भएनन् भने त्यसरी पनि चाहिँ सर्या हुन सक्छ होइन। अर्को यो विशेष गरेर मोमेन्टको यो पशुपक्षी जन्य पदार्थको ढुवानीको विषयले पनि एउटा काग जस्तै अर्को कारण त्यो पनि हुन सक्छ
2: भनेको धेरै चाहिँ
3: रिस्क फ्याक्टरहरू यिनीहरू चाहिँ
2: धेरै चाहिँ छन् यो फैलाउने फैलाउने
3: अहिले कागको संख्या जस्तो ठाउँ ठाउँमा मरिराखेको भएर पनि कागहरू किर्तिपुरमा होइन चिडियाखाना काभ्रेहरूमा काभ्रेमा धेरै यो एमबीसीहरूमा पनि मरिराखेको भएर कागमा संक्रमण चाहिँ अलि अत्याधिक भयो र जहाँ जहाँ काग जान्छ त्यहाँ संक्रमण यदि पन्छीहरूमा चाहिँ त्यस्तो भए रहेछ भने संक्रमण हुने सम्भावना त बढ्यो नि।
2: बर्ड फ्लू संक्रमण यसको जोखिम सावधानी र अर्थतन्त्रमा परेको प्रभावबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। तपाईँले भने जस्तै कारणहरू चाहिँ धेरै हुन सक्छन्। भाइरस र ब्याक्टेरिया फैलिनका लागि चाहिँ तापक्रम आर्द्रता उपयुक्त हुन्छ भनेर चाहिँ भनिन्छ, तर तपाईँले 40 देश विश्वका चाहिँ 40 देशमा चाहिँ बर्ड फ्लूको संक्रमण छ भनेर भन्नुभयो, सँगसँगै जोड्नुभयो अन्टार्क्टिकामा पनि यो चाहिँ छ भनेर, त्यो जुन चिसो ठाउँ हो सदाबहार हिउँ जम्ने ठाउँ भनेर बुझ्न सकिन्छ, यो यो तापक्रम र आर्द्रता मौसम अनुकूल हुने कुराहरू चाहिँ कसरी सम्बन्धित छन्?
3: हामीले सामान्यतया बर्ड फ्लूको के छ भने यो पहिलेको आर्टिकलहरूले अब साइन्टिफिक जर्नलहरूले के भन्छ भने अलिकति तापक्रम बढ्दै जाँदाखेरि कम हुन्छ होइन भन्ने छ, तर अहिले चाहिँ के भयो भने तापक्रम बढ्दै जाँदाखेरि अहिले त हामी यो तापक्रम बढेको
2: अवस्थाको ठाउँमा छौँ नि,
3: त्यही भएको ठाउँमा पनि अहिले चाहिँ देखिरहेछ, यसको मतलब भाइरसले केही न केही आफूलाई आफ्नो वरिपरिको तापक्रमसँग एडजस्ट गर्ने अनुकूलन गर्ने जस्तो गर्मी तराईको क्षेत्रमा पनि देखिरहेछ, अन्टार्क्टिकामा पनि देखिरहेछ, होइन त्यो माइनस फ्रोजनमा पनि देखिरहेछ, त्यहाँ पनि धेरै पन्छीहरू चाहिँ मरिराखेको छ भनेपछि अब यसले चाहिँ आफूलाई बिस्तारै एक्लाइमेटलाइजेसन के भन्छ यसलाई आफ्नो वरिपरिको पर्यावरणसँग यसले आफूलाई स्ट्रङ बनाउँदैछ भन्ने चाहिँ बुझ्नुपर्छ यो तापक्रममा।
2: यसै विषयको चाहिँ एउटा अध्ययन हेर्दाखेरि मैले 10 डिग्री सेल्सियस र त्यसको आसपासको चाहिँ तापक्रम र आर्द्रतामा चाहिँ बर्ड फ्लू र यसका चाहिँ भाइरसहरू रहन्छन् भन्ने चाहिँ थियो, तर अहिले त्यो अवस्था रहेन।
3: होइन, अब यस्तो पनि छ, त्यो अवस्थामा के हुन्छ भने त्यो तापक्रममा जब भाइरसको दुई कारणले हुन्छ, एउटा भाइरस पंक्षी अथवा पशुमा जान्छ, केही लक्षण देखाउँछ, र कुनै कुनै चाहिँ पन्छीहरूमा यसको लक्षणहरू नै देखिँदैन, जस्तो हाँसमा नदेखिन सक्छ, केही अरू वन्यजन्तु चराहरूमा त्यसको लक्षण, त्यो त क्यारियर भइराख्ने भयो। बाहिरी टेम्परेचर चाहिँ कम भए पनि ऊ भित्र हुँदाखेरि त त्यो टेम्परेचर के हुन्छ

0: भनेको यो अलि जुनोटिक नेचरको भाव भएर मान्छेमा पनि सर्ने भाव भएर र भोलि अहिले मान्छेमा सरेर भोलि त्यो किसिमको खतरा नहोस्. फर इक्जाम्पल तपाईँले मैले भन्छु हिजो कोभिडमा कोभिड नाइन्टिनको मृत्यु दर कति 4-5% को रेन्जमा थियो होइन. तर अहिले यसको मान्छेमा जुन बर्ड फ्लू देखिरहेछ मान्छेमा देखिसकेपछि करिब 50% मृत्यु दर छ. अहिलेको संसारको डर भनेको नै त्यही हो. बर्ड फ्लू अहिलेसम्म मान्छेमा एकदम कम देखिरहेको छ तर जहाँ देखिरहेको छ त्यहाँ करिब 50% मान्छेहरू चाहिँ मरिरहेको छ. भनेको भोलि यदि यो बर्ड फ्लूले हिजो कोभिड जसरी चाहिँ मान्छेबाट मान्छेमा सर्यो नि त्यो स्वरूपमा चाहिँ बर्ड फ्लू परिवर्तन हुने हो भने संसारमा चाहिँ धेरै मान्छेहरू चाहिँ मर्न सक्छन् र त्यो मर्नबाट बचाउनको लागि पनि बर्ड फ्लूलाई जहाँ देखिन्छ त्यही ठाउँमा नियन्त्रण गरिहाल भनेर त्यसरी नष्ट गर्ने प्रविधि चाहिँ अपनाइएको. त्यसमा हामीले के नष्ट मात्र गर्दैनौँ, त्यहाँ पन्छी नष्ट गर्छौँ, त्यसको चाहिँ सुलीहरूदेखि लिएर सबैलाई निसंक्रमण गर्छौँ, त्यहाँ प्रयोग भएका दानाहरू होइन सोत्तरहरू त्यहाँ वरिपरिको इन्भाइरोमेन्ट सबैलाई हामीले स्प्रे गर्ने डिसइन्फेक्सन गर्ने कामहरू चाहिँ त्यो हिसाबले चाहिँ गर्नु पर्या हो. जस्तो तपाईँले यसमा चाहिँ म एउटा कुरा जोडिहालौँ. 2014 थाइल्याण्डमा चाहिँ यो बर्ड फ्लू देखिसकेपछि त्यहाँको इकोनोमिक लस कति थियो भने त्यहाँको टोटल जीडीपीको 15% चाहिँ आर्थिक नोक्सानी भएको थियो.
1: त्यति धेरै
0: त्यो किन चाहिँ उसले गर्यो भने ऊ त उसको इन्टरनेसनल ट्रेड नै रोकियो. कुखुराको मासु अण्डा सबैभन्दा अलिकति धेरै सप्लाई गर्ने चाहिँ मध्येमा थाइल्याण्ड पनि पर्छ र यदि रोग त्यहाँ रहिरहने भने ऊ त उसको निर्यात त अर्मौको चाहिँ इकोनोमिक लस हुने भयो. त्यो भएर उसले चाहिँ के गर्यो भने करिब 15% चाहिँ उसले रोग नियन्त्रणमा मात्रै खर्च गरिरहेछ टोटल जीडीपीको. त्यो भएर यसले चाहिँ पार्ने आर्थिक नोक्सानीले बेलैमा नियन्त्रण जस्तो अहिले हामीले यहाँ बर्ड फ्लू देखिरहँदाखेरि पशु के अरे यो कुखुरा जन्ने कुनै पनि चिजहरू हामीले एक्सपोर्टै गर्न सक्दैनौँ. त्यो भएर आर्थिक हिसाबले पनि किसानको समृद्धिका लागि पनि हामीले बर्ड फ्लू रोग चाहिँ त्यसरी नियन्त्रण गर्नु पर्यो.
1: भनेपछि हाम्रो सीमा क्षेत्र जुन अब अलि धेरै कारोबार हुने क्षेत्र आवत जावत चहल पहल हुने चाहिँ भारत हाम्रोमा चाहिँ संक्रमण देखिँदाखेरि उतातिर पर्ने प्रभाव र उता हुँदाखेरि यता पर्ने प्रभाव यसको चाहिँ अलिक पाटो नियन्त्रणमा अथवा यो नहोस् है भन्नका लागि त्यस्तो केही छ चुस्त दुरुस्त संयन्त्र.
0: अब यसमा चाहिँ के छ भने अब अहिले जति पनि हामी कहाँ रोगहरू देखिएको छ सुरुमा देखिने रोग यो तराई जिल्लाहरूबाट नै सुरु भइरहेको छ होइन. चाइनामा त त्यति धेरै हाम्रो पशु पन्छीको धेरै व्यापार छैन तर भारतमा पनि त्यो खुल्ला नाकाको कारणले एक किसिमले समस्या भइरहेको छ होइन. अब यो कहिलेकाहीँ नेपालमा करिब करिब इन्डेमिक भन्छौँ हामीले यहाँको स्थानीय जस्तो भइसक्यो बर्ड फ्लू. इन्डियामा पनि त्यही अवस्थामा छ त्यहाँकै जस्तो भइसक्यो. त्यो भएर तर रोगहरू चाहिँ बेला बेला रोग नदेखिनको लागि एउटा बलियो मेकानिजमहरू इन्डिया र नेपालको बोर्डरहरूमा त्यो ट्रान्स बोर्डरहरूमा चाहिँ अवैध कारोबारहरू जो हुनसक्छ ती कारोबारहरू बन्द गर्ने कामहरू चाहिँ हामीले गर्न सक्यौँ. सुरक्षा निकाय भन्सार पशुका क्वारेन्टाइन कार्यालयहरू सबै मिलेर भने एक किसिमले न्यूनीकरण चाहिँ उताबाट यहाँ आउने रोगको न्यूनीकरण चाहिँ गर्न सकिन्छ.
1: डाक्टर मनोज कुमार साई यो कुराकानीमा हामीसँग हुनुहुन्छ. फार्म वा घरपालुवा पशु पंक्षीमा चाहिँ बर्ड फ्लूको शंका लाग्यो भने सम्बन्धित धनी भनौं सम्बन्धित व्यवसायी भनौं सम्बन्धित किसान भनौं उहाँहरूले तत्कालै चाहिँ कहाँ सम्पर्क गर्ने कसरी सम्पर्क गर्ने त्यस्तो अहिले चाहिँ चेन के छ तपाईँले अघि
0: अहिले त्यहाँ रोग देखिन बित्तिकै सुरुमा त्यहाँ हरेक स्थानीय तहमा पशु सेवा कार्यालयहरू छ पशु सेवा शाखा छ त्यहाँ गर्न पर्यो. अरू त्योभन्दा पनि नजिक चाहिँ प्रदेशका चाहिँ पशु सेवा कार्यालयहरू भेट्ने अस्पतालहरू छ भने त्यहाँ गर्नु पर्यो होइन. र यो रोगलाई हामीले नोटिफाइबल रोग भन्छौँ देखिन बित्तिकै खबर गर्नुपर्ने नजिकको कुनै पशु चिकित्सक प्राइभेट निजी क्षेत्रमै काम गर्ने पशु चिकित्सक छ भने नि उहाँलाई पनि खबर गर्नु पर्यो होइन. जसलाई जति सक्दो छिटो माध्यमबाट पशु स्वास्थ्यसँग जोडिएका जति निकाय अथवा चाहिँ जिम्मेवार जनशक्तिहरू हुन्छ उहाँहरूलाई चाहिँ खबर गरियो भने त्यो रोग चाहिँ त्यहाँ नियन्त्रण र त्यो वरिपरिको नियन्त्रण गर्न चाहिँ सजिलो हुन्छ.
1: भनेपछि यो भनेको किसानले पाउने राहतसँग क्षतिपूर्तिसँग पनि जोडिएको छ होइन त. उसो हो भने किसानले पाउने राहत वा क्षतिपूर्तिको चाहिँ सरकारी व्यवस्था त्यस्तो मापदण्ड र अहिले जो किसान पीड़ित हुनुहुन्छ त्यहाँनिरको चाहिँ केही पहल भइरहेको देख्नुहुन्छ अथवा गर्नुभएको छ.
0: अहिले अर्थ मन्त्रालयबाट क्षतिपूर्तिको लागि करिब 52 करोड़ बराबरको रकम पनि विनियोजन भइसकेको छ र विभागले यसमा राम्रो वर्कआउट गरिराखेको छ र बिस्तारै जति यहाँ भुक्तानीको लागि आउँछ विभागले यसलाई अगाडि बढाउँदै जान्छ।

0: त्यो प्रक्रिया चाहिँ करिब करिब अब सुरु हुन्छ, त्यो राहत वितरणको प्रक्रिया चाहिँ
1: अबका दिनमा चाहिँ सुरु हुन्छ, निरन्तर रहने
0: पैसा आइसकेका छ र किसानहरूबाट त्यो बिल भरपाईहरू पेश हुने क्रम पनि जारी छ, त्यो आउन बित्तिकै पश्चिम विभागले यो पैसा चाहिँ रिलिज गर्छ।
1: एउटा उदाहरणका रूपमा लिने हो भने तपाईँ चाहिँ पोल्ट्री व्यवसायी अहिलेको हकमा तपाईँको चाहिँ करोडौंको चाहिँ एउटा फार्ममा कुखुरा र कुखुरा जन्ने वस्तु चाहिँ नष्ट भयो।
0: हजुर,
1: अब तपाईँले राहत बुझ्दै हुनुहुन्छ, कति सन्तुष्ट हुनुहुन्छ, कति पर्याप्त हुन्छ यो सरकारले दिने राहत?
0: अहिले टोटल जति उसको नष्ट गरियो त्यसको चाहिँ 75% बराबरको राहत चाहिँ नेपाल सरकारले दिन्छ होइन। यो भनेको कम्पेन्सेसन हो, यो भनेको अब उसलाई चाहिँ परेको प्रभाव, तर उसलाई रिभाइभ हुनलाई त्योभन्दा बढी पैसा लाग्न सक्छ फेरि चाहिँ बिजनेस सुरु गर्नको लागि। तर राज्यले यति भए पनि एक किसिमले सहयोग गरेको उसलाई, किसानलाई भन्ने बुझ्छु है मैले त।
1: उसो भए अब यस्ता चाहिँ भविष्यमा महामारी नआउन्, तपाईँले अघि जनस्वास्थ्यसँग पनि जोडिएको एकदमै चासोको चाहिँ यो बर्ड फ्लू संक्रमण हो भनेर भन्नुभयो, यस्तै संक्रमण विगतमा अरू रोगहरू पनि देखिएका थिए, अहिले पनि अफ्रिकन स्वाइन फ्लू दबाई,
0: अफ्रिकन स्वाइन फ्लू फिभर,
1: त्यो चाहिँ सुँगुर बुङ्गुरमा लाग्ने त्यो पनि देखिएको छ, यस्ताहरू चाहिँ छन्। हामी चाहिँ बायो सेक्युरिटी जैविक सुरक्षाका विधि भनेर चाहिँ भनिरहेका छौं, यो आउनै नदिने वा अथवा दीर्घकालमा चाहिँ अलिकति धेरै छिटै समाधान गर्ने गरी नीति हुनुपर्छ, कस्तो गर्नुपर्छ, के अलिकति दीर्घकालीन हामीले गर्नुपर्ने काम चाहिँ के हो?
0: मैले तीनवटा कुरा जहिले पनि भन्ने गरे हुन्छु, यसको किसानको पशुधनको सुरक्षाको लागि र जनस्वास्थ्य संरक्षणको लागि हामीले तीनवटा कुरा गर्नुपर्नेछ। 55 सालदेखि हाम्रा ऐनहरूमा कुनै पनि सुधार गरिसकेका छैनौं, ती ऐनहरूलाई नयाँ ल्याउने, त्यसलाई त्यहाँ एमेन्डमेन्ट गर्ने गरेर एउटा कानूनी पुनर्संरचना गर्नुपर्ने एउटा आवश्यकता छ। अर्को चाहिँ रोग नियन्त्रणसँग सम्बन्धित सरकारी संयन्त्रहरूको पुनर्संरचना गर्ने, त्यहाँ पर्याप्त जनशक्तिको उपलब्धता चाहिँ बढाउने, कतै रोग देखियो भने त्यो रोग के हो भनेर चाहिँ पहिला छिटो पत्ता लगाउने एउटा विधि, त्यसपछि प्रयोगशालाहरूमा ल्याउने, प्रयोगशालाहरूको पनि एक्सेस चाहिँ बढाउनु पर्ने जरूरी छ। पहिला यो रोग यो हो भनेर थाहा पाएपछि पो नियन्त्रणको प्रक्रिया सुरु हुन्छ होइन। त्यो भएर जति सक्दो किसानको गोठको नजिक प्रयोगशालाको बढाउनु पर्ने चाहिँ एउटा आवश्यक छ। अर्को कुरो, नेपालमा जनशक्ति जो यो पशु चिकित्सा पशु स्वास्थ्य क्षेत्रतिरको जनशक्ति हो, त्यो जनशक्तिको एक किसिमले उत्पादन पनि बढाउनु पर्नेछ। भेटनेरी डाक्टरहरू प्राविधिकहरू चाहिँ उत्पादन गर्नुपर्नेछ। त्यसको लागि अब अलि अलिकति हाम्रो यो शिक्षा क्षेत्रमा भेटनेरी एजुकेसनमा चाहिँ लगानी पर्याप्त छैन, निजी क्षेत्रबाट पनि र सरकारी क्षेत्रमा बाट पनि त्यो किसिमले पर्याप्त नभएकोले त्यहाँ पनि बढाउनु पर्ने एउटा आवश्यकता छ भने, अर्को कुरो चाहिँ हाम्रो किसानको गोठ गोठसँगसम्म पुग्ने प्राविधिक जनशक्तिलाई चाहिँ हामीले अलिकति उच्च मनोबलका साथ चाहिँ पुर्याउने वातावरण बनाइदिउँ भने त्यो कानूनी वातावरण पनि हुनसक्छ। फर इक्जाम्पल तपाईँलाई भनेर म एउटा के भन्छु भने, अहिले हाम्रा पशु चिकित्सकहरू करिब 21 लाख रुपियाँ खर्च गर्छ, फी मात्र दिन्छ कलेजमा, अनि उनीहरूलाई चाहिँ अहिले हामीले के गरिरहेछौँ भने 6 तहमा चाहिँ स्थानीय तहमा पठाइरहेछौँ कि भन्नु 43,000मा। अब उसले 21 लाख रुपियाँ त्यो 43,000 कहिले कमाउँछ? त्यो भएर त्यो किसिमको उसलाई मोटिभेसन सहित चाहिँ राम्रो पेमेन्ट सहित चाहिँ विज्ञ जनशक्तिलाई चाहिँ स्थानीय तहमा पुर्याउनु पर्छ। अब अर्को कुरा भनेको चाहिँ प्राविधिकहरू जो हाम्रो गोठ गोठमा गएर पशुको सेवा गरिराखेका छन्, कति प्राविधिकहरू कति डाक्टरहरू त गाई भैँसी उपचार गर्दाखेरि सिङ्ला हानेर लाप्तीलाई हानेर पनि मर्छ,
1: भनेको आफै पनि जोखिमका कुरा,
0: आफै पनि जोखिम छ। र धेरै रोगहरू छ, जति तपाईँभन्दा बढी चाहिँ मलाई त्यो रोग सर्ने सम्भावना चाहिँ अलिकति मलाई बढी हुन्छ, किनभने म भेटनेरी डाक्टर हो, म पशुसँग धेरै चाहिँ सम्बन्धित हुन्छु, विभिन्न फार्ममा गइराखेका हुन्छौँ, त्यो जुनोटिक रोगहरू जो पशुबाट मान्छेमा सर्ने छन् त्यो मखा हेल्थ प्रोफेसनल हेजार्ड चाहिँ अलिकति धेरै हुन्छ। त्यो भएर यो किसिमको पनि हामीले सुरक्षा कसरी गर्न सकिन्छ यो विषयमा नै सोचिरहेको छौँ हामीले। यो एउटा प्राविधिक चाहिँ दूर दराजमा चिकित्सक चाहिँ त्यहाँ गएर सेवा गरिराखेको छ, यत्रो खर्च गरेर पढिराखेको छ, र त्यसले त्यहाँ आफ्नो डिग्निटी पनि त चाहिन्छ नि मान्छेलाई चाहिँ सन्तुष्टि, त्यो बनाउने कानूनी र संरचनागत वातावरण बनाउनु पर्नेछ। अर्को दोस्रो कुरा भनेको, हाम्रो भेटनरीको जो पहिलोको संरचना 1000 सेवा केन्द्र भनेका थियौं नि, 753 वटामा चाहिँ स्थानीय तहमा पशु शाखामा सीमित भएको छ। फेरि यसलाई हजार होइन अब संघीयतामा यसको विकेन्द्रित गर्दै 2000 पुर्याएर त्यहाँ हरेक स्थानीय तहमा भेटनेरी अस्पतालहरू हामीले राख्न सक्यौँ भने त्यहाँ रोग किसानले त्यहाँ ल्याउने रोगको उपचार हुने अनि छिटो डायग्नोसिस हुने त्यसको नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ हामीले यसरी गर्न सक्छौँ। त्यो भएर समग्रमा भन्दाखेरि संरचनागत है कानूनी र जनशक्तिको विषयमा चाहिँ हामीले आमूल पुनर्संरचना नगरिकन किसानको पशु चाहिँ लाई सुरक्षित गर्न अलिकति अप्ठ्यारो धौधौ परिरहेको यो पछिल्लो घटनाक्रमले नै देखाउँछ। हामीले त्यसलाई प्रोटेक्सन गरेर पनि छैन कि किनभने लम्पी सिकिम अफ्रिकन स्वाइन फिभर खोरेत पिपिआर इन्टेरोटक्सिमिया बर्ड फ्लू यी रोगहरू अहिले चाहिँ हामीले हेऱ्यौँ नि कन्ट्रोल त भइरहेका छैनन्। त्यसो त्यो के एउटा हामीले के स्वीकार्नुपर्छ भने हामीसँग पर्याप्त जनशक्ति भएन र संरचनागत चाहिँ एकदम त्रुटिहरू देखियो र कानून कमजोर भयो यो कारणले भएन भन्दाखेरि चाहिँ हिचकिचाट चाहिँ मान्नुपर्ने अवस्था म चाहिँ देख्दिनँ मेरो तर्फबाट होइन तर राज्यले चाहिँ यसमा गम्भीर रूपमा नै लिएको छ।
1: हामी कृषि विशेष कार्यक्रम बदलित नेपालको अन्तिममा छौं। बर्ड फ्लू संक्रमण यसको जोखिम सावधानी र अर्थतन्त्रमा परेको प्रभाव बारे कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार साई वहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। तपाईँले समग्रमा कुराहरू जोड्दै गर्दाखेरि अहिले उपभोक्तालाई पनि एउटा त्रास चाहिँ कस्तो मासु खाने कसरी खाने कि नखाने जोखिम के छ अण्डाकमा चाहिँ जोखिम के छ भन्ने एउटा चाहिँ मासु जाँचको विषय तपाईँले अघि जोड्नु भएको थियो छोटोमा हामी कार्यक्रमको अन्तिममा छौँ।
0: मासु जाँच 2055 सालमा पशु वस्ताला तथा मासु जाँच ऐन आयो र त्यसलाई अहिलेसम्म हाम्रो 26 वर्षको समयमा जम्मा 3 वटा ठाउँमा मात्रै लागू गराइरहेछौँ र त्यो मासु जाँच ऐन किन आएको थियो भने उपभोक्तालाई स्वस्थ मासु खुवाउने र मानव स्वास्थ्य संवर्धन र संरक्षणको लागि र पोषण सुरक्षाको लागि चाहिँ त्यो मासु जाँच आएको हो। जम्मा हेटौँडा बुटौल र सुर्खेतमा मात्र यसलाई लागू गर्न सक्यौं तर अब अहिले पछिल्लो पटक चाहिँ माननीय प्रधानमन्त्रीज्यू र हाम्रो माननीय मन्त्रीज्यूले पनि यसलाई देशव्यापी लागू गर्नुपर्छ र स्वस्थ मासु खाने वातावरण बनाउनुपर्छ भन्ने कुरातिर हामी लागिराखेका छौँ यसमा पहल गरिराखेका छौँ सम्भवत छिटो नै र विषयगत समितिले जो कृषि मन्त्रीज्यू प्रदेश मन्त्रीज्यूहरू र स्थानीय तहका प्रतिनिधि रहने विषयगत समिति हुन्छ त्यो विषयगत समितिले पनि एक वर्षभित्र माघको 83 माघभित्र चाहिँ यो मासु जाँच ऐन लागू गर्ने गरेर एउटा निर्णय गरेको छ। त्यो निर्णय कार्यान्वयनको लागि मन्त्रालय चाहिँ अगाडि बढ़ाएको छ जस्तो लाग्छ मलाई। हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। कार्यक्रमको अन्त्यमा नार्कमा नवनियुक्त वैज्ञानिकहरूलाई चलिरहेको 5 दिने अभिमुखीकरण तालिम बारेको खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्कले परिषदका विभिन्न कार्यालयमा खटिएर जाने नवनियुक्त वैज्ञानिकलाई लक्षित गरी 5 दिनको अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। ललितपुरको खुमलटारमा अस्तिदेखि शुरू भएको तालिम यही 30 गतेसम्म चल्नेछ। कार्यक्रमको उद्घाटन अस्ति बुधबार कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको हो। उहाँले कृषि शिक्षा प्रसार र अनुसन्धानमा समन्वय ल्याउन एक संयन्त्र तयार गर्दै परिषदको पुनर्संरचना र परिषद ऐनमा समय सापेक्ष संशोधनको लागि मन्त्रालयले कार्य गरिरहेको जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानकर्ताले किसानको प्रत्यक्ष सम्पर्कमा रही काम गर्दा परिषदलाई किसानका वास्तविक समस्याको जानकारी हुने र उपलब्ध प्रविधिको अध्ययन गरी प्रविधि प्रसार गर्न सजिलो हुने बताउनुभयो। यो तालिममा 44 जना वरिष्ठ वैज्ञानिक र 27 जना वैज्ञानिकको सहभागिता रहेको छ। कृषि र पशु सम्बन्धी

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054-043-97-67-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामेको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रपति पौडेलद्वारा 4 विधेयक प्रमाणीकरण। सरकारद्वारा सार्वजनिक प्रशासनलाई थप अनुशासित पारदर्शी र जवाबदेही बनाउने भन्दै कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक। दोलखामा छिमेकीको खुकुरी प्रहारबाट 1 युवक घाइते। काठमाडौँको मूलपानीमा माइक्रोले स्कूटरलाई ठक्कर दिँदा 2 जना घाइते। इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ्दै। फ्रान्स मोरक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। मोरक्को विश्वकपबाट बाहिरियो।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आर्थिक वर्ष 2082-83 को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झण्डै 33 अर्बको भुक्तानी दिएको छ। सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनु अघि असार 25 गते कुल 33 अर्ब 16 करोड 54 लाख रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसमध्ये चालू बजेट खर्च अन्तर्गत 12 अर्ब 42 करोड 5 लाख, पुँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड 7 लाख र वित्तीय व्यवस्था अन्तर्गत 2 अर्ब 35 करोड 42 लाख रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहिबार अबेर जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम ती विधेयक प्रमाणीकरण गरेको उल्लेख छ। प्रमाणीकरण भएका विधेयकहरूमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित पारदर्शी र जवाबदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति सेवाग्राहीसँगको व्यवहार गोपनीयता पोसाक उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कडाई गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 सार्वजनिक गरेको छ। मन्त्रालयले केही दिन अघि यो आचार संहिता कार्यान्वयनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन दिएको छ। सरकारको यो कदमलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा पनि हेरिएको छ। सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका कार्यसूचीमा कर्मचारी तन्त्रलाई निष्पक्ष व्यावसायिक र अनुशासित बनाउने तथा कर्मचारी आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो। नयाँ आचार संहिताहरू त्यसैको कार्यान्वयनका रूपमा आएको सरकारी दावी छ। पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालको प्रयोग सेवा प्रवाहमा लासुस्ती तथा अनुशासन सम्बन्धी गुनासो बढ़िरहेका बेला सरकारले आचार संहिता मार्फत कडाई बढ़ाएको हो। केही समय अघि पालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि आचार संहिता ल्याएको थियो भने अहिले समग्र प्रशासनिक क्षेत्रका कर्मचारीलाई कडाई गर्ने तयारी सरकारले गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि 3 महिनासम्म डेंगू सचेतना अभियान सञ्चालन गर्ने भएको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत किडजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार साउन भदौ र असोज महिनाभर अभियान सञ्चालन गरी डेंगूबाट बस्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ। उहाँले साउनदेखि वर्षा बढ़ेसँगै पानी जम्ने र त्यही पानीमा डेंगू सार्ने लामखुट्टे बढ़ने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागि बताउनु भएको छ। अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजी गरी नष्ट गर्ने टोल टोल र विद्यालयमा पुगेर डेंगू संक्रमणबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनेछ। महाशाखाका अनुसार साउनदेखि असोजसम्म डेंगू संक्रमण उच्च हुने सम्भावना छ। गत जनवरीदेखि हालसम्म देशभर 1244 जनामा डेंगू संक्रमण पुष्टि भइसकेको छ। नेपाली कंग्रेसले प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेको छ। प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र राष्ट्रिय सभाका सचेतक पदम परियारले रिट दायर गर्नुभएको सर्वोच्च अदालतमा पेश भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र विशेष अधिकारका रूपमा लागू हुने व्यवस्था गैर संवैधानिक रहेको दावीसहित रिट दायर गरिएको नियमावलीमा रहेको दफा 40 तीन वर्षभन्दा बढ़ी कैद सजाय हुने तथा नैतिक पतन हुने फौजदारी कसरमा अभियोग लागेर थुनामा बसेको सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको विषयमा पनि कंग्रेसले प्रश्न उठाएको छ। गत जेठ 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भइसकेको छ। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई तत्काल विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरूङ आफै खटिएर सड़कमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए। साथै सरकारले उनका लागि हवाई उद्धारको व्यवस्था स्थापन गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बिहोर्ने बताएको थियो। तर वीर अस्पतालको वन आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन्। बिहिबार दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने क्रिटिकल केयरका डाक्टर निर्मन ग्यावाली एनेथेस्ट जयप्रकाश ठाकुर प्राध्यापक डाक्टर रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको विशेष टोली उनको जीवन रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ। पटक पटकको बाढ़ी पहिरोले क्षति भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्र नयाँ बनाइएको ट्र्याकबाटै गाडी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको यो राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। बर्खायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डमा पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा गाड़ी आवाजावत हुने र विपदका कारण अवरूद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ। यसअघि रोशी खोलाको बहाव बढ़ने बित्तिकै डाइभर्सन बगाउने र सड़क अवरूद्ध हुने गरेको थियो। चौकी डाँडादेखि कटुञ्जेबेसी लापकोट चार सय बेसी नार्के चिउरेवास बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानो ट्र्याकबाट गाड़ी चलाइएको छ। चौकी डाँडा चार सय बेसी घुमाउने बेसी बोक्सीकुना चिउरेवास कालढुङ्गा तथा पिप्ले बर्खे खोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ। ग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुंगा राखेर सड़क तयार गरिएको छ। 2081 साल असोजको बाढ़ी पहिरोले राजमार्गको भकुण्डे बेसीदेखि नेपाल थोकसम्म जम्मै 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। गाड़ी सञ्चालन गर्न रुसी खोलामा अस्थायी रूपमा बनाएको डाइभर्सन पनि बाढ़ीले बगाउने गरेको थियो। क्षतिग्रस्त चार खण्ड मध्येको खण्ड बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गरिरहेको छ। राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदी आवश्यक अभिभावकत्व नलिए सुकुम्बासीलाई हटाइएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्रचार गरे पनि सम्बोधन नभएको बताउँदै सरकारले सुकुम्बासीको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि
7: के खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896992998।
7: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विशेष अदालतले नेपाल दूरसंचार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहिबार प्रतिवादी बनाएका सबैलाई सफाई दिएको अख्तियार दुर्भाग्य अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलेमात्र भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। तत्कालीन प्रबन्ध निर्देशक पौडेल सहितका प्रतिवादीहरूले पदको दुरूपयोग गरी राज्यकोषमा ठूलो नोक्सानी पुर्याएको अख्तियारको आरोप लगाएको थियो। सो मुद्दामा आयोगले तत्कालीन प्रबन्ध निर्देशक पौडेल प्रमुख व्यावसायिक अधिकृत संगीता पहाड़ी अरियाल सहित टेलिकमका कर्मचारीहरू प्रतिभा वैद्य राजेन्द्र श्रेष्ठ जगेन्द्रलाल उपाध्याय विनिता श्रेष्ठ अमोल प्रधान देवेन्द्र खतेउडा राजीव कुमार केसी सन्तोष कुमार श्रेष्ठ नवल चौधरी मुक्तिप्रसाद अरियाल हेमप्रभा कर्ण र परमात्मा भट्टराईलाई समान 33,48,00,000 बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता हुँदा अर्याल प्रबन्ध निर्देशक थिइन्, जसका कारण स्वयंमितिदेखि उनी निलम्बित थिइन्। सफाई पाएसँगै उनी टेलिकमकै प्रबन्ध निर्देशकमा फर्किने भएकी छन्। दोलखाको जिरी नगरपालिकाका दुई सहकारी खारेज भएका छन्। जिरी नगरपालिका साथ स्थित कलङ जैविक कृषि सहकारी र वडा नम्बर 6 स्थित पातले साना किसान कृषि सहकारी संस्था खारेज भएका हुन्। ती सहकारी संस्थाहरूले आफ्नो कारोबार केही नभएको भन्दै खारेजीको निवेदन दिएकाले खारेजी प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीद्वारा जारी सूचनामा ती सहकारी संस्थासँग लेनदेन वा कारोबार भएमा यही असारमा शान्तभित्र जिरी नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। दोलखामा छिमेकीको खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका साथमा छिमेकीको खुकुरी प्रहारबाट स्थानीय 28 वर्षीय दीपक ठकुरी घाइते भएका हुन्। उनलाई आफ्नै घरको आँगनमा सोही स्थानका 43 वर्षीय हरिबहादुर साईले खुकुरी प्रहार गरेको दोलखा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हरिबहादुरले विवादका क्रममा ठकुरीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट ठकुरी घाइते भएका छन्। उनको चरिकोट स्थित पशुपति चौलागाई अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने हरिबहादुरलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको मूलपानीमा माइक्रोले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन्। बिहिबार कागेश्वरी मनोहरा नगरपालिका 6 स्थित खरे चोकमा बागमती प्रदेश 01-02-95-95 नम्बरको इभी माइक्रोले 62-75-78 नम्बरको स्कूटरलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर स्कूटर चालक ओखलडुङ्गा घर भएका 35 वर्षीय डेकराज खतेउडा र स्कूटर पछाडि सवार 63 वर्षीय खडानन्द खतेउडा घाइते भएका छन्। स्कूटर चालक डेकराजको एभरेस्ट अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश चुवेदीले जानकारी दिनुभएको छ। अर्का घाइतेको मनोहरा नगर अस्पतालमा उपचार भइरहेको छ। माइक्रो काभ्रे घर भएका 18 वर्षीय मनिष गौतमले चलाएका थिए। उनको साथमा सवारी चालक अनुमति पत्र नभेटिएको एसपी चुवेदीले जानकारी दिनुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच केही हप्ता अघि भएको युद्धविराम तथा समझदारी अन्त्य हुने अवस्था आएसँगै दुवै देशबीच फेरि प्रत्यक्ष सैन्य टकरावको अवस्था सिर्जना भएको छ। अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली क्षेपास्त्र प्रक्षेपण स्थल नौसैनिक इलाका बन्दरगाह रेलमार्ग तथा सामरिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ। इरानले अमेरिकी आक्रमण जारी रहे मध्य पूर्वका अन्य अमेरिकी सैन्य अड्डा समेत निशानामा पर्ने चेतावनी दिएको छ। पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा समेत अमेरिकी आक्रमण जारी रहे इरानी नेतृत्वले प्रतिरोधको नीति निरन्तर रहने सन्देश दिएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। इरानी प्रतिनिधिले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन भएको भन्दै सुरक्षा परिषदलाई सक्रिय हस्तक्षेप गर्न आग्रह गरेका छन्। राष्ट्रसंघले प्रत्यक्ष रूपमा संयम अप्नाउन र कूटनैतिक समाधान खोज्न आग्रह गर्दै आएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि युद्ध विस्तार भए विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। विभिन्न देशहरूले दुवै पक्षलाई संयम अप्नाउन आग्रह गर्दै यसअघि भएको समझदारी कार्यान्वयन गर्न आह्वान गरेका छन्। साउदी अरेबिया र इरानका विदेश मन्त्री बीच पनि पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन वार्ता भएको छ। तर इजरायलले आवश्यक परे इरानमाथि अझ शक्तिशाली आक्रमण गर्न तयार रहेको जनाएको छ। विश्वको झण्डै 20% कच्चा तेल र ठूलो परिमाण मल तथा अन्य वस्तु ढुवानी हुने भएकाले तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, आपूर्ति श्रृंखला अवरोध तथा खाद्य सुरक्षामाथि समेत असर पर्ने चिन्ता बढ़ेको छ। समाचारको अन्त्यमा खेल समाचार। फ्रान्स मोरक्कोलाई पराजित गर्दै विश्व फिफा विश्वकप फुटबलको सेमी फाइनल चरणमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा शुक्रबार बिहान सम्पन्न भएको खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोलले पराजित गरे सेमी फाइनल यात्रा सुनिश्चित गरेको। खेलको पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलविहीन बनाउन सफल भएको थियो। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौ सयर मजौरीले डिबक्समा फाउल गर्दा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो। केलन एम्बापेले प्रहार गरेको बललाई मोरक्कोका गोलरक्षक एसिरो बुनौले उत्कृष्ट रक्षा गरेका हुन्। दोस्रो हाफको 60 मिनटमा केलन एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए। विश्वकपमा यो एम्बापेको 20 गोल हो। खेलको 65 मिनटमा उस्मान देम्बेले गोल गर्दै अग्रता दोब्बर बनाएका छन्। फ्रान्सले अब सेमी फाइनलमा स्पेन र बेल्जियमको खेलबाट तय हुने विजेतासँग खेल्ने भएको छ। समाचारसँग हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रपति पौडेलद्वारा 4 विधेयक प्रमाणीकरण। सरकारद्वारा सार्वजनिक प्रशासनलाई थप अनुशासित, पारदर्शी र जवाबदेही बनाउने भन्दै कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक। दोलखामा छिमेकीको खुकुरी प्रहारबाट एक युवक घाइते। काठमाडौँको मूलपानीमा माइक्रोले स्कूटरलाई ठक्कर दिँदा 2 घाइते। इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ्दै फ्रान्स मोरक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। मोरक्को विश्वकपबाट बाहिरियो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो फेरि बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राख्ने र जिम्मेवार जवाब दिई वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी मन्थली 1 रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछा।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
8: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305 0484453305, मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।

0: भैया नि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो
0: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
4: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ
4: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
5: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
4: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाउ
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
0: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउँ त लिएर आऊ
7: ल्याउनु त

0: अनि बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: राष्ट्रिय लोक कथा दोहोरी प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
5: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू:
6: प्रजापति पराजुली,
7: दुर्गा राई माझी,
6: बत्री पङ्गेनी,
7: रीता थापा मगर,
6: पशुपति शर्मा,
7: सुभाष केसी,
6: दीपक खड्का,
7: राधिका हमाल,
6: सीता थापा,
7: कृष्ण रेउले,
6: शिव हमाल,
7: जुना श्री,
6: देवी घरती,
7: दिनेश काफ्रे,
6: रामकुमार नेपाली,
7: उषा सुवेदी,
6: भरत बराकोटी
7: र कुमार हुन्।
6: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
5: स्थान तिनलाल पार्क मन्थरी रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
8: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054-043-230, 97-67-65-24-29,
8: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौं भने तपाईँ उगाली उराली लेगवेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी साताको सातै दिन आउने गर्छौं, तर फरक बार फरक प्रस्तुति रहन्छ। आजको व्यवसाय पके पनि के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। आज चाहिँ हामीले स्थानीय गीतहरूलाई मात्र स्थान दिन्छौ। तपाईँले 048 40 00 26 मा सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्र नेपाली पात्र हजुरको न्यूज .com हजुरको यतामा कुश एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्त जनसाथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मिठा अनि रमाइलो गीत सुपर गाडी एलम्बु पारी अनि बोलको गीत दिनेश श्रेष्ठ अनि साथीहरूको आवाजमा रहेको थियो यस्तै मिठा रमाइला गीतहरू बस्छ। आज तपाईँले स्थानीय गीत रोज्नुपर्ने हुन्छ। तपाईँले रोज्नु भएको गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाई उकाली उराली लेखबेसी गर्दै साथी भन्ज्याङ चौधरी गर्दै हामीलाई पनि एक हिसाब सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एक हिसाब सुनिएर साथ दिइराख्नुभएका तपाई सम्पूर्ण साथीलाई कार्यक्रममा स्वागत गर्दै हामी आइ पनि सकेका छौं र तपाईँकै रोजाइका मिठा गीत संगीत बज्छ। तपाईँले फोन डायल गर्नुपर्छ उकाली उराली बेसी गर्दै साथै भन्ज्याङ चौतारी गर्दै हामीसँगै रहेर सुन्दै सहयात्रा गरिराख्नु भएको छ भन्ने आशा पनि लिएका छौं हामीले। अब तपाईँलाई चाहिँ अब इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ तपाईँ भने हामीलाई कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँको लागि तपाईँकैले नै रोज्नुभएका मिठा गीतहरू कार्यक्रममा राख्दै राख्दै अगाडि पनि बढ्नेछौं पनि भन्न चाहन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई नै वाचन गर्न चाहन्छु। हामीसँग धेरै फेसबुक कमेन्टहरू पनि प्राप्त भएको छ। तपाईँले फेसबुक लाइभबाट कार्यक्रम सुनिरहँदा हामीलाई कमेन्टहरू प्राप्त हुने क्रममा यति बेला म तपाईँको कमेन्टलाई स्थान दिनेछु। हुनुहुन्छ पहिलो साथी यति बेलाको बसाईमा सुमित या त सुनवार किरातजी हुनुहुन्छ। गुड मर्निङ, के छ खबर, खाना खानु भयो त? म रामेश साप देउराली हाल चाहिँ काठमाडौँबाट। सुमित या त सुनवार किरात हो, कार्यक्रम सुन्दैछु है, धेरै मनपर्छ। अब बस्ने गीत हजुर लगायत सम्पूर्णको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, दिदी दर्शन नमस्ते, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु। अब बज्ने गीत चाहिँ मलाई चिन्ने सबैको लागि, मेरो घर परिवारको लागि पनि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। त्यसै गरी विवश कुलुङ पृथकजीले पनि नमस्कार, म विवश कुलुङ पृथक धरानबाट भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा राजभले मगर, राई अनिता, अमिरा सुनवार, हरपल रोशनी, सुमे लिम्बू, त्यसै गरी शमशेर लिम्बूको लागि, त्राम चौधरी, रोशन फुलाहाङको लागि, आकाश राई, कल्पना साङपाङ लगायत मलाई विवश कुलुङ पृथक भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। सत्यकोला इसाहराजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, सबैको लागि शुभ दिनको कामना भन्दै हुनुहुन्छ। कर्णप्रिय केसीजीले पनि हजुर लगायत सम्पूर्णमा शुभ दिनको कामना, म चाहिँ कर्णप्रिय केसी संगीत गर्दाङ तुलसीपुर भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ बिरजाङ लिम्बुजी, उहाँ पनि लेख्नुहुन्छ, अब बज्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ विनोद सम्बा हाम्फेको लागि, डकेन्द्र सम्बा हाम्फे हासन लिम्बु ताराशंकर, त्यसै गरी दिल्न सम्बा हाम्फेलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो असारको लगभग अन्तिम हुन लागिसकेको छ। खेतबारीमा काम गर्ने किसान आमा बुबा दाजुभाइ दिदीबहिनी पक्कै पनि खेततिर काममा व्यस्त हुनुहुन्छ कि जस्तो पनि लाग्छ। असारको छोटाहरूको महिनामा काम चाहिँ छिटै सघाउनु पर्छ है, रोपाईहरू भनेर काम पनि गरिराख्नु भएको छ होला, त्यही भएर पनि होला। अब पानी परिरहेका छन् विभिन्न ठाउँमा, धेरै ठाउँमा ठूलो पानी परेर वर्षातहरू भइरहेका छन्, बाढी पहिरोहरू पनि गइरहेका छन्। यो हुँदाखेरि तपाईँ यात्रा गर्ने क्रममा बाटोको अवस्था बुझेर यात्रा गर्नुहोला। अब पानी भएको ठाउँमा, वर्षा पर्याप्त भइरहेको ठाउँमा रोपाई गरिसक्नु भएको छ, कतिपय ठाउँमा पानी परेको छैन, वर्षा पर्याप्त नहुँदाखेरि रोपाई पनि गर्न सक्नु भएको छैन होला भन्ने पनि लाग्छ। अब विभिन्न ठाउँमा आफ्नै काममा व्यस्त रहेर पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने लागेको छ। बिस्तारै बिस्तारै अब दिदीबहिनी चेलीबेटीको लागि साउन महिना शुरूआत भइसकेको छ होइन, सरस्वती हरिया पहिला चुरा लाउने, मठ मन्दिर जाने,
तयारी पनि छ होला, काम छिटै सघाउनु पर्छ, त्यही भएर साउन महिनामा त व्रत पनि बस्नुपर्छ भन्ने पनि लागेको छ होला कतिपय दिदीबहिनीहरूलाई चाहिँ भन्ने पनि लाग्छ। तपाईँसँग रमाइला मिठा कुराकानी गर्ने प्रयत्न हाम्रो जारी नै रहेको छ, किनकि आज तपाईँले स्थानीय गीत रोज्नुपर्छ, तपाईँको रोजाइका मिठा गीत बजाउने हाम्रो प्रयत्न चाहिँ जारी नै रहेको छ पनि भन्न चाहन्छु। यति बेला चाहिँ म कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्न चाहन्छु। कार्यक्रममा तपाईँको धेरै कमेन्टहरू मात्रै वाचन गरिरहेको छु मैले। यति बेलाको बसाइमा अर्को गीत बस्छ, त्यसपछि हामी छोटो व्यवसायको विश्रामतर्फ जान्छौ, विश्रामपछि फेरि आउनेछौ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ आउनुहोस् नाभिथापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाब दिई वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजेबाट स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी मन्थली 1 रामेछाप जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुट्ला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाबदेही वक्ताबाट जवाब सुनौ
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र
3: मिति 2083 साल असार 28 गते आइतबार
2: समय बिहान 10 बजेदेखि
3: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 97765624900 सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
5: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
1: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नवित्तीय समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
6: प्रजापति पराथुली, दुर्गा राई माझी, बत्री पङ्गेनी,
7: रीता थापा मगर,
6: पशुपति शर्मा,
7: सुभाष केसी,
6: दीपक खड्का,
7: राधिका हमाल,
6: सीता थापा,
7: कृष्ण रेउले,
6: शिव हमाल,
7: जुना श्री,
6: देवी घरती,
7: दिनेश काफ्रे,
6: रामकुमार नेपाली,
7: उषा सुवेदी,
6: भरत बराकोटी
7: र कुमार पुन।
6: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
1: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
8: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
8: सीता थापा,
4: प्रकाश कचवाल,
8: राजेन्द्र कुमार कार्की,
4: कुमार कार्की,
8: अमृत सुनवार,
4: उत्तम पौडेल,
8: सन्ध्या सानु,
4: रामकुमार पौडेल,
8: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
4: कार्यक्रम हुने मिति, समय र स्थान।
8: मिति 2083 साल असार 26 गते।
4: समय दिउँसो 1 बजे।
8: स्थान मन्थली पार्क इन रामेछाप।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861-95-95-51।
8: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो 102

कार्यक्रमको शैलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा शुक्रबार हामीले तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिन सकिरहेका छैनौं। फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु होला। यदि फोन लाग्दैन भने पनि ठिकै छ, हामी तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्दै कार्यक्रमलाई यस्तै मिठा लोकगीत संगीत राख्दै तपाईँलाई मनोरञ्जन दिँदै हामी कार्यक्रममा अगाडि बढ़िरहेका छौं। यति बेला फेरि पनि लाग्छु म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ। धर्मराजजी लेख्नुहुन्छ, नमस्ते, शुभ दिन, म ढोकाल धर्मराज बिर्तामोड चापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु है। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा असार 26 गते जन्मदिन मनाउने झापाकी बहिनी अस्मिता पोखरेल इलामकी कमला थापा भोजपुरका पुराना मीडिया प्रेमी साथी रमेश्वर सुदन भोजेललाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन परिवार लगायत मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि अब बच्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। हीरा बहादुर लगायतजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार है, म बुटवलबाट कार्यक्रम सुन्दैछु, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। टेकु छेत्रीजीले पनि नमस्कार छ है, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। यता तनहुबाट अब बच्ने मिठो गीत हजुर लगायत सम्पूर्ण साथीलाई समर्पण गर्छु ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी मनोज सोन्दासजीले पनि लेख्नु भएको छ, नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, म पनि कार्यक्रम सुनिरहेको छु यता सिन्धुलीको झाँगा छोली रातमाट बजारबाट, अब बच्ने गीत सबै सबैको लागि समर्पण गरे ल भन्नुभएको छ। जनक रोजाली मगरजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। मेनुका तामाङजीले पनि नमस्ते है, म यता शङ्खुवा सभा चैनपुर 5 बाट हो, के छ खबर, खाना भयो त भन्दै हुनुहुन्छ। मेरो भइसकेको छ, यहाँको पनि भयो होला आशा गरे। मिलन घायल मोटोजीले पनि नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ यता दुहाको तारबाट, अब बस्ने गीत सबैको लागि समर्पण गरे ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ। हुनुहुन्छ अर्को साथी अमिनाजी, उहाँ लेख्नुहुन्छ, नमस्ते, म अमिना सुनवार हो, यता दोरसाबाट भन्दै हुनुहुन्छ। साथीहरूमा चाहिँ प्यारी सुशीला विश्वकुर्मा, त्यसै गरी राई दाई राजकले मगर, विवश कुलुङ, कृतक तिलक विष्ट, टेकु छेत्री, रत्न बहादुर थापा, कालविरमान सुनवार, कुमार प्रजा, नवराज श्रेष्ठ, माया नेहरूता योन्जनको लागि, संगीता लामा, अलिसा लिम्बु, कविता घतानी, हरफल रोशनी किराती, अञ्जना लगायत सबै सबैलाई अब बस्ने मिठो गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ रुकेन्द्र रोका मगरजीले पनि, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। दीपिका पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, जोरले है दिदी, म यता काठमाडौँबाट दीपिका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु ल, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिनु लम्तडी मगरजीले पनि लेख्नु भएको छ, नमस्कार है, कार्यक्रम सुन्दैछु यता पाल्पा पालुङ्ग घर भइहाल चाहिँ साउदी अरबियाबाट, अब बच्ने गीत मलाई चिने नचिने सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी निर्दोष चिन्जीले पनि लेख्नु भएको छ, हेलो, गुड मर्निङ है दिदी, म यता 5 थरको मेकलाजुङ 2 हाल चाहिँ बिरानो देश कतारबाट चिम निर्दोष हो भन्दै हुनुहुन्छ। कार्यक्रम सुन्दैछु है, कार्यक्रम राम्रो लाग्छ, घर परिवारमा मिठो सम्झना, साथै अब बच्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा समीक्षा जोशे, अंकिता सुनवारको लागि कमला उडेम, त्यसै गरी जुनिता चामलिङ राई, लिम्बुनी पविना, माया राई दिलदुखी रिया, त्यसै गरी पुचे संस्कृति लामा माया आयुषा, त्यसै गरी मेरो प्यारो मान्छे तिमी कविता खतानी, रुबिना थामी, त्यसै गरी काली अञ्जना शेर्पाको लागि, कनुष्का सनवारको लागि, पूर्वेली खुसी, ममता पोया राई, अनिता सरिता लगायत मलाई चिने नचिने सबै सबैलाई अब बच्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।
तपाईले हामीलाई उकाली उडानी देखदेश गर्दै भन्झ्याङ चौधारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट गीत साथ सुन्दै हुनुहुन्छ। यति बेला भने हामी फेरि पनि कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी बाँकी रहेका तपाईँका कमेन्टहरू लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो अनि रमाइलो मनसुनी गीत बजिसकेको छ। हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि हामी लागिसकेका छौँ। बाँकी रहेका तपाईँका कमेन्टहरू भाषण गर्दै गर्दै अब चाहिँ लगभग विदा हुने बेला पनि हुन लागिसकेको छ। आजको विषयमा चाहिँ हामीले कुनै पनि साथीसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिन सकेनौँ, अलिकति टेलिफोन सम्पर्कमा पनि समस्याको बावजुदको साथसाथै हाम्रो रेडियो सुन्ने रेडियो प्रेमी मित्रहरू पनि पक्कै यो समय व्यस्त रहेर पनि होइन सहभागिता जनाउनु पाउनु भएन होला भन्ने पनि लाग्छ। ठिक छ, तपाईँ धेरै साथीले चाहिँ हामीलाई अपोइन्टाले नगरे तापनि कार्यक्रम चाहिँ सुनेर साथ दिनुभएको छ भन्ने हामीलाई आशा चाहिँ लागेको छ भन्न चाहन्छु। यति बेला म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ नि लाग्न चाहन्छु। संगीता लामा संगीतजी लेख्नुहुन्छ, नमस्कार है दिदी, म कार्यक्रम सुन्दैछु, अब भजन गीत सबैको लागि भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। यता सालुबाट अब भजन गीत सबैको लागि हाल चाहिँ काठमाडौँबाट ल भन्नुभएको छ। सौरभ केसीजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु, यता बागसरो नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि मेरो घर परिवार लगायत मलाई चिने नचिने सबै सबैको लागि अब बज्ने मिचो गीत समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ शिवजी राणा मगरजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु हेटौडाबाट, सम्पूर्ण साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, सुन्दैछु।

चितवनबाट बस्ने गीत सबैको लागि समर्पण गरे है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी रीता परियारजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट, रीता परियार हो। मेरो छोरालाई धेरै माया छ, साथै बाबा मम्मी भाइ दिदी देना छोराको लागि पनि भन्दै हुनुहुन्छ। छोरा निशाना मगर, त्यसै गरी निशा मगर, मनिता मगर, त्यसै गरी शान्ति मगर, सुनिता मगर, अलिना मगर, कविता नेपाली, सीता नेपाली, गीता नेपाली, त्यसै गरी सुनिता नेपाली, कमला नेपाली, सपना नेपाली, दिपेन्द्र छेत्री, सबैजनालाई उस्तै माया, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। रीताजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ, नमस्कार साई दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइ पनि सकेको छु भन्दै कार्यक्रमको समय पनि अब सकिसकेको छ। हामीले पनि अब चाहिँ कार्यक्रमबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ, बर्खायामको समय छ। तपाईँले बर्खायामको समयमा लामो बाटोको यात्रा गर्दा बाटोको अवस्था के छ कस्तो छ बुझेर यात्रा गर्नुहोला। साथसाथै हामीले अब धाराहरूमा पनि पानी धमिलो आउँछ, यो पानी धमिलो आउने क्रममा पनि तपाईँले कि त स्वास्थ्यलाई ख्याल गर्दै पानी तताएर पिउनुहोला, साथसाथै फिल्टर गरेर पनि तपाईँले पानीलाई चाहिँ प्रशुद्धिकरण गरेर पिउन सक्नुहुन्छ पनि भन्न चाहे। धेरै अवस्थामा हाम्रो बस्तीतिर यति पानी नपरे तापनि पानीको मुहानतिर चाहिँ पानी परिरहँदा अर्थात अन्य ठाउँमा परेको पानी चाहिँ बाढी बगिरहँदाखेरि हाम्रो धारामा हामीले पिउने पानी धमिला आइरहँदाखेरि चाहिँ विभिन्न किटाणुहरूसहित मिसिएर आएको हुँदा तपाईँले पानीलाई ध्यान दिनुहोला पिउने क्रममा। साथसाथै खानपिनमा पनि ध्यान दिनुहोला, तपाईँले खानपिन लगायत पानी हरेक कुरामा, यो कहिले घाम कहिले पानी, पानी पर्दा चिसो मौसम हुन्छ, घाम लाग्दाखेरि तातो गर्मी महसुस हुन्छ, हामीले यो हुँदाखेरि पनि खानेकुराहरूमा हामीले ध्यान नदिँदा हाम्रो स्वास्थ्यमा धेरै असरहरू हुन सक्छ। त्यही भएर तपाईँले हरेक कुरालाई ख्याल गरेर आफ्नो कार्यलाई पनि अगाडि बढाउनुहोला भन्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ, कार्यक्रमबाट पछि विदा मागेर जानुपर्ने बेला भइसकेको छ भन्दै तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुकलाई कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो अर्को एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोको शैलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692965998।
10: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। सरकारले सार्वजनिक प्रशासनलाई थप अनुमति सहित पारदर्शी र जवाफदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति सेवाग्राहीहरूसँगको व्यवहार गोपनीयता पोसाक उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कडाई गरेको छ। भूमि व्यवस्था सहकारी संस्था संघीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 सार्वजनिक गरेको छ। मन्त्रालयले केही दिन अघि यो आचार संहिता कार्यान्वयनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन दिएको छ। सरकारको यो कदमलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा पनि हेरिएको छ। सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका कार्यसूचीमा कर्मचारी तन्त्रलाई निष्पक्ष व्यवहारिक र अनुशासित बनाउने तथा कर्मचारी आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। नयाँ आचार संहिता त्यसैको कार्यान्वयनका रूपमा आएको सरकारी दावी रहेको छ। पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालको प्रयोग सेवा प्रवाहमा ढिला सुस्ती तथा अनुशासन सम्बन्धी गुनासो बढ़िरहेका बेला सरकारले आचार संहिता मार्फत कडाई बढ़ाएको हो। केही समय अघि पालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि आचार संहिताको ल्याएको थियो भने अहिले समग्र प्रशासनिक क्षेत्रका कर्मचारीलाई कडाई गर्ने तयारी सरकारले गरेको छ। तीन दिनको अन्तरालमा नेपाली कांग्रेसमा दुई समूहबाट दुई फरक फरक विषय बाहिर आएका छन्। सभापति गगन थापाले असार 22 गते सोमबार सार्वजनिक कायम कार्यक्रममै 14 महाधिवेशनबाट आएका 111 केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यता अत्यावधिक नगर्ने विषयलाई आफूले स्वीकार गर्न नसक्ने बताउनु भएको छ। पार्टीको जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्दै सभापति थापाले विधानले जुन कुरा दिँदैन त्यो कुरा मैले चाहेर पनि गर्न नसक्ने बताउनु भएको छ। एउटा नेपाली कांग्रेसको क्रियाशील सदस्य अत्यावधिक नागरिकन चलाउने भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खी लाभ हुने बताउनु भएको छ। इतर समूह वर्तमान सभापति शेरबहादुर देवा समूह र डाक्टर शेखर कोइराला समूहको माग सम्बोधन गर्न नसक्ने जनाउँदै सभापति थापाले यस्तो बताउनु भएको हो। सभापति थापाले विधानमा व्यवस्था गरिएको क्रियाशील सदस्यता अध्यावधिक नगरी महाधिवेशनमा भाग लिन नपाइने विषय पनि सच्याउन नसकिने उहाँको भनाई थियो। इतर समूहका नेताहरू भने महाधिवेशनलाई स्वच्छ निष्पक्ष बनाउन आफूहरूले राखेका दुई शर्त मान्नुपर्ने बताउनु भएको छ। यी माग पूरा नगरे विशेष महाधिवेशनबाट संस्थापन बनेको समूहले पार्टीलाई एक राख्न नचाहेको र इतर समूहको भनाई रहेको छ। गत सोमबारदेखि बुधबारसम्म काठमाडौँ चुनदेवीमा बसेको देउबा समूहको बैठक समापन क्रमशः निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि पहल गर्नुपर्ने भए पनि उनीहरूले सहमति गर्न पहल नगर्ने कुरामा निकै टाढा रहेको बताउनु भएको छ। नेपालमा पटक पटक बर्ड फ्लूको प्रकोप देखिने गरेको छ। 2065-66 सालतिर नेपालमा पहिलो पटक बर्ड फ्लूको संक्रमण देखिएको थियो। त्यस यता विभिन्न ठाउँमा पटक पटक संक्रमण देखिँदै आएको छ। गएको चैत्रमा मोरङमा पुष्टि भए ता यस वर्ष बर्ड फ्लूबाट 11 जिल्ला प्रभावित भएका छन्। तीमध्ये तराईका 7 जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ उपत्यका सहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन। पछिल्लो संक्रमणबाट झण्डै 77 करोड़
रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ। किसान सहित कुखुरा चल्ने व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको भारमा परेका छन्। आज र भोलि पर्सी देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। दिउँसो लुम्बिनी प्रदेशको तराईसहित देशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। राति मधेश प्रदेशका साथै कोशी बागमती गण्डकी प्रदेशका तराईका केही ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका केही ठाउँमा कर्णाली प्रदेशका पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा मधेशसहित कोशी बागमती गण्डकी प्रदेशको तराई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईको एक दुई ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, इरानमा मारिएका सर्वोच्च नेता अली खामेनीलाई उहाँको मृत्यु भएको चार महिनाभन्दा बढ़ी समयपछि देशकै सबैभन्दा पवित्र सिया तीर्थस्थलमा दफन गरिएको छ। सरकारी संचार माध्यमले शुक्रबार बिहान खामेनीलाई उहाँको जन्मस्थल महद स्थित इमाम रिजाको दरगाहमा दफन गरिएको जनाएको छ। विशाल सुनौलो गुम्बज र सुनले मढ़िएका मिनारहरूले सजिएको यो धार्मिक परिसर सिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल मध्ये एक रहेको छ। दफन प्रक्रिया निजी रूपमा सम्पन्न गरिएको भए पनि त्यसअघि एक सातासम्म सार्वजनिक श्रद्धाञ्जली र शवयात्राहरू आयोजना गरिएका थिए। ती कार्यक्रममा करिब 1,50,00,000 भन्दा बढ़ी मानिस सहभागी भएको र इरानी अनुमान अनुसार भने यो संख्या 3 करोड़ भन्दा बढ़ी हुन सक्ने बताएको छ। तर अन्त्येष्टिका क्रममा खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मुज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएका छैनन्। उनी फेब्रुअरी 28 तेहरानको केन्द्रमा रहेको खामेनीको निवासमा भएको अमेरिका इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएको बताएको छ। उक्त आक्रमण खामेनी मारिएका थिए त्यसलाई अमेरिका इजरायल तथा इरान बीचको युद्धको शुरूआतका रूपमा हेरिएको छ। खामेनीको अन्त्येष्टि शुरूमा मार्च महिनामै गर्ने योजना थियो तर युद्धका कारण त्यो स्थगित गरिएको थियो। बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको सैटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको छ। बंगलादेशको दूरसंचार नियामक आयोग बीटीआरसीले स्टारलिंकलाई आफ्नो पूर्वाधारको प्रयोग गरी सीमा पार इन्टरनेट ट्राफिक लैजान स्वीकृत दिएको हो। यो निर्यातसँगै नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब स्याटेलाइट इन्टरनेटको मुख्य ट्रान्जिट अब बन्ने अनुमान गरिएको छ। बंगलादेशले दिएको अनुमति अनुसार स्टारलिंकको त्यहाँको सामुद्रिक सबमरिन केबल मार्फत प्राप्त हुने अन्तर्राष्ट्रिय ब्यान्डविथलाई स्याटेलाइट मार्फत नेपाल पठाउन सक्नेछ। यस प्रक्रिया बंगलादेशले अनफिल्टर्ड ब्यान्डविथ पठाउने व्यवस्था गरेको स्थानीय डेली स्टारको समाचारमा उल्लेख रहेको छ। बंगलादेशका स्याटेलाइट विज्ञ तथा पुकु डट एसएसका प्रबन्धक निर्देशक मुस्तफा महमूद हुसेनका अनुसार नेपाल सरकारले स्वीकृति दिए अब नेपाली प्रयोगकर्ताहरूले सहजै स्टारलिंकको इन्टरनेट सेवा प्रयोग गर्न पाउन सक्ने बताउनु भएको छ। खबरको अन्त्यमा खेल खबर, फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा आज युरोप दुई टोली स्पेन र बेल्जियम बीच खेल हुँदैछ। अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार राति 1:15 खेल शुरू हुनेछ। अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा
रहेको छ। बेल्जियम स्पेनलाई हराउँदै सेमी फाइनलमा पुग्ने योजनामा छ। स्पेन यस विश्वकप हालसम्म अपराजित रहँदै एक गोल पनि नखाएको टोली हो। सन् युरोपियन च्याम्पियनशीप समेत रहेको स्पेनको बलियो रक्षा पंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूपमा रोक्दै आएको छ। बेल्जियम पनि उत्कृष्ट लयमा रहेको छ। अमेरिकालाई अन्तिम सोह्रको खेलमा 4-1 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको छ। बेल्जियमले लगातार 18 खेलमा हार बेहोरेको छैन। आजको खेल विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधि यात्राका लागि महत्वपूर्ण रहेको छ। अनि पहिलो क्वार्टर फाइनलमा खेलमा आज बिहान साबिक उपविजेताको फ्रान्स फिफा सेमी फाइनलमा प्रवेश गरेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चरणमा स्थान सुरक्षित गरेको हो। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
1: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समेत स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
0: प्रजापति पराजुली,
2: दुर्गा राईमाझी,
0: बत्री पङ्गेनी,
2: रीता थापा मगर,
0: पशुपति शर्मा,
2: सुभाष केसी,
0: दीपक खड्का,
2: राधिका हमाल,
0: सीता थापा,
2: कृष्ण रेउले,
0: शिव हमाल,
2: जुना श्रीस,
0: देवी घरती,
2: दिनेश काफ्रे,
0: रामकुमार नेपाली,
2: उषा सुवेदी,
0: भरत बराकोटी
2: र कुमार पुन।
0: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
1: स्थान तीनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात,
4: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
3: सदस्य मृत्यु,
4: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
4: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
4: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0485-40-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0485-40-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904660 98692965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
15: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
7: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-2429, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भएका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भएका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

अहिले 12 बजे हजुरको रेडियो

जिल्लाका साना नदी तथा खोलाहरूमा पनि पानीको बहाव बढ़न सक्ने पूर्वानुमान छ। विशेष गरी शहरी क्षेत्रमा रहेका खोला करिडोर तथा नदी किनारका बस्तीहरू डुबान र आकस्मिक बाढ़ीको जोखिममा रहेकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ। नदी किनारमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढ़ी सम्बन्धी सूचना निरन्तर लिन र आजदेखि तीन दिनसम्म ठूलो वर्षाको सम्भावना भएकाले पर्सीसम्म नै बाढ़ीको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका सात सांगेतडामा अघिल्लो हप्ता बिहिबार कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव हिजो बेलुकी फेला परेको छ। यो सँगै दुर्घटनामा ज्यान गुमाएर शनाखत हुनेको संख्या तीन पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। हिजो शव फेला पर्नेमा कालीकोटको पचाल झरना गाउँपालिका नौका मेखे तिरुवा र कालीकोटकै राजकोट नगरपालिका दुई कि 18 वर्षीय सृजना खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तहरूले शनाखत गरेर शव बुझिसकेको प्रहरीले जनाएको छ। यसअघि कालीकोटकै पचाल झरना गाउँपालिका नौका जेखे तिरुवाको शव फेला परेको थियो। अझै गाड़ी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका आठका तुलाराम सुवेदी र उहाँका भाई सहचालक रामु सुवेदी सहित अन्य यात्रुको अवस्था भनी अज्ञात छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको फोर्स गाड़ी गएको बिहिबार सड़कबाट झण्डै 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोली सहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताहरूको खोजी गरिरहेको छ। जलनका बिरामी मुगु जिल्लाको सोरु गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीको अवस्था चिन्ताजनक बनेको छ। साथै उहाँलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार गणेशको उपचारमा संलग्न डाक्टरले शुरूआतमा दिएको सुझाव अनुसार नेपालीलाई भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा लैजाने तयारी थियो। नेपालीका लागि हवाई उद्धार एयर एम्बुलेन्सको व्यवस्था समेत गरिएको थियो। त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट बिहोर्ने निर्णय समेत भएको थियो। वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार चलिरहेको र अवस्था गम्भीर रहेकाले यस्तो बेला अन्यत्र स्थानान्तरण गर्न झन जोखिम हुने डाक्टरहरूले सुझाव दिएपछि तत्काल भारत नलैजाने भएको हो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको झण्डै 60% शरीरको भाग जलेको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा युनिटमा प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्माण गेवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको टोली नेपालीको उपचारमा संलग्न छ। नेपालीले हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफैलाई जलाउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लगातार घटेको सुन चाँदीको भाव आज बढ़्यो, पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने सेवनको आश्वासन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित देशका पूर्वी क्षेत्रका नदीमा बाढ़ीको जोखिम, कर्णाली नदीमा गाड़ी खसेर बेपत्ता भएका मध्य थप 2 जनाको शव फेला, जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव अन्तिम कारोबार दिन आज भने बढ़ेको छ। सुनको भाव आज तोलामा 2700 रूपियाँले बढ़ेको हो। पहिलो कारोबार दिन गएको आइतबार सुनको भाव 400 रूपियाँले, सोमबार 900 रूपियाँले र बुधबार 1400 रूपियाँले घटेको सुनको भाव आज भने 2700 रूपियाँले बढ़ेको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 170 रूपियाँले बढ़ेको छ। हिजो चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 3,340 रूपियाँमा कारोबार भएकोमा आज 170 रूपियाँले बढ़ेर तोलाको 4,510 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शेयर बजार निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेभनले पूँजी बजारका लगानीकर्ताहरूलाई आश्वासन दिँदै विज्ञप्ति सार्वजनिक गरेको छ। सेभनले हिजो विज्ञप्ति निकाल्दै पूँजी बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताहरूको हित संरक्षणका लागि आउँदा हप्ताभित्र समयबद्ध कार्ययोजना सहितको पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने जनाएको हो। धितोपत्र बजारमा अहिले देखिएका समस्या र दीर्घकालीन रूपमा लगानीकर्ताका गुनासोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसका लागि आवश्यक गृह कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ। बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानूनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य समेत बोर्डले प्रारम्भ गरिसक्यो सकेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। साउन, भदौ र असोज 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गरिने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले साउनदेखि डेंगीको संक्रमण बढ़ने सम्भावना भएकाले 3 महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आम नागरिकलाई सचेत बनाइने बताउनुभयो। अब विदेशको खबर। एक हप्ता यताको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी अर्थात आँधीपछि सुनामी आउने सतर्कता अपनाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चिनिया संचार माध्यमहरूले जनाएका छन्। प्रतिघण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बढ़िरहेको टाइफुन आज ताइवानको उत्तरी भेग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र जेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थल भागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुनामीका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन्। उत्तरी तटमा माछा मार्ने ढुंगाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायतका गन्तव्यका धेरै उडान भोलिसम्मका लागि रद्द गरिएका चीनिया संचार माध्यमले जनाएको छ। चीनको झेजियाङ प्रान्तमा 17,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ। झण्डै 1,70,000 उद्धारकर्मीलाई सम्भावित विपदका लागि तयारी अवस्थामा राखिएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनलको दोस्रो खेलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार यो खेल राति 1:15 शुरू हुनेछ। अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनल पुग्ने योजनामा छ। स्पेन यस विश्वकपमा अहिलेसम्म अपराजित रहँदै 1 गोल पनि नखाएको टोली हो। 2024 युरोपियन च्याम्पियन समेत रहेको स्पेनको बलियो रक्षा पंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूप रोक्दै आएको छ। बेल्जियम पनि उत्कृष्ट लयमा छ। अमेरिकालाई अन्तिम 16 खेलमा 4-1 गोलले पराजित गर्दै बेल्जियम क्वार्टर फाइनलमा पुगेको हो। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसै गरी दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधिका यात्राका लागि महत्वपूर्ण मानिएको छ। पहिलो क्वार्टर फाइनल खेलमा आज बिहान साबेक उपविजेता फ्रान्स फिफा को सेमी फाइनलमा प्रवेश गरिसकेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वी नेपाल सहित काठमाडौँ उपत्यका साना नदीमा बाढ़ीको जोखिम, 3 दिन उच्च सतर्कता अपनाउन आग्रह। कर्णाली नदीमा गाड़ी खसेर बेपत्ता भएका मध्ये थप 2 जनाको शव फेला, बेपत्ता अरूको खोजी चल्दै। जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक, थप उपचारका लागि भारत नलगिने। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा, 1,70,000 उद्धारकर्मी तयारी अवस्थामा, 17,000 भन्दा बढ़ीलाई सुरक्षित ठाउँमा सारियो। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा आज राति स्पेन र बेल्जियमले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाममा सबै भन्दा कम।
2: ओ प्रकाश कपूर,
3: हे सुन सुन दिदी बहिनी सुन दाजु भाइ हो
4: कार्यपालिका सदस्य मुना साकी अनुरोध गर्दछु, उहाँ हुनुहुन्छ। त्यसै गरी मनुका कामी हुनुहुन्छ, आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कार्यपालिका सदस्य जोदी वक्ताकै रूपमा बसिदिनु होला। त्यसै गरी कुमारी साकी हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। मालबहादुर पिका हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। देखिनु भएको छैन। उद्धव रौतेल हुनुहुन्छ, कार्यपालिका सदस्य, उहाँ पनि यहाँ सहभागी हुनुहुन्न। त्यसै गरी गणेश माझी कार्यपालिका सदस्य, उहाँ पनि यहाँ देखिनु पछाडि हुनुहुन्छ, अगाडि आएर आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। र यो चाहिँ हामीले यहाँ खास गरी जवाबदेही वक्ताहरूको रूपमा मैले सुरुमा चिनाएँ। यो किन चिनाउन जरुरी छ भने को आउनु भएको छ र विषयवस्तु के हुन सक्छन् यहाँ सहभागीहरूलाई प्रश्न बनाउन आफ्नो धारणा बनाउन जिज्ञासाको लागि सजिलो होस् भनेर मैले अगाडि नै उहाँलाई परिचयात्मक रूपमा अगाडि चिनाइसकेको छु। र म यो कार्यक्रम जससँग यो प्राण मिडिया प्रहरीले समन्वय गरेर काम गरिराखेका छौँ, मन्त्री नगरपालिकाको सूचना अधिकारी समेत हुनुहुन्छ दीपक प्रसाद सुवेदी वरिष्ठ शाखा अधिकृत, उहाँलाई पनि जवाबदेही वक्ताको रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र सँगै मैले अरू हाम्रा अतिथिज्यूहरूलाई आसन ग्रहण गराउन चाहन्छु। यो आसन ग्रहणमा तलमाथि परेको भए म क्षमा चाहन्छु। यो चाहिँ हामीले जवाबदेही वक्ताहरूलाई अगाडि नै चिनाउन पायो भने सजिलो हुन्छ भनेर मैले यहाँ परिचयसहित आसन ग्रहण गराएको छु। र आसन ग्रहणको लागि नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष दीपक कुमार घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। अलि अगाडि आएर आसन ग्रहण गरिदिनु होला। त्यसै गरी गैर सरकारी संस्था महासङ्घ रामेश्वरको अध्यक्ष हुनुहुन्छ रत्न प्रसाद पनेल, उहाँलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। केही परिसहित अहिले हामी अन्तमा उहाँहरूबाट सुझाव पनि लिन्छौँ। त्यसै गरी यो हाम्रा विकास निर्माण हाम्रा गतिविधि लगायतका विषयमा खास गरी राजनीतिक दलहरूले पनि प्रश्न उठाउने कार्यको लागि चाहिँ सहयोग गर्ने लगायतका विषयहरूमा राजनीतिक दलहरू पनि उत्तिकै भूमिका हुने भएको हुनाले हामीले यहाँ सहभागी नगर स्तरीय राजनीतिक दलहरूलाई पनि नगरपालिकाले खबर गरेको छ र म उहाँलाई परिचयसहित आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी मन्थली नगर कमिटीको तर्फबाट हुनुहुन्छ कुशा अध्यक्ष अनुसार खत्री, उहाँलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अलिकति अगाडि ठाउँ छ, अगाडि आएर आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाली कङ्ग्रेस रामेश्वर मन्थली नगर समितिका सचिव रमेश काफे हुनुहुन्छ, उहाँलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेकपा एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे हुनुहुन्छ, उहाँलाई पनि म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी नेकपा मन्थली नगर कमिटीको जो नगर सह इन्चार्ज समेत हुनुहुन्छ बागमती प्रदेश सदस्य दीपक प्रसाईज्यूलाई पनि अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखलाई पनि हामीले खबर गरेका छौँ, नगरपालिकाले खबर गरेको छ प्रमुख हुनुहुन्छ भने वा प्रतिनिधि कोही हुनुहुन्छ भने पनि आसन ग्रहणको लागि मैले हार्दिक अनुरोध गरेँ। त्यसै गरी यहाँ वरिष्ठ पत्रकार हुनुहुन्छ नेपाल पत्रकार महासङ्घ रामेश्वरका निवर्तमान अध्यक्ष बद्री नयाँ अधिकारीलाई पनि अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल पत्रकार महासङ्घ रामेश्वरका उपाध्यक्ष समेत हुनुहुन्छ रेडियो युनिभर्सिटीको स्टेसन म्यानेजर युनिक विभाग घिसिङज्यूलाई अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। त्यसै गरी नेपाल प्रेस युनियनका अध्यक्ष उपाध्यक्ष हुनुहुन्छ अघि उपाध्यक्ष हुनुहुन्छ कुमार श्रेष्ठ, अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। त्यसै गरी प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्छ देवबहादुर पिका, उहाँलाई अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। प्रेस सेन्टर नेपालका अध्यक्ष निरज श्रेष्ठ यहाँ देखिनु भएको छैन एवं प्रतिनिधि कोही हुनुहुन्छ भने अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। त्यसै गरी यहाँ विभिन्न मिडियाहरुबाट प्रतिनिधित्व गर्नु भने मिडिया कर्मीज्यूहरुलाई पनि मैले यहाँ परिचय सहित आसनग्रहण गराउँदै छु। हजुरको रेडियोबाट श्री रामचन्द्र महत हुनुहुन्छ, मलाई आसनग्रहणको लागि मैले हार्दिक अनुरोध गरेँ। रेडियो तिब्बतीबाट प्रशान्त आयो हुनुहुन्छ, उहाँलाई मैले अतिथि आत्मको लागि हार्दिक अनुरोध गरेँ। त्यसै गरी रेडियो रामेछापबाट यहाँ कोही हुनुहुन्छ भने प्रतिनिधि आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। रेडियो झङ्काबाट कोही प्रतिनिधि प्रमुख हुनुहुन्छ भने पनि यहाँ आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। रेडियो इनर्जीबाट शङ्कर बरुवाल हुनुहुन्छ, मैले उहाँलाई अतिथि आत्मको लागि मैले हार्दिक अनुरोध गरेँ। उहाँ नेपाल पत्रकार महासङ्घको सदस्य समेत हुनुहुन्छ। मैले यहाँ रेडियोको तर्फबाट किन अगाडि गराएँ भन्दाखेरि रेडियोले पनि मन्त्री नगरपालिकासँग समन्वय गरेर काम गरिरहेको छ। कतिपय विषयवस्तुहरू उहाँहरूसँग नै लिङ्क हुने भएको हुनाले मैले उहाँलाई सुरुमा आसन ग्रहण गराएँ। त्यसै गरी राष्ट्रिय फोटो पत्रकार सङ्घ रामेछापको अध्यक्ष मिलन पिक हुनुहुन्छ, मैले उहाँलाई अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पत्रकार प्रकाश परिष्कार सरलाई पनि मैले अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गर्दछु, अघि यहाँ हुनुहुन्थ्यो। त्यसै गरी पत्रकार सागर बोहराज्यूलाई पनि अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गर्दछु, उहाँ प्रेस युनियनको सचिव पनि हुनुहुन्छ। त्यसै गरी रोहन सर खबर डट कमको उहाँ सञ्चालक पनि हुनुहुन्छ। त्यसै गरी निरु थापा हुनुहुन्छ, नेपाल पत्रकार महासङ्घको सदस्य समेत हुनुहुन्छ, उहाँ दृष्टिकोण अनलाइन न्युजमा आबद्ध हुनुहुन्छ, उहाँलाई पनि अतिथिको आसनको लागि मैले हार्दिक अनुरोध गर्दछु। टङ्कनाथ गौतम हुनुहुन्छ, उहाँ उमचित्र डट कम अनलाइनको सम्पादकीय टिममा बसेर नेतृत्वमा बसेर काम गर्नुभएको छ, उहाँलाई अतिथि आसनको लागि हार्दिक अनुरोध गरेँ। त्यसै गरी मणिराज सुनवार हुनुहुन्छ पत्रकार, उहाँलाई मैले पनि मैले अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यहाँ पत्रकार कुमार श्रेष्ठ हुनुहुन्छ, कुमार श्रेष्ठज्यूलाई पनि जो हाम्रो यो प्रार मिडियाको सहजकर्ता पनि हुनुहुन्छ, हामी तिनजना यसको सँगसँगै छौँ, सहयात्रामा छौँ, अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी यहाँ मैले मेरो सहकर्मी साथी अघि नै उहाँले उद्घोष गरिसक्नु भएको छ, कैलाश खत्रीज्यूलाई पनि सहजकर्ताको रूपमा एउटा पत्रकारको रूपमा अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गरेँ। र सँगसँगै यहाँ सहभागी हुनुभएका मन्थली नगरपालिकाभित्रको सार्वजनिक सुनवाई भएको हुनाले मैले अघि नै परिचय गराउनु पर्थ्यो। धेरै जस्तो कार्यक्रमहरू जो वडा तहमा पुग्छन् अथवा नगरबाट कार्यान्वयन हुन्छन् ती कामहरू शाखाका शाखाहरूबाट हुन्छन् र ती शाखाका शाखा प्रमुखहरू पनि यहाँ हुनुहुन्छ र ती शाखाहरूसँग सम्बन्धित विषयहरू उठ्न सक्छन्। त्यसैले मैले यथास्थान आफ्नो तयारीका साथ जवाबदेही वक्ताको रूपमा अतिथि आसनको लागि मैले जवाबदेही वक्ताको रूपमा हार्दिक अनुरोध गर्दछु एकमुष्ट रूपमा। त्यसै गरी मन्थली नगरपालिका वडा नम्बर एकदेखि वडा नम्बर चौधसम्मका वडा सदस्यज्यूहरू पनि यो कार्यक्रममा सहभागी हुनुभएको छ, म एकमुष्ट रूपमा म आसनग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कतिपय वडाबाट यहाँ वडा सदस्यज्यूहरूले पनि प्रतिनिधित्व गरेर आएको हुनुपर्छ, वडा अध्यक्षज्यूहरू नभएको कतिपय वडा अध्यक्षज्यूहरू सहभागी हुनुभएको छ, कृपया त्यस्तो हो भने मलाई जानकारी गराइदिनु भयो भने कुनै विषयवस्तुमा यहाँ प्रश्नहरू उठ्यो भने सजिलो हुन्छ भन्दै मैले यहाँ खास गरी भौतिक शाखा, स्वास्थ्य, शिक्षा लगायत यहाँ कृषि शाखा जो नागरिकसँग बढी प्रत्यक्ष जोडिएका शाखाहरू छन् ती शाखाका विषयहरूमा केही प्रश्नहरू जिज्ञासाहरू भयो भने यहाँ सहभागीको रूपमा पनि हुनुहुन्छ, पछाडि उहाँहरूलाई सुन्नको लागि म प्रश्नहरू तयार गर्नको लागि हार्दिक अनुरोध गर्दै म अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यहाँ कोही सहभागी भएको छ र मैले अतिथि आसनको लागि अथवा जवाबदेही वक्ताको रूपमा छुटाएको छु भने पनि यथास्थानमा आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु र खास गरी यो हाम्रो कार्यक्रमलाई सहभागी भई यहाँ सहभागीको रूपमा पनि हुनुहुन्छ, कतिपय हामी यो अगाडि नागरिक प्रतिवेदन तयार पार्नको लागि अर्थात् बहिर्गमन अभिमत तयार पार्दाखेरि हामीले कतिपय सेवाकर्मीहरूसँग भेटेका छौँ र उहाँहरूलाई पनि हामीले कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेका छौँ, केही सहभागीहरू यहाँ आउनु पनि भएको छ, म उहाँहरूलाई पनि यथास्थानमा अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु र केही प्रश्नहरू छन् भने पनि ती प्रश्न राख्नको लागि अनुरोध गर्दै अब म यो कार्यक्रममा हामी के गर्छौँ भन्ने थोरै जानकारी गराउँछौँ। हाम्रो पहिलो चरणको कार्यक्रम सकिएको छ, आसन ग्रहणको कार्यक्रम अब यस भन्दा पछाडि हामी एउटा राष्ट्रिय गान कार्यक्रम गर्छौं त्यस भन्दा पछाडि हाम्रो कार्यक्रम किन गर्दछौं भनेर हाम्रो मन्त्री नगरपालिका तर्फबाट यसको उद्देश्य बारे जानकारी हुनेछ त्यस पछाडि तेस्रो चौमासिक सम्ममा भएका गतिविधिहरू जुन नगरपालिकाले प्रवाह गरेका सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित रहेर संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्नुहुन्छ प्रमुख प्रशासक अधिकारीज्यूले त्यसभन्दा पछाडि हामीले यो वडाहरूमा पुगेर अथवा नगरपालिकाभित्र रहेर नागरिकहरूसँग उहाँहरूका जिज्ञासा उहाँहरूका कुरासँग सम्बन्धित रहेर एउटा प्रतिवेदन तयार पारेका छौँ हामीले करिब करिब 50 सहभागीहरूसँग भेटघाट गर्ने मौका पाएका छौँ उहाँहरूसँग लिएको प्रतिवेदन हामी संक्षिप्त रूपमा सार्वजनिक गर्छौँ त्यसभन्दा पछाडि सवाल जवाफ हुनेछ र सवाल जवाफ चाहिँ खास गरी आज प्रस्तुति भएका प्रमुख प्रशासक अधिकारीज्यूले प्रस्तुत गर्नुभएको विषयवस्तु

कार्यक्रम अन्त्य गर्नुभन्दा हामीले यहाँ सार्वजनिक रूपमा उठेका मुख्य विषयवस्तुहरूलाई हामी आगामी वर्ष अर्थात् आगामी सार्वजनिक सुनाइसभित्र प्रतिबद्धता पुरा गर्छौँ अथवा यी विषयवस्तुहरू समाधान गर्छौँ भनेर एउटा प्रतिबद्धता तयार पार्छौँ, त्यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्छौँ र सँगसँगै जिम्मेवार वक्ताहरूबाट त्यो हस्ताक्षर हुन्छ र हामी कार्यक्रमको अन्तिममा मलाई लाग्छ नगरपालिकाले यहाँ यो परिसरभित्रै खाजाको सुविधा व्यवस्था गरेको छ, त्यो खाजा खाएर हामी यहाँबाट छुट्नेछौँ भनेर मैले संक्षिप्त जानकारी किन गराएँ भन्दाखेरि यहाँको समयलाई व्यवस्थापन गर्न र यहाँलाई कार्यक्रमको बारेमा सहज होस् भनेर मैले यो जानकारी गराएँ। अब हामी कार्यक्रमको अर्को विषयवस्तु हामी खास गरी राष्ट्रप्रति सम्मान स्वरूप एक मिनट राष्ट्रिय गानमा सहभागी हुन्छौँ र राष्ट्रिय गानमा सहभागी भइसकेपछि हाम्रो कार्यक्रम औपचारिक रूपमा सुरु हुन्छ। त्यसको लागि यहाँहरू आफ्नो ठाउँबाट उठेर राष्ट्रिय गानमा सहयोग भइदिनको लागि अनुरोध गर्दछु र कैलाशीलाई राष्ट्रिय गान बजाइदिनको लागि हार्दिक अनुरोध गर्दछु।

0: धन्यवाद
1: अब यो कार्यक्रममा हामी किन गरिराखेका छौँ भनेर संक्षिप्तमा उद्देश्य सेट प्रश्न पारिदिनको लागि मन्थली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत समिति हुनुहुन्छ सूचना अधिकारी दीपक प्रसाद सुवेदीज्यूलाई अनुरोध गर्दछु।
2: धन्यवाद रामचन्द्र विगर सर, प्रहार मिडिया प्रणालीको तर्फबाट नगरपालिकाको यो सार्वजनिक सुनवाईको तेस्रो पक्षको रूपमा उपस्थित भइरहनु भएको छ। उहाँले सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्ष एवं मन्थली नगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यू, श्रद्धेय उपप्रमुखज्यू, श्रद्धेय प्रमुख प्रशासनिक अधिकृतज्यू, श्रद्धेय मन्थली नगरपालिकाका नगर प्रवक्ता एवं सम्पूर्ण वडा अध्यक्षज्यूहरू, श्रद्धेय कार्यपालिकाका सदस्यज्यूहरू, हामीले आमन्त्रण गरेका प्रमुख राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर स्तरीय राजनीतिक दलका प्रमुख वा प्रतिनिधिज्यूहरू, त्यसै गरी मन्थली नगरपालिकाका नगरसभाका सदस्यज्यूहरू, हामीले आमन्त्रण गरेका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायत अन्य विकास कार्यालय विकाससँग विशेष गरी पूर्वाधार विकाससँग सम्बन्धित कार्यालयका प्रतिनिधिहरू, त्यसै गरी मन्थली नगरपालिकाका सम्पूर्ण शाखा प्रमुखजीहरू, नेपाल पत्रकार महासंघका सभापति एवं विभिन्न दर्जामा पाल्नुहुने सम्पूर्ण पत्रकार महानुभावहरू, रेडियो कर्मी मित्रहरू, त्यसै गरी यस कार्यक्रममा मन्थली नगरपालिकाले आयोजना गरेको यो चालू आर्थिक वर्षको अन्तिम र चौमासिक रूपले हेर्दा तेस्रो सार्वजनिक सुनवाई कार्यक्रममा पाल्नुहुने सम्पूर्ण यो हलमा पाल्नुहुने सम्पूर्ण महानुभावहरूमा मन्थली नगरपालिकाको तर्फबाट म मन्थली नगरपालिकाको सूचना अधिकारी र यो कार्यक्रमको

0: आपको सामान्य व्यवस्थापनमा सहयोग पुर्याउनेको कर्मचारीको नाताले यहाँको सम्पूर्णले स्वीकार्नु हुनेछ। हार्दिक नमस्कार, अभिवादन र सम्पूर्ण मानवहरूलाई म स्वागत पनि गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। खास गरिकन सार्वजनिक निकायहरूले आफ्नो जवाफदेहिता वहन गर्नको लागि काम कर्तव्यप्रति जुन जवाफदेहिता छ, उत्तरदायित्व छ, त्यो निर्वाह गरेको छ कि छैन भन्ने खालको कुरा परीक्षण आफैबाट सुरु गर्न प्रयोजनको लागि सार्वजनिक सुनवाईको आयोजना गरिन्छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित अन्य ऐनका साथै सुशासन ऐनले प्रष्ट रूपमा सार्वजनिक सुनवाई लगायतका सुशासनका औजारहरूलाई प्रयोग गरेर मात्रै कुनै पनि सार्वजनिक निकायले आफ्नो सुशासनको अवस्था मूल्याङ्कन गर्न सक्छ र त्यो पनि नागरिकको स्तरबाट वा तेस्रो पक्षबाट पनि त्यसको परीक्षण हुनुपर्छ भन्ने एउटा स्पष्ट गाइडलाइन भएको कारणले, स्पष्ट मार्गनिर्देश भएको कारणले हामीले मन्थली नगरपालिकाले चौमासिक रूपमा विभिन्न वडामा गएर अन्य दुईवटा र यो तेस्रो सार्वजनिक सुनवाई बर्खा र बर्खाको अन्त्य हाम्रो भुक्तानी लगायतका क्रियाकलापहरू विकास निर्माणको अन्तिम सालको अन्तिम समय भएको कारणले हामीले नजिकै कार्यालयको नजिकै गत वर्ष हामीले हलमै गर्ने गर्थ्यौँ। यहाँ पनि उत्तिकै व्यवस्थित हल भएको कारणले र अलिकति बाहिर निस्क्यौँ भन्ने हिसाबले हामीले यो हलमा यो कार्यक्रम आयोजना गरिरहेका छौँ। यहाँहरू सम्पूर्ण मानवहरूलाई यो सन्दर्भमा मन्थली नगरपालिकाले आयोजना गरेको यो सार्वजनिक सुनवाई कार्यक्रम मार्फत हामीले यो एक वर्षमा अन्य सन्दर्भ पनि आउन सक्छन्, एक वर्ष र विशेष गरी यो तेस्रो चौमासिक अवधिमा केन्द्रित भएर हामीले एउटा प्रतिवेदन पनि बनाएका छौँ। प्रतिवेदन तयार गर्दै गर्दा हिजो मात्रै हामीले करिब राति 1 बजे 12 बजेसम्म भुक्तानीको क्रममै थियौँ। हरेक शाखा प्रमुखज्यूहरूलाई म धन्यवाद पनि दिन चाहन्छु र अन्य कर्मचारीहरूलाई धन्यवाद पनि दिन चाहन्छु। हामीले हिजोसम्म भुक्तानी गर्दै गरेका फाइलहरू व्यवस्थित गरेर त्यसको रिपोर्ट जुन एउटा प्रारम्भिक रिपोर्ट म समक्ष ल्याउनुभयो र मैले पनि बिहान बेलुका रातिसम्म त्यो सबै सम्पादन गरेर एउटा जुन रूपमा करिब 5000 शब्दको 4850 टेन्टेटिभ मैले बनाएर मेरो आइटी शाखालाई मैले उपलब्ध गराएको थियौँ। केही करेक्सन गरेर उहाँले तलमाथि ओर्डरहरू पार्नुभएको होला, त्यो हामीले तयार गरेका छौँ र यो सन्दर्भमा मन्थली नगरपालिकाले अहिले करिब 85% खर्च गर्न सफल भएको छ र पुँजीगत खर्च मात्रै 72%+ हामी खर्चको अवस्थामा छौँ। यो सँगसँगै हामीले मन्थली नगरपालिका एउटा शासन विकास र सेवा प्रवाहको एउटा क्रमबद्ध सरकारको रूपमा रहेको संस्था भएको कारणले यसले शासकीय प्रबन्धका कुराहरू, विकास निर्माणका कुराहरू र सेवा प्रवाहका कुराहरू सँगसँगै र समरूपमा गर्नुपर्ने दायित्व, कानुनी दायित्व छ र नागरिकको माग पनि त्यो खालको छ। त्यो कुरालाई मध्यनजर गरेर हामीले जुन मन्थली नगरपालिकाको आमदानी टार्जेट गरेका थियौँ त्यो 100%बाट 1 लागेको छ, हामी 101% आमदानी गर्न सफल भएका छौँ। झन्डै 4,23,00,000 आमदानीको प्रक्षेपणमा हामी 4,28,00,000+ आमदानी गर्न सफल भएका छौँ। यो सन्दर्भमा यहाँहरूले वडा मार्फत गरेका, त्यसै गरी नगरपालिकाबाट भएका सम्पूर्ण क्रियाकलापहरूमा आम नागरिकको चासो गुनासोलाई, जिज्ञासालाई सुन्ने र सुनाउने काम सार्वजनिक सुनवाईको माध्यमबाट गर्ने गरिन्छ। हामी जवाफदेही संस्थाले सुनाउने पनि र सुन्ने पनि, आम नागरिकले आफ्ना कुरा सुनाउने पनि र जवाफ सुन्ने पनि, यो कुराको चाहिँ एउटा परीक्षणको रूपमा आगामी दिनको लागि सुधार गर्ने सुझावको रूपमा संस्थाले ग्रहण गरेर त्यसलाई सकारात्मक रूपमा सहयोगात्मक रूपमा लिनेछ भन्ने पनि म यहाँहरू समक्ष अपेक्षा राख्न चाहन्छु। र वास्तवमा एउटा कानुन निर्माणको सन्दर्भमा प्रचलित भनाइ छ, कालको परिस्थितिले यथा बमोजिम यथा रूपमा चल्न सक्ने नभएको हुनाले वा भएको हुनाले यस्तो गरियो भन्ने यो हाम्रो कानुन निर्माणमा पहिलो लाइनमै त्यो खालको व्याख्या, पुरानो कानुन हेऱ्यो भने त्यो खालको अवस्था देखिन्छ। त्यो त्यसै गरी का निर्माण सेवा प्रवाह चल्दा समय सान्दर्भिक त्यो यथा रूपमा हामीले गर्न सक्यौं वा सकेनौं, आम नागरिकहरू पत्रकारजीहरू हुनुहुन्छ त्यो कुराको फिडब्याक अवश्य दिनुहुनेछ। एक दोस्रो, हामीले एक वर्षसम्म यो सन्दर्भमा तीनवटा सार्वजनिक सुनाई सम्पन्न गरिसकेका छौँ, यो सही। त्यसै गरी चाहिँ शोध प्रकाशनका क्रियाकलापहरू हामीले तीन तीन महिनामा जुन जिल्ला प्रशासन कार्यालयले अडिट समन गर्छ र सूचना आयोगले त्यसको अझ अर्को भेरिफिकेसन पनि गर्ने काम गर्छ, हामीले शोध प्रकाशनका क्रियाकलापहरू वेबसाइट अपडेट छ, त्यसै गरी हामीले रेडियोसँग पनि पत्र चाहिँ सम्झौता गरेका छौँ, त्यसै गरी छापा र अनलाइन पत्र पत्रिकासँग पनि एउटा विधिमा अघि बढाउने जमर्को गरेका छौँ र त्यसबाट पनि आम नागरिकहरूलाई नगरपालिकाको सूचना सम्प्रेषणमा नागरिकसँग कतिको सरल र सहज रूपमा पुर्याउन सकिएको छ भन्ने खालको एउटा चाहिँ अवस्था यहाँहरूले पनि महसुस गर्नुभएको छ र यही सन्दर्भमा हामीले आज यो जुन कार्यक्रम आयोजना गरिरहेका छौँ, यो आयोजना गर्दाखेरि हामीले आमन्त्रण गरेका सम्पूर्ण तहका निकायहरूबाट जुन मानवहरू पालिदिनु भएको छ यहाँ हाम्रो कार्यक्रम अवधिभर रहिदिन र यो समग्र क्रियाकलापहरूमा निर्थक रूपमा हाकाकी रूपमा र शालीन रूपमा पनि म एउटा शब्द जोड्न चाहन्छु, शालीन रूपमा पनि हामीले चाहिँ प्रस्तुत भइदिनको लागि पनि चाहिँ अनुरोध गर्न चाहन्छु, किनभने कुनै पनि शालीनतामा दृढताको अभाव नहुन सक्छ हुँदैन पनि, त्यो कारणले कुनै खालको हामीले सार्वजनिक निकायमा बसेर काम गर्दा रातोमुख लाउनु पर्ने, मैले अलिकति लाने हाम्रै टिमको साथीहरूको बिचमा हिजो बेलुकासम्म अलिकति परिवेश साथीहरूलाई अलिक चर्को स्वरमा रिपोर्ट बनाउनु पर्दैन सम्म भने त्यो हिजै सकियो, मैले पनि रातोमुख लाएँ, उहाँहरूले पनि रातोमुख लाउनुभयो होला वा भएन, खुसीका साथ हामीले एउटा कामको सन्दर्भमा गऱ्यौँ, त्यो कामको सन्दर्भमा थियो। त्यसै गरी यो सार्वजनिक कामको सन्दर्भमा हामी यहाँ जति पनि सहभागी छौँ त्यही रूपमा सबैले आफ्नो जिम्मेवारी प्रदर्शन गर्दै आफ्नो यो सार्वजनिक सुनवाईको महत्वलाई अझ महत्वपूर्ण सार्वजनिक सुनवाईको रूपमा परिणत गर्न सबैको सार्थक भूमिका होस् भन्ने खालको अपेक्षा गर्न चाहन्छु। हस्त यहाँ सम्पूर्णलाई पुनः स्वागतम स्वागतम स्वागतम।
1: धन्यवाद। मन्थरी नगरपालिकाका वरिष्ठ शाखा अधिकारी सबैको हुन्छ, सूचना अधिकारी दीपक सरले आजको कार्यक्रमको बारेमा जानकारी गराइसक्नु भएको छ, मलाई धन्यवाद दिँदै यहाँ कार्यक्रममा फेरि सहभागीहरू आउनुभएको छ अर्थात् जहाँतै वक्ताको रूपमा पनि यसभन्दा अगाडि मैले आसन ग्रहण गराइसकेको छु। मन्थली नगरपालिका वडा नम्बर चारको वडा अध्यक्ष राजन घिमिरेज्यूलाई जवाफदेह वक्ताको रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अगाडिको ड्यासमा बसिदिनको लागि मैले हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यो बिचमा फोनिस राजनीतिक प्रदेशका अध्यक्ष हुनुहुन्छ युवराज श्रेष्ठ पत्रकार, उहाँलाई अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राजन महतारा पत्रकार महासंघ महासभाको सदस्य, उहाँलाई पनि अतिथि आसनको लागि मैले हार्दिक अनुरोध गर्दछु। यो सँगसँगै म कार्यक्रमलाई निरन्तर अगाडि बढाउँछु। अब खास गरी हाम्रो यो मुख्य विषयवस्तु नगरपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको अर्थात् निर्माण गरेको नीति कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउने पालो आएको छ र यो संक्षिप्त रूपमा जानकारी गराइदिनु हुनको लागि मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशी सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्नेछु।
2: सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्ष एवं मन्थली नगरपालिकाका नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, मन्थली नगर कार्यपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरू, त्यस कार्यक्रममा उपस्थित हुनुभएका नेपाल पत्रकार महासंघका रायसाहेब जिल्ला सभापति एवं उपस्थित सम्पूर्ण पत्रकार मित्रहरू, राजनैतिक दलका प्रतिनिधिज्यूहरू र यस सुनवाई कार्यक्रमका सहजकर्ता लगायत मन्थली नगरपालिका कार्यपालिका कार्यालयका विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी, साथी एवं उपस्थित सम्पूर्ण महानुभावहरू, मन्थली नगरपालिकाले गत अघिल्लो असारमा भएको नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम अनुसार

यस वर्षभरि भए गरेका मार्फत सार्वजनिक गर्ने गरिएको छ। सम्पन्न भएका कार्यहरूलाई तत्काल सार्वजनिक गर्ने गरी वार्षिक प्रगति समीक्षा, प्रगति प्रतिवेदन, सूचनाको हक अन्तर्गतका स्वत प्रकाशन, वेबसाइट अध्यावधिक गरी कार्यालयका सबै सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्ने गरिएको छ। जिल्लाका पाँचवटा रेडियोहरू एफएम रेडियोहरू मार्फत साप्ताहिक गतिविधिको बारेमा साप्ताहिक रेडियो कार्यक्रम प्रसारण नियमित गराउनका साथै छापा तथा अनलाइन पत्र पत्रिका मार्फत प्रसार हुने लोक कल्याणकारी सूचनालाई कार्यविधि बनाई सम्बन्धित संस्थाहरूको सहकार्यमा जनता समक्ष सहज र सरल रूपमा पुर्याउनका लागि शुरूआत गरेका छौं। हामीले नगरपालिकाका प्राप्त गुनासो सुनवाईका लागि गुनासो सुन्ने अधिकारी, सूचना अधिकारीको व्यवस्था गरिएको छ र प्राप्त गुनासोहरूलाई तत्काल सम्बोधन गर्ने गरिएको छ।

सेवा करारमा काम गराउनुका साथै विशेष कार्यक्रम र केही प्राविधिक पदका कर्मचारीहरूका लागि नयाँ विज्ञापन समेत गरी 14 जना कर्मचारीहरू नयाँ करार सम्झौता गरिएको र जम्मा 72 जना कर्मचारीहरूको सेवा करार सम्झौता नियमित गरी सेवा करारमा हटाइएको छ। यस अवधिमा स्थायीतर्फ 2 जना कर्मचारी स्वर्ग गएका र 3 जना स्वर्ग आएका छन् र 4 जनाले नयाँ नियुक्ति लिएका छन्। यो चालू आर्थिक वर्षको कुरा गरे मैले। यो गरिब परिवार पहिचान कार्यक्रमबाट प्राप्त निर्देशन अनुसार मन्थली नगर क्षेत्रभित्रका 15 जना गणकहरू हामीले राखेर करारमा राखेर अहिलेसम्म 8703 जना घर परिवारको तथ्याङ्क संकलन गरिएको छ र प्राप्त तथ्याङ्कहरूको विश्लेषण हुने काम भइरहेको छ। नगरपालिकाले आफ्ना अधिकार क्षेत्रभित्रका राजस्वका शीर्षकहरू चालू आर्थिक वर्षको आन्तरिक राजस्व संकलन 4,23,55,000 आमदानी हुने लक्ष्य राखेको थियो। त्यसमध्ये यो असार 25 गतेसम्म हिजोसम्म 4,28,15,000 लगभग 100% जस्तो हामीले राजस्व संकलन गरिसकेका छौं। साथै आगामी 84-84 अब साउन 1 गते पश्चातको कुरा 5,50,91,000 आमदानी हुने अनुमान गरिएको छ र त्यो अनुसार लक्ष्य पूर्ति गर्न हामी कार्ययोजना सहित अगाडि बढ्ने क्रममा छौं। नगरपालिकाको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली हामी सूत्र भन्छौं जसमा 1,04,65,64,000 बजेट स्वीकृत भएकोमा चालू आर्थिक वर्षको असार मसान्तसम्म कुल जम्मा 89,43,72,317 अर्थात 85.04% खर्च भएको छ। जसमध्ये चालू खर्च मैले प्रतिशतमा भने 90% भएको छ र पुँजीगत खर्च 72.31 भएको छ। यहाँहरूलाई वितरण गरिएको यो उसमा प्रगति प्रतिवेदनमा यो अध्ययन गर्न सक्नुहुनेछ। त्यसै गरी राजस्वको दायरालाई फराकिलो पार्दै लैजानका लागि न्यूनतम घर बाल कर, बाल बिटौरी कर, भू उपयोग वर्गीकरण गरी सो अनुसारका कित्तागत विवरण तयार गरेर लागू गरिएको छ। त्यसै गरी यसबाट जग्गाको कित्ताकाट खुलेको र राजस्वमा वृद्धि भएको हामीले अनुमान गरेका छौं। स्थानीय संचित कोष व्यवस्थापन प्रणालीबाट सबै लेखाङ्कन कार्य गर्ने र पाम्स लगायतका अनलाइन सफ्टवेयर कार्यान्वयन गरी भुक्तानी र जिन्सी व्यवस्थापनमा सरल र सहज बनाइएको छ। अब योजना तथा पूर्वाधार तर्फको कुरामा नगरपालिकाबाट सञ्चालन भएका 602 योजना मध्ये 544 योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका छन्। यी मध्ये 529 यो 329 लेखिएको छ, यहाँ अलिकति त्रुटि भयो, यो यहाँहरूले सच्याएर पढिदिनु होला। 529 योजनाको सम्झौता सम्पन्न भयो, कार्यादेश भइसक्यो, यी कतिपय भुक्तानी पनि भइसकेका छन्। अब यो कुरा यहाँहरूलाई मैले अवगत गराएँ। यस अन्तर्गत ठेक्का विधिबाट सञ्चालन भएका 32 योजना मध्ये 30 सम्पन्न भएका छन्। त्यसमध्ये 2 आयोजनाको आगामी वर्ष सम्पन्न गर्ने गरी क्रमागत रूपमा राखिएको छ। एउटा चाहिँ सपिङ कम्प्लेक्सको यो निर्माण कार्य सम्पन्न भएको छैन। त्यस्तै गरी अर्को हामीले यो योजना तथा पूर्वाधार तर्फको सन्दर्भमा 25 लाख भन्दा माथिका यो कार्यान्वयन गर्ने योजनाहरूलाई हामी ठेक्का विधि मार्फत गर्ने गरेका छौं। नक्सा पास तथा बस्ती विकासतर्फ यस वर्ष जम्मा नक्सा पास 4 भएका छन्। सुपर स्ट्रक्चर इजाजत 6 प्राप्त दिइएको छ। निर्माण सम्पन्न 2 तथा अभिलेखीकरण 7 भएका छन्। स्वास्थ्य सेवातर्फ 60-70 उमेरसम्मको दलित बालबालिकालाई परिवारलाई विपन्न परिवार निशुल्क स्वास्थ्य बीमा, टेलिमेडिसिन सेवा, किशोरीसँग नर्स कार्यक्रम, गर्भवती सुत्केरीको रेफर गर्दा निशुल्क एम्बुलेन्स व्यवस्था, विपन्न र असहाय सुत्केरी महिला

0: अरूलाई खाद्यान्न को लागि रकम लगायतका लक्षित वर्ग लाभान्वित हुने कार्यक्रमहरू सञ्चालन गरिएका छन्। संस्थागत प्रसूति 354 जना, यो जटिलता भई अपरेशन भएका 74 जना समेत, ओसीएमसी सेवा 47 जना, डेंगू जाँच 1175 जना, स्क्रब टाइफस परीक्षण 1034 जना, दन्त सेवा 1804 जना, फिजियोथेरापी सेवा 2405 जना, आँखा सेवा 2440 जना, थाइरोइड सेवा 1923 जना, पिसाबको कल्चरल जाँच सेवा 140 जना, कुकुरले टोकेर आरएआरबी भ्याक्सिन दिएको 710 जना तथा समुदायमा नागरिक स्वास्थ्य कार्यक्रम सहित जम्मा 1,48,942 जनाले सेवा पाएका छन्। विपन्न नागरिकहरूलाई विभिन्न अस्पतालहरूमा उपचार खर्च छुटको सिफारिस, 80 जना र दीर्घ रोगी उपचार खर्च मासिक 5,000 दरले 127 जनालाई वितरण गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दलित महिला, एकल महिला र ख वर्गको अपाङ्गता तथा विपन्न नागरिकहरूलाई 50% अनुदान, सहयोग र रातो कार्ड, आर्थिक अवस्था कमजोर भएका गरिब परिचय पत्र प्राप्त 263 जना घर परिवारलाई निशुल्क बीमा गरिएको छ। छोरी जन्म तथा 3 सन्ततिसम्मको जन्मलाई प्रोत्साहनका लागि 67 जना लाभग्राहीले प्रोत्साहन रकम प्राप्त गर्नुभएको छ। 29 जना गर्भवती तथा सुत्केरी महिलाले निशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका छन्। यस अवधिमा विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालकबाट 2591 जनाले निशुल्क सेवा लिएका छन्। ल्याब सेवातर्फ भिटामिन डी 798, भिटामिन बी 624 जनाले यो परीक्षण गरिएको छ। भिटामिन ए खुवाइएका बालबालिकाहरूको संख्या 3,764 जना र जुकाको औषधि खुवाइएको संख्या 3,397 जना रहेको छ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम तर्फ 4,095 जनालाई सेवा दिइएको छ। चिसापानी आयुर्वेद स्वास्थ्य संस्थाबाट पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा दिएको संख्या 2,565 र समुदायमा नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमबाट 3,334 जनाले लाई सेवा दिएको छ। क्षयरोगको खोज पड़ताल गर्न सालु स्वास्थ्य चौकी र भटौलीको रुद्राक्षरमा मावि र एआई डिजिटल एक्सरे सेवा प्रदान गरिएको छ। शिविरमा जम्मा 728 जनाले सेवा पाएका छन्, जसमा 4 जना क्षयरोगी बिरामी पत्ता लागि उपचार शुरू गरिएको छ। नगरपालिकाका 14 वडामा वडा स्तरीय सूक्ष्म योजना प्रगति विश्लेषण कार्यक्रम सम्पन्न गरिएको छ। अति विपन्न 10 जना क्षयरोगीहरूलाई पोषण खाद्य पदार्थ वितरण गरिएको छ। चिसापानी स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। वडा र पालिका स्तरमा पूर्ण खोप सुनिश्चितता दिगोपना कायम गरी यो घोषणा गरिएको छ। अस्पतालको सेवालाई सुदृढीकरण गर्न आवश्यक औजार, उपकरण तथा थप सामग्री खरिद गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयत्न भइरहेको छ। शिक्षा, युवा तथा खेलकुदतर्फ विद्यार्थीको ज्ञान र सिपलाई अझ प्रस्फुटन गराउनको लागि तुलनात्मक रूपमा अप्ठ्यारो लाग्ने विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनीको एक दिने कार्यक्रम गरेर सहज र सरल सिकाइ उपलब्धि हुने अवसर सिर्जना गरिएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा संवेगात्मक विकास गर्ने उद्देश्यले 653 जना विद्यार्थीहरूको सहभागितामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ। गत वर्षको विषय हो यो। विद्यार्थीहरूलाई उत्प्रेरणा जागृत सिकाइ उपलब्धिलाई बढावा दिनको लागि गत वर्ष एसईई परीक्षामा र आधारभूत तह कक्षा 8 4 जीपीए ल्याउने विद्यार्थीहरूलाई हामीले विद्यार्थीहरूलाई र विद्यालयहरूलाई दुवैलाई प्रोत्साहन गरेका छौं। वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिको सम्बन्धित विद्यार्थीले पाउने छात्रवृत्ति सुविधा बोर्ड सचिवालयमा
1: यस अवधिमा चार जनालाई प्राप्त भएको छ सिफारिस गरिएको छ इबिस बाट यो

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: अहिले दिउँसोको 1 बजे।
12: वाउ, होइन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
13: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो न धेरै नभनौ, भनि साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
12: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
13: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
12: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
13: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485-41-143, 98-63-23-422।
12: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 0-48-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
12: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
12: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
12: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
12: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1, रानीछाप।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भएको नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-541-575, 9841-96-0669, 9864-1417-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार,
2: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
0: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: हजुरको रेडियो।

0: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767645249,
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

Take it.

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तपाईँको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npk साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। देशका विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष उनीहरूले आज शपथ लिएका हुन्। शपथ लिने उपकुलपतिहरूमा चिकित्सा विज्ञान प्रतिष्ठानका डाक्टर विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर नवेश मानसिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर नारायण सिंह गुरूङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर श्रीमान मेनयाङबो र राती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर अजय कुमार मिश्र रहनु भएको छ। नेपाल सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम गठित छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा उनीहरूलाई सम्बन्ध प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि 3 महिनासम्म डेंगे सचेतना अभियान सञ्चालन गर्ने भएको छ। साउन भदौ र असोज 3 महिनासम्म डेंगे सचेतना अभियान सञ्चालन गरिने इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभएको छ। उहाँले साउनदेखि डेंगीको संक्रमण बढ़ने सम्भावना भएकाले 3 महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आम नागरिकलाई सचेत बनाइने बताउनु भएको छ। साउनदेखि वर्षा बढ़ी हुने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेंगी सार्ने लामखुट्टेको विकास हुने भएकाले त्यसबारे जानकारी दिन अभियान सञ्चालन गर्ने डाक्टर दाहालले बताउनु भएको छ। साउनदेखि असोजमा डेंगी संक्रमण उच्च हुने सम्भावना रहेको छ। सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोज र नष्ट गर, टोल टोल र विद्यालय गएर डेंगी संक्रमण बारे सचेतना फैलाइने शाखा प्रमुख डाक्टर दाहालले उल्लेख गर्नु भएको छ। उहाँका अनुसार गएको जनवरीदेखि अहिलेसम्म 1244 जनामा डेंगी संक्रमण देखिएको छ। आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरो गाउँपालिका 25 वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। नेपालीले बिहिबार दिउँसो 1:45 काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। नेपालीको शरीरको 55% भाग जलेको थियो। आगोले अनुहार र श्वास प्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई उपचार बचाउन नसकेको चिकित्सकहरूले बताएका थिए। उनलाई वीर अस्पतालको वर्ण आईसीयू वार्डमा भेन्टिलेटरमा राखेर उपचार जारी भएको थियो। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव आज हप्ताको अन्तिम कारोबार दिन आज बढ़ेको छ। सुनको भाव आज तोलाको 2700 रूपियाँले बढ़ेर 2,87,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन गएको आइतबार सुनको भाव 400 रूपियाँले, सोमबार 900 रूपियाँले र बुधबार 1,400 रूपियाँले घटेको सुनको भाव आज भने 2,700 रूपियाँले बढ़ेको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलाको 170 रूपियाँले बढ़ेको छ। हिजो चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भएकोमा आज 170 रूपियाँले बढ़ेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
देशका पूर्वी तथा मध्य पहाड़ी क्षेत्रका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदा केही दिनसम्म पानी परिरहने भएकाले साना नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ। महाशाखाका अनुसार आज इलाम, छापा, सुलुखुम्बु, धनकुटा, तिरथुम, ओखलढुङ्गा, खोटाङ, संघवास्टुभा, दोलखा, रामेसाप, सिन्धुपाल्चोक लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना रहेको छ। यससँगै काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बर्दिया तथा आसपासका जिल्लाका साना नदी र खोलाहरूमा पनि बहाव बढ़न सक्ने पूर्वानुमान छ। विशेष गरी शहरी क्षेत्रमा रहेका खोला करिडोर तथा नदी किनारका बस्तीहरूमा डुबान र आकस्मिक बाढ़ीको जोखिम रहने भएकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ। नदी किनारमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढ़ी सम्बन्धी सूचनामा निरन्तर ध्यान दिन महाशाखाको आग्रह छ। आजदेखि तीन दिनसम्म ठूलो वर्षाको सम्भावना भएकाले पर्सिसम्म नै बाढ़ीको जोखिम रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। एक हप्ता यताको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बर्बी पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अप्नाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चिनिया संचार माध्यमले जनाएका छन्। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बगिरहेको टाइफुन बर्बी आज ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थलमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले आइपन सहित प्रशान्त क्षेत्रमा अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेका विद्यालय बन्द गरिएको छ। उत्तरी तटमा माछा मार्ने ढुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायतका गन्तव्यका धेरै उडान भोलिसम्म रद्द गरिएका छन्। चीनको हेजेयाङ प्रान्तमा 17,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। झण्डै 170,000 उद्धार कर्मीलाई सम्भावित विपदका लागि तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्हाले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा आज स्पेन र बेल्जियम खेल्दै फिफा विश्वकप 2026को क्वार्टर फाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियम बीच खेल हुँदैछ। अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार राति 1:15 खेल शुरू हुनेछ। अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम स्पेनलाई हराउँदै सेमी फाइनल पुग्ने योजनामा छ। स्पेन यस विश्वकपमा हालसम्म अपराजित रहँदै एक गोल पनि नखाएको टोली हो। सन् 2024को युरोपियन च्याम्पियनशीप समेत रहेको स्पेनको बलियो रक्षा पंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूपमा रोक्दै आएको छ। बेल्जियम पनि उत्कृष्ट लयमा छ। अमेरिकालाई अन्तिम 16 खेलमा 4-1 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको बेल्जियमले लगातार 18 खेलमा हार बिहोरेको छैन। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधि यात्राका लागि महत्वपूर्ण छ। पहिलो क्वार्टर फाइनल खेलमा आज बिहान सादी उप विजेता फ्रान्स फिफा सेमी फाइनलमा प्रवेश गरेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम 4 स्थान सुरक्षित गरेको हो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-22। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए, हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
5: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98-540-40-239।
7: कति रे? 98-540 अनि
5: 98-540-40-239। फोन नम्बर चाहिँ 0-48-540-239।
7: 0-48-5 चालीस दुई तीन नौ
8: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
8: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
5: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र स्थान
2: मिति 2083 साल असार 28 गते आइतबार
1: समय बिहान 10 बजेदेखि
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना गर्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आज शुक्रबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोताबाटलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाईमा चाहिँ तपाईँलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0484000026 फोन गरेर आउनु पर्ने हुन्छ भन्दै तपाईँलाई जानकारी गराइसकेको छु। कार्यक्रम अवधिभरि पनि मिठा रमाइला आधुनिक गीतहरू बस्नेछ र तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको तैमरीको माया छ भने यो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट हामीले रोसाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्कार हजुर, अत्यन्तै बोल्नुभयो।
1: आराम कुशलै
0: हुनुभयो?
1: बाँकी नै छ। तपाईँको के छ? भइसकेको छ? बाँकी छ?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त। अनि के गर्दै हुनुहुन्छ यो समय?
1: यो समय म बोर्डै छु कार्यक्रममा अहिले।
0: योभन्दा अघिल्लो समय के गर्दै हुनुहुन्थ्यो? ल ठिकै छ, अब कहिले काहीँ यस्तै हुन्छ यो समय भनेपछि। अब अहिले चाहिँ बोल्नु हुँदैछ, योभन्दा अघिल्लो समय चाहिँ के गर्दै हुनुहुन्थ्यो भन्ने कुरा सोचेको मैले। ठिकै छ, अब जस्तो क्वेसन गर्यो त्यस्तै एन्सर त प्राप्त भइहाल्छ। ठिकै छ, हजुरले दिनुभएको क्वेसन एन्सर पनि मलाई ठिकै लाग्यो। अब जस्तो हामीले पनि अब कहिले काहीँ यस्तै हुन्छ होइन। ठिकै छ, अनि अरू नयाँ नौलो खबर के छ? त्यताको मौसम अहिले के भइरहेको छ, कस्तो छ, सुनाउनुहोस् न।
1: अब मौसमको कुरा गर्दाखेरि पानी पर्न सकेको छैन, घाम लागिराखेको छ। अब हिजो के थियो नयाँ नौलो त्यस्तै छ, त्यही नै छ।
0: ठिक छ, त्यहाँको अब मौसम पनि कस्तो छ, के छ र खबर पनि के छ भनेर हामीलाई जानकारी गराइसक्नु भएको छ। अहिले चाहिँ हाम्रो रामेछापतिरको खबर जानकारी गराउनु पर्दा, मौसमको कुरा गर्नुपर्दा चाहिँ होइन, पानी पर्ला जस्तो भइरहेको छ, छिटा छिटी पनि पानी छिटाइरहेको छ, यस्तै छ भन्नुपर्छ। हाम्रो खबर पनि एकदम ठिक छ है त।
1: लगभग रामेछापको मलाई जाँचमा पानी परेको थियो भन्ने जानकारी थियो।
0: बेलुका चाहिँ पानी हल्का परेको थियो, अहिले चाहिँ अहिले पनि अब दिउँसो अघि 2 बजेसम्म लगभग होइन काम चाहिँ मधुरो मधुरो लागेको थियो, अहिले चाहिँ छिटा छिटै पानी परिरहेको छ, धेरै ठुलो चाहिँ परेको छैन, यस्तै छ भन्नुपर्छ। ठिक छ, मौसमको कुरा यता र उताको जानकारी भइसकेको छ। यति बेला पनि हामी कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत सुनाउनु पर्ने हुन्छ। आधुनिक गीत हजुरले के गर्नुहुन्छ?

0: मई रहे समझन चाहे डाले मई रहे संग संग हिड़ने मंथे भयो पर पर संग संग हिड़ने मंथे भयो पर पर त्यसपछि मलाई आएन गीत यति नै
1: ल ठिक छ एकदमै मिठो गीत गाउनु भएको थियो प्रयास गर्नु भएको थियो सरीले त छाडेर गइ गए सम्झना चाहिँ डाली भइरहे है मिठो गीत गाउनुभयो
0: अन्तर गाउने गीतमा ठ्याक्कै मलाई यो आएन है आधुनिकमा चाहिँ अलिकति म लगभग भनौँ आधुनिक गीत सङ्गीत चाहिँ मेरो अब घाँटी पनि धेरै कमजोर अब गीत पनि उस्तै रह्यो
1: क्या ठिकै छ प्रयास गर्नुभएको छ कहिले काहीँ यस्तो हुन्छ यस्तै हो हामीले बोल्दा बोल्दा नै कुनै समय होइन आवाज अब प्रस्ट्याउन सक्दैनौ त्यस्तै हुन्छ कहिले कहिले अब गाउँदै हुनुहुन्थ्यो तर पनि बिचमा अब उभएको छ होइन केही पनि छैन त्यस्तो खासै कहिले काहीँ यस्तो भइहाल्छ प्रयास गर्नुभएको छ प्रयास नै सबैभन्दा ठुलो कुरा हो हाम्रो लागि कार्यक्रममा आउनुभयो एकदमै मिठो गीत पनि सुनाउने प्रयास गर्नुभएको छ हजुरलाई विशेष धन्यवाद आगामी बसाइमा पनि आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि अध्ययन तामाङ चाहिँ हुनुहुन्थ्यो उहाँले छरीले त छाडेर गइगयो भने मिठो गीत हामीलाई थोरै भए पनि सुनाएर छुटिसक्नु भएको छ जो साथी हुनुहुन्छ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार

0: हेलो नमस्ते नमस्कार गुड आफ्टरनून
1: नमस्ते नमस्कार गुड आफ्टरनून हजुर यो आवाज कहाँ देखि होला
0: हजुर चम्पासो भएकोमा कालीबाट रञ्जना बाई राई
1: रञ्जना बाई राईजी बोल्नुभयो
0: हजुर
1: के छ हजुरको खबर आरामै हुनुहुन्छ
0: मेरो खबर सबै ठिकै छ अनि गाउँसँग बारे भन्नुपर्दा चाहिँ अघि चाहिँ हल्का घाम लागिरहेको थियो अहिले धुम्म भइरहेको छ नि तपाईँकोतिर कस्तो छ तपाईँको खबर के छ
1: त्यता जस्तो छ यता पनि त्यस्तै छ है अहिले चाहिँ मौसम भन्नुपर्दा अघि घाम लागिरहेको थियो अहिले धुम्म भइरहेको छ पानी पर्ला जस्तो भएको छ छिटा छिटै पानी पनि छिटाइरहेको छ यस्तै छ भन्नुपर्छ खाजा लिनुभयो
0: बाँकी नै छ अनि तपाईँको
1: मेरो पनि बाँकी नै छ अब सँगै खानुपर्छ है त अब
0: हुन्छ
1: अनि अरू सुनाउनुहोस् त खबर के छ
0: अरू त सबै ठिकै छ म चाहिँ अब घरमै नै अब आज तपाईँ चाहिँ कोदो रोप्नु जान्थे अनि अलिकति बाँकी छ तर आज चाहिँ घरमै काम भएर घरमै नै घरै काम गर्दै
1: घरैसी काम गर्दै बसिराख्नु भएको छ हामीलाई पनि सुन्ने प्रयास त गर्नुभएको छ नि ल ठिक छ खुसी लाग्यो मिठो गीत पनि कार्यक्रमको सुरुवातीमै हामीलाई गुनगुनाएर सुनाइसक्नु भएको छ फेरि पनि गुनगुनाउन मन छ कि के हो
0: प्र्याक्टिस
1: गर्नु नै सबैभन्दा ठुलो कुरा हो नि त होइन हामीले सबै कुरा जानेर पहिल्यैदेखि नै आएका हुँदैनौ सधैँभरि हामीले प्र्याक्टिस गरिसकेपछि त जाने हो पर्फेक्ट हुने हो होइन त ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो रञ्जनाजी धेरै समय पछि हाम्रो कुराकानी भएको है
0: हजुर धेरै पछि नि कोदो रोप्ने बिजी हुन्थे अनि त्यही भएर आज मात्रै अलिक घरैसी काम नै पर्यो अनि त्यही भएर बसेको न फेरि भोलिदेखि जानु पर्ने
1: ल ठिक छ हजुरलाई विशेष धन्यवाद हामी आजको बसाइबाट छुटौँ है अर्को साथीको आवाजमा पनि गीत सुन्नुपर्ने हुन्छ है हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो रञ्जना बाहिङ राईजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो गीत गुनगुनाएर सुनिसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् आफूलाई मनपर्ने गीत सुनाउनुहोला पनि भन्न चाहन्छु र धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना गर्नुभएको छ यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार देवजी आउनुभयो
2: हजुर आइपुगे नि दिदी हजुर
1: आज लिनु भएको छ कि छैन आज चाहिँ
2: छैन नि दिदी हजुर
1: सधैँ कहिले काहीँ त्यस्तो छिटो छाटो पनि लिनुपर्छ नि होइन ल हाम्रो पनि त्यस्तै हुन्छ कहिले काहीँ चाहिँ छिटो पनि हुन्छ ढिलो पनि हुनसक्छ प्राय जस्तो हाम्रो खाजा खाने टाइम चाहिँ हजुर हाम्रो एउटै हुन्छ है अनि त्यताको मौसम के कस्तो छ सुनाउनुहोस् न
2: मौसम धुम्म धुम्म छ भन्नुपर्छ है दिदी हजुर अघि नै सामान चाहिँ घाम लागिरहेको छ अहिले चाहिँ धुम्म छ हावा पनि चलिरहेको छ अहिले चाहिँ
1: ठिक छ यता पनि त्यस्तै भइरहेको छ अब मौसमको कुराकानी पनि यस्तै छ होइन यता जस्तो छ यता पनि त्यस्तै छ खाजा पनि बाँकी नै छ अरू समग्रमा खबरहरू पनि ठिकठाकै होला भन्ने जस्तो लाग्छ देवजी ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ त सुरु गर्नुहोस्
2: बर्सातमा उनी रुज्दा झरी बनु लाग्यो त्यसबाट सपनी पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो त्यसबाट सपनी पानी बनु लाग्यो

0: बाटो बाटो तपस्विनी पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो नौली जस्तो शरीर उनको हेरिरहनु लाग्यो नौली जस्तो शरीर उनको हेरिरहनु लाग्यो त्यसो बाटो तपस्विनी पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो त्यसो बाटो तपस्विनी पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो बर्सातमा पुनि रुदा
1: एकदम मिठो गीत सुनाउनु भयो त्यसरी हजुरलाई धेरै धेरै धन्यवाद आगामी बसाइमा पनि आउँदै गर्नुहोला जग बसाइबाट हामी छुट्टमै त हवस् त नमस्कार हुनुहुन्थ्यो तेजी उहाँले पनि एकदमै मिठो गीत सुनाएर सुनिसक्नु भएको छ फाल तपाईँको रहेको छ 0440 40 0024 फोन गरेर आउन सक्नुहुनेछ र त्यसपछि हामी मिठो गीततर्फ पनि लाग्नुपर्ने हुन्छ रञ्जना पाइङ राईजी हुनुहुन्थ्यो मिस यु अल फ्रेन्ड इट्स मे रञ्जना पाइङ राई भन्ने हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी मिलन खाइल मोटोजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहाको तर्फबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ सरस्वतीजीको खबर के छ
2: मेरो खबर एकदमै ठिक छ अनि दिदी हजुरको के छ
1: मेरो पनि खबर एकदम ठिकठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ खाजा लिनु भयो कि बाँकी छ
2: हजुर
1: खाजा लिनु भयो कि बाँकी छ मेरो खबर एकदम ठिक छ भने है त
2: मेरो खाजा बाँकी नै छ दिदी हजुरले खानुभयो
1: मेरो पनि बाँकी नै छ भन्नुपर्छ अनि आजकल केमा व्यस्त हुनुहुन्छ
2: घर आइसी काम गर्ने बस्ने भन्नुपर्छ दिदी
1: आज चाहिँ के गर्नुभयो कि भएन त
2: खासै केही गरेको छैन दिदी
1: आज बसी बसाइ नै हो
2: हजुर
1: ल ठिक छ बसी बसाइ आज कार्यक्रम पनि सुन्दै हुनुहुन्छ जस्तो लाग्यो
2: हजुर सुन्दैछु दिदी
1: ल ठिक छ सुन्नुपर्छ कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला आज हामीलाई मिठो गीत सुनाउनुपर्छ है त
2: हुन्छ दिदी छोटो प्रयास गर्छु
1: ल सुरु गर्नुहोस्

0: हजुर दिदी यति नै
1: महारे तिमी जित्यौ पिराथीको खेल कुन है एकदमै मिठो गीत सुनाउनु भयो मनजोडी गीत पनि रहेको छ मार्मिक गीत पनि रहेको छ हजुरलाई विशेष धन्यवाद आगामी बसाइमा पनि आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो उहाँले पनि घुम्तीमा रेल एकदमै मिठो गीत सुनाएर छुटिसक्नु भएको छ यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं गीतपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत मुठो माग्यो तिमीले मैले बाँच्नु पर्छ अनि एकदमै मिठो गीत दिपक लिम्बुको आवाजमा रहेको थियो। मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौ। अब पनि फालो तपाईँको रहेको छ 048 40 40 26 फोन गरेर आउनुहोला। यति बेला अर्को साथी पनि हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ राज कालीकोटेजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन मी झापाले हिरो राज कालीकोटे बिर्तामोट छापाबाट जस्ट नाउ यूए अपकमिङ सम डेडिकेट अर फ्रेन्डको लागि भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सोना कन्दुङवाजी हुनुहुन्छ, केवल नमस्कार आज सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो सम्झना छ साथीहरू। टीकाराम सुनवार, लेखक मान्तव राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगज मेरो, सरस्वती खत्री, हिरा बहादुर लगाय, लीला राज काम्बाङ, अन्जान थुनुङ थुलुङ, त्यसै गरी पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुजन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिम्बा साई, सम्झना नेवा, खड्की, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमीन छेत्री, क्रिस ढुङ्गाना, त्यसै गरी हुनुहुन्छ सन्तोष भन्नुभयो, र त्यसै गरी हिम्मत खड्गी, सुप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, त्यसै गरी देवेन किशोर अन्जान, समीक छैगी, किरात, आर्जी जीवन, चामलिङ राई, बेलिया छामे, मिनागी सिंह, सुनिता युङमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्कार हजुर, आवाज एकदमै सानो सुने मैले, हाम्रो रामजी बोल्नुभयो, के छ हजुरको खबर? ठिक छ, काम त लागेको छैन, अहिले चाहिँ तुम्बो तुम्बो भइरहेको छ भन्दै हुनुहुन्छ, हावा पनि चलिरहेको छ भन्दै हुनुहुन्छ है। खाना सरी खाजा लिनुभयो त? मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त, अनि आजकल धेरै व्यस्त हुनुभयो कि जस्तो लाग्यो हाम्रो रामजी। कहिले कहीँ अब त्यस्तै हो, नेटवर्कको व्यस्तताले होला सायद, आज लागिसकेको छ धेरै समयपछि यो आवाज सुन्न पायो, र म पनि एकदमै खुसी छु भन्नुपर्छ। अहिले घरतिरै हुनुहुन्छ कि बाहिर हुनुहुन्छ? ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए, ल आज चाहिँ गीत गाउनु पर्ने हुन्छ, धेरै भयो यो आवाजमा गीत नसुनेको पनि।

हजुर आज आधुनिक गीत गाउनु पर्यो भने चाहिँ है त सुरु गर्नुहोस् न त्यस्तो छैन एकदमै मिठो लाग्छ मलाई हजुरको आवाज सुनाउनुहोस् है त्यो गीत ल सुरु गर्नुहोस्

गई बाण भनी पीड़ा पानी सुखिन थगी ओ गई बाण भनी।

ला एकदमै मिठो सुनाउनु भयो रामजी, हजुरलाई विशेष धन्यवाद। फेरि पनि हामीलाई यो आवाज चाहिँ धेरै टाढा सुन्न लैजानुहोस् है, एकदमै मिठो यो आवाज सुनिरहनु मन लाग्छ। तर मिठो गीत पनि गाउनु भयो, हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नुहोला, आजको बसाइबाट हामी छुटौँ है त। हवस् त नमस्कार। आउनुथ्यो राम कालीकोटीजी हुनुहुन्थ्यो सिन्धुलीबाट, एकदमै मिठो गीत मनसुनी गीत गाएर सुनिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, धेरै कमेन्टहरू प्राप्त भइराखेका छन्, उहाँहरूलाई पनि हामीले स्थान दिनुपर्ने हुन्छ। अन्य बसाइमा फेरि पनि हामी उपस्थित हुने नै छौ तपाईँसँग, यस्तै मिठा कुराकानीको साथमा के कस्तो छ होइन त्यो कुराहरूका पनि हामी गर्ने नै छौ। यति बेला भने तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नेतर्फ लाग्छु। हुनुहुन्छ अमिना सुनवारजी हुनुहुन्छ। हेलो नमस्ते, मी अमिना सुनवार फ्रम दुलखाबाट, प्यारे सुशीला विश्वकर्मा राज दादा हुनुहुन्छ, राजकले मगर विवश कुलुङ पृथक तिलक विष्ट टेकु छेत्री रत्नबहादुर थापा कायल अभिमान सुनवार कुमार प्रजा नवराज श्रेष्ठ माया निरुता योन्जन संगीता लामा निशा लिम्बू कविता कथानी हरपल रोशनी किराती अञ्जना एण्ड अर्को लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी माथामिजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी शुक्रराज र साईले निर्दोष दिए हुनुहुन्छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन ब पाँच तारिखले यहाँको साथ गर्भयाल फिदिम चार डब्लुबाट चाहिँ शुक्रराज र साईले निर्दोष हो। मलाई आज मिल्छ भने राजु परियार र साथीहरूको स्वरमा भएको गीत रुमाल धोको छु यो खोलेको पानी कोही नखानु मैले छोएको छु भन्ने गीत हाम्रो आधुनिक कार्यक्रममा चाहिँ होइन रुचाइ तपाईँकोमा चाहिँ लोकदोरी गीत राख्न मिल्दैन है। तपाईँलाई मैले जानकारी गराएँ, कतिपय मैले भनिराखेको छु हामी आफ्नै सेडल हुन्छ लोकगीत संगीत बज्ने कार्यक्रममा, त्यसमा रोचाइमा पार्नुहोस्, त्यसमा बज्नेछ। तपाईँलाई सुन्नै मन छ भने आधुनिक गीत रोचाइमा पार्नुहोला। कतिपय कार्यक्रम सधैँ सुनिरहेको छु भन्नुहुन्छ र एसएमएस मात्रै छोड्नुहुन्छ, कहिलेकाहीँ यसो कार्यक्रममा झलक होइन कार्यक्रमको सुरुवाती तर्फसम्म सुन्नुभयो भने पनि त्यसपछि तपाईँले मेसेज छोड्नुहोला र आजको बस्ने हामी के गर्नुपर्ने कस्तो गर्नुपर्ने गीतहरू चाहिँ कस्तो खालको चाहिँ रोज्न पाइन्छ भन्ने कुरा पनि तपाईँलाई मैले जानकारी गरेर राखेको हुन्छु कार्यक्रम शुरूआतमा। यो जानकारी गराए तपाईँलाई र गीत मार्फत उहाँले साथीहरूलाई सम्झाउनु पर्दा चाहिँ जीवन सयत्री कमला रसाईले प्रेम आचार्य टिकेन्द्र साम्बाम्पे अरूणा साम्बाम्पे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेह्र थुपे सुमी लिम्बू सन्तमाया केलुङ तारा शंकर विनिता दाहाल सुवेदी परमाया तिमल शिला रामकृष्ण कल्या त्रिपास थरे स्वर्णिम राई सुप्रिया बान्तवराई कविता कथानी मुना खड्का अर्पण रोशनी राई त्यसै गरी हुनुहुन्छ सरस्वता पोखरेल राजकले मकर तनु कजमेर दिलो याम्पू राई हरिमाया समलगाई भूपाल दुलाल अभागी सृजना विश्वकर्मा डम्बर तामाङ योगिनी मेहाङ लिम्बू भीम कथानी ढका धर्म राज धनकुमार खाती फुलमाया सेन्चुरी सुहाङमा लिम्बू लगायत ए टू जेडलाई भन्दै छुटिन्छु भन्नुभएको छ शुक्रराज र शैलीजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ भावना मगरजी हुनुहुन्छ, हेलो नमस्कार सिस म पनि सुन्दैछु है इण्डियाबाट मिस यू अल भन्नुभएको छ। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन म बाक्सो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोरालाई पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सन्ध्या लिम्बूजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँहरूलाई पनि विशेष धन्यवाद। त्यसै गरी जुनिता चामलिङ राईजी हुनुहुन्छ, हेलो नाना सिवारो सेमुना सेवारो भन्नुभएको छ, के छ खबर सन्चै हुनुहुन्छ, सुन्दैछु है फेसबुक लाइभबाट नेपाल घर पाँचतर फिदेम भई हाँसे गोविदबाट एडसमेट सुनिता चामलिङ राई अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा हुनुहुन्छ घाली मान्छे जीवन फाबेन त्यसै गरी दिल्सा राई भावना मगर दुर्गा कटवाल निर्दोष प्रेम जीवन सुन्दास रामकुमार लिम्बू बसन्त श्रेष्ठ रञ्जना पाइङ राई सुमिता लिम्बू याखा भन्नुभएको छ, धेरै साथीहरूको नाम लिनुभएको छ। सायद आज चाहिँ होइन तपाईँको आवाजमा मिठो गीत सुन्दा सुन्दै कार्यक्रमको समय पनि धेरै गइसकेको रहेछ है, फतै भएन। अनि आगामी समय तपाईँको कमेन्ट वाचन गर्नेछ, आधी मात्र मैले वाचन गरेँ र सरिका छेत्री दिनुहुन्छ म पनि हेर्दै सुन्दैछु भनिदिनुहुन्छ, टेकबहादुर पुमाजीले पनि म पनि सुन्दैछु भनिदिनुहुन्छ, तामाङजी कान्छी भन्नुभयो, तामाङजी कान्छी हुनुभएको छ, उहाँले पनि म पनि सुन्दैछु भनिदिनुहुन्छ,
त्यसै गरी हित महत भन्नुभएको छ, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ छाया सिंहजाली मगरजी हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कतिपय साथीहरूको कमेन्ट थाती नै रहेको छ, यसलाई पुनर्वाचन हामी अर्को बसाईमा गर्ने नै छ भन्दै आजको बसाईमा जो जति कार्यक्रममा सहभागिता जनाउनुभयो उहाँ सम्पूर्णलाई विशेष धन्यवाद। कार्यक्रममा अवधिपुर बजेका मिठा गीतका सर्जक श्रेष्ठलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधि संरक्षणबाट एथेन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा मिठो गीत छोड्दै आजको बसाई चाहिँ तपाईँकोबाट म सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो। माइती घरमा युवाको प्रदर्शन। घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक लेखा समितिद्वारा बेरुजू छलफलका लागि 5 उपसमिति गठन। राष्ट्रपतिले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। डाट गर्ने भनिएको धुर्वे हात्ती अझै भेटिएन। 25 जनाको जनशक्ति परिचालन। दक्षिणी स्पेनमा डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गयो। 19 जना बेपत्ता। दक्षिण युरोपभरि डडेलो फैलिँदै। र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने। नेपाल खबरमा अब पूरा खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गएको छ। मुगुको सोरू गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय गणेशको वीर अस्पतालमा उपचारको क्रममा आज बिहान 11:30 बजेतिर निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यसअघि अस्पतालले पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 बजे गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कार्यवाहीको माग राखेर युवाहरूले आज प्रदर्शन गरेका हुन्। यस्तै वीर अस्पतालमा पनि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। गणेशको परिवार र आफन्तले सब बुझ्न स्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। गणेशको श्रीमती र एक छोरी छन्। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसैबीच प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी कांग्रेस एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। साथै विपक्षी दलका सांसदहरूले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग समेत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मूक दर्शक बनेर बसेको भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। उसले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको हो भने प्रतिनिधि सभा बैठकमा पनि पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नुभयो। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेका निराशा र संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ। हिजो जलनबाट घाइते भएका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजगारीमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न पाँचवटा उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरुजुलाई समयमै फर्सेउट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर भोगटी हुनुहुन्छ। खुशबू ओली संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन विकास उपसमिति त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष शाह रहनु भएको छ। समितिका सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभयो। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झार रंजित सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाट गर्न सकिएको छैन। डाट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रो गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23 21 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतलाई ध्रुवी हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाट गर्न 25 जनाको जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रुवी हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 वर्षपछि शनिबार आमा छोराको ज्यान लिएको थियो। अब विदेशको खबर, दक्षिण स्पेनमा लागेको डडेलोमा परि कम्तीमा 11 जनाले ज्यान गुमाएका छन्। यस्तै डडेलोमा परिहरू 19 जना बेपत्ता भएका अण्डालुसियाका क्षेत्रीय नेता जुआनामा मोरेनोलाई बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भूइँमा खसेका कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यद्यपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गरेका छैनन्। यस गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयसम्म चलेको तातो हावाको लहरका कारण दक्षिणी युरोपभर डडेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा कैयौं अग्नि नियन्त्रकहरू डडेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सड़कहरू बन्द छन् र झण्डै 1000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। अब केही खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगेड्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 तारीकमा चेन्नईको एम चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको थियो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान पनि निरीक्षण गरेका थिए। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समय अनुसार राति पाउने 1 बजे शुरू हुनेछ। गैराति भएको पहिलो क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको छ। यसैबीच विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्त बीचको खेलमा अर्जेन्टिनाको जितपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रूसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात मैदानमा भएका महत्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्। फिफाका अनुसार अहिलेसम्म विश्वभर 300 भन्दा धेरै प्रतियोगितामा यो प्रविधि उपयोग भएको छ। यो विश्वकपमा अहिलेसम्म खेलिएका 96 खेलमध्ये रेफ्रीले 23 पटक मात्र मनिटर हेरेका छन् र प्रति खेलका हिसाबले हेर्दा यो संख्या अघिल्लो विश्वकपको भन्दा कम हो। रूसपछि कतारमा भएको विश्वकपमा भीएआरले 27 पटक निर्णय तय गर्यो। तीमध्ये 2 बाहेक सबैमा मनिटर हेरेपछि रेफ्रीले आफ्नो प्रारम्भिक निर्णय बदलेका थिए। रूसमा भएको प्रतियोगिताका 64 खेलमा 20 पटक भीएआरको प्रयोग भएको थियो। रेफ्रीले 17 निर्णय परिवर्तन गरे जसमा प्रतियोगिताको महत्वपूर्ण फाइनल खेलमा गरिएको निर्णय पनि समावेश थियो। चारभन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो। माइती घर र वीर अस्पताल अगाडि युवाको प्रदर्शन। घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक रेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन। रासोपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। डाट गर्ने भनिएको ध्रुवी हात्ती अझै भेटिएन। 25 जनाको जनशक्ति परिचालन। दक्षिणी स्पेनमा डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गयो। 19 जना बेपत्ता। दक्षिण युरोपभरि डडेलो फैलिँदै र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
8: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मासले फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
8: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
8: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
8: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
8: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
8: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
8: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
8: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
8: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
8: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
8: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
8: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
8: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप।
11: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
12: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
13: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-0141-575, 98-41-96-0669, 98-64-1417-88।
12: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
13: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: आर्थिक निमन्त्रणा।
13: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
13: सीता थापा,
0: प्रकाश कटवाल,
13: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
13: अमृत सुनवार,
0: उत्तम पौडेल,
13: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
13: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
13: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
13: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
13: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
13: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
14: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
11: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिट सप एन्ड पोलिस्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोलिस्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445-8375। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143-98-63-023-422।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
10: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान
11: स्थान
10: मिति 2083 साल असार 28 गते आइतबार
11: समय बिहान 10 बजेदेखि
10: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप
11: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
3: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
4: प्रजापति पराजुली,
3: दुर्गा रायमाझी,
4: बत्री पङ्गेनी,
3: रीता थापा मगर,
4: पशुपति शर्मा,
3: सुभाष केसी,
4: दीपक खड्का,
3: राधिका हमाल,
4: सीता थापा,
3: कृष्ण रेउले,
4: शिव हमाल,
3: जुना श्री,
4: देवी घरती,
3: दिनेश काफ्रे,
4: रामकुमार नेपाली,
3: उषा सुवेदी,
4: भरत बराकोटी
3: र कुमार पुन।

0: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
1: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-58-33, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार। अपराह चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेक जिल्लाहरूको खबर सुंगालो रामेछाप खबरमा स्वागत छ। म ललिता हायो। तपाईले यो खबर हजुरको रेडियो 102.1 MHz साथीतामा कुश एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालय र शिक्षकको बीच स्वास्थ्य प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले रामेछापको उमागुञ्ज गाउँपालिकाले उत्कृष्ट विद्यालय तथा शिक्षकलाई नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ। गाउँपालिकाले तोकिएको मापदण्डका आधारमा विद्यालय र शिक्षकहरूको मूल्यांकन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनौट गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गावा शेर्पाका अनुसार गाउँपालिका स्तरीय छनौट समितिको असार 19 गते बसेको बैठक तथा गाउँपालिका कार्यपालिकाको असार 20 गतेको निर्णय अनुसार उत्कृष्ट विद्यालय र शिक्षकको नाम सार्वजनिक गरिएको हो। उत्कृष्ट विद्यालयतर्फ मकुण्ड गाउँपालिका सगुप्तेश्वर स्थित श्री कैलेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ। उक्त विद्यालयले 2,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसै गरी उमाकुण्ड चार प्रीति स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय द्वितीय हुँदै 1,00,000 रूपियाँ तथा उमाकुण्ड तीन कुबुकास्थली स्थित श्री जनता माध्यमिक विद्यालय तृतीय हुँदै 50,000 रूपियाँ नगद पुरस्कारका लागि छनौट भएका छन्। यस्तै गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेका 5 शिक्षक तथा प्रधान अध्यापकलाई जनै 10,000 रूपियाँ नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ। पुरस्कृत हुने शिक्षक तथा प्रधान अध्यापकमा श्री जनजागृति आधारभूत विद्यालयका कुमार थापा, श्री सिद्धेश्वर माध्यमिक विद्यालय बान्तीका जगदीश बस्नेत, सोही विद्यालयका इराक आङदेन भई, श्री जनता माध्यमिक विद्यालय कुबोकास्थलीकी प्रवीणा सुनवार तथा श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रीतिकी इन्दिरा आचार्य रहनु भएको छ। शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको विकास र शैक्षिक उपलब्धि अभिवृद्धि तथा विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धा बढ़ाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेर्पाले बताउनु भएको छ। पटक पटकको बाढ़ी पहिरोले क्षति भए पुनर्निर्माण थालिएको बेपी राजमार्गको काभ्रे पलाञ्चोकको सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुला हुने गरी तयारी गरिएको छ। पुनर्निर्माण सँगै अबको केही दिनभित्रै नयाँ बनाइनुको ट्र्याकबाटै गाड़ी सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई सँगै राजधानी काठमाडौँसँग जोड़ने छोटो दूरीको यो राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड खण्डमा पुनर्निर्माण ट्र्याकबाटै पूर्ण रूपमा गाड़ी आवत जावत हुने र विपदका कारण अवरूद्ध भएका आधा घण्टामै खुलाउने तयारी भइसकेको छ। यसअघि रोशी खोलाको बहाव बढ़ने बित्तिकै डाइभर्जन बगाउने र सड़क अवरूद्ध हुने गरेको थियो। चौकी डाँडादेखि कटुञ्जे बैसी लासकोट 400 बेसी नार्के चिउरीबास बोक्सी कुना हुँदै तिप्लेसम्म पुरानो ट्र्याकबाट गाड़ी चलाइएको छ। चौकी डाँडा 400 बेसी घुमाउरे बेसी बोक्सी कुना चिउरीबास कारढुङ्गा तथा पिप्ले बर्खे खोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँको रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सड़क तयार गरिएको छ। 2081 साल असोजको बाढ़ी पहिरोले राजमार्गको भगुण्डे बेसीदेखि नेपालथोकसम्मको झण्डै 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। गाड़ी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्जन पनि बाढ़ीले बगाएको थियो। क्षतिग्रस्त चार खण्ड मध्येको खण्ड बर्खे खोलादेखि रिप्लेसम्मको 3.2 किलोमिटर सड़क निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जायकाले गरिरहेको छ। राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोको तर्फ 3 र सिन्धुलीतर्फ 1x4 प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। दोलखाको जिरी नगरपालिकाका दुई सहकारी खारेज भएका छन्। जिरी नगरपालिका साथै स्थित कलङ
जैविक कृषि सहकारी र वडा नम्बर 6 स्थित पातले साना किसान कृषि सहकारी संस्था खारेज भएका हुन्। ती सहकारी संस्थाले आफ्नो कारोबार केही नभएको भन्दै खारेजीको निवेदन दिएकाले खारेजी प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीद्वारा जारी सूचनामा ती सहकारी संस्थासँग लेनदेन वा कारोबार भएमा यही असार मसान्तभित्र जिरी नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। दोलखामा छिमेकीको खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका सातमा छिमेकीको खुकुरी प्रहारबाट स्थानीय 28 वर्षीय युवक छकुरे घाइते भएका हुन्। उनलाई आफ्नै घरको आँगनमा सोही स्थानका 43 वर्षीय हरिबहादुर साईले खुकुरी प्रहार गरेको दोलखा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हरिबहादुरले विवादका क्रममा छकुरीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार बाद छकुरी घाइते भएका छन्। उनको चरीकोट स्थित पशुपति चौलागाई अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने हरि बहादुरलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई उखल ढुङ्गाले चालू आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमको अन्तरण निकाय संयुक्त अनुगमन गरेको छ। इकाईले चालू आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका बाख्रा जोन र आलु जोन अन्तर्गतका कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा बाख्रा जोन अन्तर्गत निर्माण गरिएका उन्नत प्रविधियुक्त बाख्रा खोर बाख्रा पालन तथा आलु जोन अन्तर्गत निर्माण भएका आलु भण्डारण घर रस्टिक स्टोर रैथाने बाली प्रवर्धन अन्तर्गत रैथाने बाली संकलन तथा बिक्री केन्द्रहरूको निरीक्षण गरिएको कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख हेमबहादुर आले मगरले जानकारी दिनुभएको छ। जिल्ला समन्वय समिति उखल ढुङ्गाका प्रमुख टेकराज भट्टराईको संयोजकत्वमा भएको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी टुभराज पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजबाबु महर्जन, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरूको सहभागिता रहेको थियो। टोलीले सिद्धेश्वर नगरपालिका 8 लगलगे स्थित प्रतीक्षा कृषि तथा पशुपक्षी फार्मद्वारा संचालित चम्पादेवी अर्ग्यानिक बिक्री केन्द्र, सिद्धेचरण 2 बानिया छापको भुइटार बाख्रा फार्म, सोही वडाको ठूला छाप स्थित माता लक्ष्मी कृषि तथा पशुपक्षी फार्म, सिद्धेचरण 6 सिद्धिदेवी अगुवा कृषक समूहद्वारा संचालित आलु भण्डारण घर तथा रैथाने बाली बिक्री केन्द्र र सिद्धिचरण 7 तोटके स्थित जलेश्वर कृषि समूहको आलु भण्डारणमा घरको अवलोकन तथा अनुगमन गरेको थियो। इकाई प्रमुख आले मगरका अनुसार कार्यक्रमको प्रगति, गुणस्तर र प्रभावकारिताको मूल्यांकन गर्दै कृषक तथा सरकारवालाहरूबाट सुझाव संकलन गरे आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको हो। उहाँका अनुसार अधिकांश संरचना तोकिएको मापदण्ड अनुसार निर्माण भएको पाइएको छ भने कृषकहरूको लागत साझेदारी र कार्यक्रम प्रतिको प्रतिबद्धता पनि उत्साहजनक देखिएको छ। अनुगमन टोलीका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले कृषकहरूले इमान्दारितापूर्वक मेहनत गरे कार्यक्रमलाई सफल बनाएको पाइएको उहाँले बताउनु भएको छ। उहाँले सरकारी लगानीको सदुपयोग भएको संरचनाहरू प्रभावकारी रूपमा सञ्चालनमा रहेको र यस्ता कार्यक्रमले कृषकको उत्पादन तथा आमदानी वृद्धि गर्न सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। हवस् त अहिलेलाई अपरान्ह 4 बजेको रामेछाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भएका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार,
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमर्मा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वतः खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: हार्दिक निमन्त्रणा।
3: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
3: सीता थापा,
0: प्रकाश कचवाल,
3: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
3: अमृत सुनवार,
0: उत्तम पौडेल,
3: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
3: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
3: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
3: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
3: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधि को आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माण का गतिविधि र सेवा प्रभाव को अवस्था का बारे में आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रम में उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
3: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू:
5: प्रजापति पराजुली,
6: दुर्गा राई माझी,
5: बत्री पंगेनी,
6: रीता थापा मगर,
5: पशुपति शर्मा,
6: सुभाष केसी,
5: दीपक खड़का,
6: राधिका हमाल,
5: गीता थापा,
6: कृष्ण रेउले,
5: शिव हमाल,
6: जुना श्री,
5: देवी घरती,
6: दिनेश काफ्रे,
5: रामकुमार नेपाली,
6: उषा सुवेदी,
5: भरत बराकोटी,
6: र कुमार कुन।
5: कार्यक्रम हुने मिति 2083 असार 27 गते,
6: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860 77 58 33, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044 26 41 10, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956-043-230, 97-67-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
6: आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश।

0: सस्तोमै पोसाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झुङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

किसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: হ্যাপি?
1: একদমই হ্যাপি।
0: ফ্রাস্ট্রেশন?
1: ফ্রাস্ট্রেশন পনি গায়েব ভয়। साँच्चै खोज्न जाने भने खुसी यो संसारमा जहाँ तै छ है। हामीले त म यस्तो उस्तो भनेर आफैले आफैलाई एउटा बााउन्ड्रीमा राखेर दुःख दिएका रहेछौँ। मैले लाइफलाई यसरी हेरेकै थियो। थ्याङ्क यू सो मच।
0: तिम्रो थ्याङ्क यू थ्याङ्क यू खल्तीमा राख, फुरुक्क एउटा गीत बनाऊ, कम्पनी चलाउनु पर्दैन।
1: सेल्फिस। यो आजको गीत कस्तो छ? यही हान्ने नि?
0: रमाइलो पनि छ, सन्तुलो पनि छ। हुन्छ, के रेकर्डिङ थियो बुक गरौँ त।
1: ओके।
0: अनि सुन त, एकपल्ट खोरा नजाउनु पर्छ है, यसो बाहिर त निस्कनु नहुने हो।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
5: अहिले साँझको 5 बजे
6: हजुरको रेडियो 102.1 मेगा।
7: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
8: कसरी फलिरहेछ, तर देशमा सही छैन। नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
9: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदाम बसे त्यति बस्ने,
8: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति गरेको छैन।
10: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
11: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
12: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
7: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
8: टमाटर साग सब्जी लिएर बजारमा बेच्नु दुई रुपियाँ टमाटर लगाएर वजन गर्ने मेरो काम त्यो थियो किसानमाथि बजेट ल्याउनु पर्थ्यो यो देशमा किसान उसले नलाग्यो भने देशको लाग्दैन
13: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
7: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
14: कार्यक्रम कृषि सवाल

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्की।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठे गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो पसल प्रणाली स्थापना गरेर अगाडि बढ्नु भएको छ। अलिकति भूमिका सहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर्विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले कुञ्जना एग्रो आइन पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक आरएनडी गर्ने रिसर्चर वैज्ञानिक बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ स्वर्गा जति गरिएसी भन्ने हाम्रो जुन महामन्त्र छ जन्मभूमि र आमा भनेको स्वर्ग वा नरनी महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुस्के गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
0: निकै महत्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ। हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने

0: होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा प्रयोगको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
1: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनुभयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
0: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्वपूर्ण कुरालाई मैले सँगै टिप्पणी गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउन्डमा यो सन्देश इङ्गित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनुभयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र 2-3 वर्षपछि करिब करिब 3 वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादन लाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ, उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौँ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाऊ भन्ने कुरो अभियानमा मात्रै सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
0: निकै महत्वपूर्ण छ यहाँले भन्दै गर्दा राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू जैविक खेती प्रबन्धनका कुराहरू रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ अलिकति अनियल जस्तो पनि देखिन्छ। धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
1: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन् यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन् एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेस्टमा तिनीहरू फिट नहुन सक्छन्। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
0: निकै महत्व छ हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घट्ने छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चीजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पसिने पनि गरेका छौँ। कति भ्याउँछौ कति सक्छौ हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट।
1: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरूले पनि यो शुभ कार्यमा महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि अध्यात्मक सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ, अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खबोध गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुना अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
0: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोतलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
1: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाए पनि नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौँ र यो चिजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पिर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चिजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
0: निकै महत्त्व विषय कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित प्रडक्ट उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वास्थ्य पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निकालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरुन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
0: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरालाई म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। हामीले 2 लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 2 पटक हामीले 2 लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन। साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणित क्वारण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसाय हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
2: साना मात्र नभएर ठुला पनि पोल्ट्री व्यवसायहरू जोडिन सक्नुहुन्छ, भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानी कति मात्रै खण्डमा छौँ, यहाँले भने जस्तै अब मार्केटको चयन, विशेष गरी बजारीकरण, मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ त्यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
1: यो सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसाय किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
2: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला, यो त कुनै पालिकामा अलिक बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनुहुन्छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी खण्डमा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
1: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेतो सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाउ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्ममा आउनुभएको कारणले भैँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामीले प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँछ।
2: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छु सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
1: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका छौँ र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ।
2: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसैले पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
1: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96, मेरो चाहिँ आफ्नो फोन नम्बर
2: 98 43 38 11 96, 98 43 38 11 96 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है?
1: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः म कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी टिममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्दछौँ।
2: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार
1: हजुर। मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
2: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरी अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्यौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजय राज घिमिरी अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू। थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 9843338196 अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 9855197192 टेलिफोन एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी कार्यसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोटा आजको श्रृंखलाबाट विदा हुने अनुमति माग्छु। रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
2: अनि दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
2: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिसा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
1: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 305, 0 48 45 305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0 41 30 310, 98 51 40 41 98 र 98 41 25 59।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: तपाईँ असार 26 शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको मन्थली नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर जिम्मेवार जवाब दिई वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजेबाट स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुट्ला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाबदेही वक्ताबाट जवाब सुनौ।
7: राष्ट्रिय लोककथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
6: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
7: प्रजापति पराजुली
6: दुर्गा रायमाझी
7: बत्री पङ्गेनी
6: रीता थापा मगर
7: पशुपति शर्मा
6: सुभाष केसी
7: दीपक खड्का
6: राधिका हमाल
7: सीता थापा
6: कृष्ण रेउले
7: शिव हमाल
6: जुना श्रीस
7: देवी घरती
6: दिनेश काफ्रे
7: रामकुमार नेपाली
6: उषा सुवेदी
7: भरत बराकोटी
6: र कुमार पुन।
7: कार्यक्रम हुने मिति 2083 असार 27 गते
6: स्थान 3 लाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833 सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
0: सदस्य मृत्यु
1: नगद राहत रु 20,000 रुपियाँ
0: दुर्घटना स्वास्थ्य उपचार
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
0: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
0: अपाङ्गता
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028 98-543-0028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-06-69 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास।

0: उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
1: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224444।
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: आज छ बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो समाचार हजुरको रेडियो 102 थुप्रो मेगाहर्ज साथै तामाको एफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nपीका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब शुरू गरौं अहिलेसम्मका मुख्य समाचारका शीर्षकहरूबाट। संघीय संसदको सार्वजनिक लेखा समितिको बिरूजमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन। साउन 1 गतेदेखि सर्वोच्चमा 1.5 साता नियमित सुनवाई प्रभावित हुने। सरकारले 29 असारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने। सरकारका सबै निर्णयहरू अरबपति र करोड़पतिहरूको पक्षमा केन्द्रित रहेको नेता शाहीको आरोप। गृहमन्त्री गुरूङले आत्मदाह गरेका गणेशको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक नगरेको दावी। दक्षिण स्पेनमा डढेलो, कम्तीमा 11 जनाको ज्यान गए, 19 जना बेपत्ता। र चेन्नईमा बीबीएलको उद्घाटन खेल हुने।
1: केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। के
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउने कचोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता। जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजगारमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजगारलाई समयमा फर्किएउट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबू ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति तथा आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार रहनु भएको छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिषा झा रहनु भएको छ। सभापति खड्काले सार्वजनिक लेखा समितिका उपसमितिहरू गठन भइसकेकाले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनैतिक दलका नेताहरूलाई अपील समेत गर्नुभएको छ। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित भएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ, त्यसैले सुनार र झा र रंजित रासपाका सांसद रहनु भएको हो। आगामी साउन एक गतेदेखि सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब डेढ़ साता प्रभावित हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षमा लगत सारमा नियमित सुनवाई रोकिने अभ्यास छ। सोही अनुसार यो वर्ष नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब डेढ़ साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्रै नियमित सुनवाई हुनेछ। यसअघि दुई सातासम्म पनि सुनवाई रोकिने गरेको थियो। यो पटक भने 11 दिन मात्रै अवरूद्ध हुने भएको सर्वोच्च अदालतले जनाएको छ। यसबीचमा बन्दै प्रत्यक्षकरणका मुद्दा भने रोकिने छैन। केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले 29 असारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण शुरू गर्न लागेको बताउनु भएको हो। उहाँले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताउनु भएको छ। नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको उहाँको भनाइ थियो। त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राहदानी सेवा सहज नियमित र सुचारू हुने अपेक्षा गरिएको प्रवक्ता छेत्रीको भनाइ छ। नागरिकलाई सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। उहाँले सरकारको नीति अनुरूप राहदानी सेवालाई समय सापेक्ष भरपर्दो प्रविधि मैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीनवटा कदम लिएको बताउनु भएको छ। प्रवक्ता छेत्रीले नेपाली नागरिकलाई सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध छ। राहदानीको प्रणाली हाल परिवर्तन गरी 29 असार 2083 लाइभ हुने तय भएको छ। यसको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राहदानी सेवा सहज नियमित रूपमा सुचारू गरिने भएको छ। प्रवक्ता छेत्रीले छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पठाउन हुलाक विभागसँग सम्झौता भइसकेको पनि बताउनु भएको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने अवस्थाका लागि प्रक्रिया शुरू भएको पनि उहाँले बताउनुभयो। यसले जनमैत्री सेवा प्रवाह हुने सरकारको विश्वास छ। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँले बताउनु भएको छ। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरू अरबपति र करोड़पतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो। राज्यको यस्तो गरिमा गरिबा मारमा लडाईका कारण आज गणेश नेपाली र उनीहरू जस्ता गरीब नागरिकले मर्नु पर्ने अवस्था आएको जिकिर समेत गर्नुभएको छ। नेता शाहीले गरीब दुखी र निमुखा नागरिकलाई सरकार आवश्यक भए तापनि सरकारले उक्त व्यवहार देखाउन नसकेको समेत दावी गर्नुभयो। उहाँले सरकारको नीति नियम र निर्णय धनीहरूको पक्षमा मात्रै रहेको पनि बताउनु भएको छ। नेता शाहीले काठमाडौँ शहर हुने खानेहरूको मात्रै हो भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न समेत गर्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक नगरेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै उहाँले महानगर प्रहरीले व्हील लक नगरेको दावी गर्दै स्थानीय सरकार कसको छ भन्दै प्रश्न समेत गर्नुभएको हो। उहाँले ट्राफिकले व्हील लक लगाएको होइन, नगर प्रहरीले लगाएको छ, विपक्षी दलका साथीहरूलाई सोध्नको लागि पनि उहाँले आग्रह गर्नुभएको हो। गृहमन्त्री गुरूङले पहिले बनेको कानून नै कार्यान्वयन गरेको जिकिर समेत गर्नुभएको छ। उहाँले नेपालीलाई बचाउन हर प्रयास गर्दा नसकिएको समेत दावी गर्नुभयो। भारतमा पछाउनका लागि समन्वय गर्दा गणेशको ब्लड प्रेसर लो भएको समेत उहाँले सदनलाई जानकारी गराउनु भएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका चार माकल बारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर आठका 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको गाड़ीको सिलिण्डर विस्फोट भएको हो। जलमा त ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई लिएर युवाहरू सरकारको विरोधमा सड़कमा आएका छन्। युवा चालक तथा राइडर सेयरिङ गर्नेहरूले आज काठमाडौँको माइकीगर मण्डलामा सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरीब र श्रमजीवी गर्भप्रति संवेदनशील बनेको आरोप लगाएका छन्। उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चरको जरिमाना र राइडरहरूको हक हितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुखद घटनाहरू दोहोरिएको बताएका छन्। प्रदर्शनकारीहरूले घटनाको बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। उनीहरूले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग समेत गरेका छन्। विशेष गरी राइडर सेयरिङमा आबद्ध युवाहरूले सरकारले कर मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन्। यातायात विभागले राइडर सेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडा दर र कायम हुन नसकेको र कम्पनीहरूले पनि कमिशन लिइरहेको उनीहरूले गुनासो गरेका छन्। प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना भएको भन्दै त्यसलाई खारेज गर्न काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यको नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका हुन्। हिजो जलनबाट घाइते भएका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो। साँझ 6 बजेको हजुरको समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896692998।
9: रानेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगा
0: विश्राम बसी। अब बाँकी समाचार। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुन्जा बिन्द्रास्थली नगरपालिका साथ संकेत डामा अघिल्लो हप्ता बिहिबार कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव हिजो बेलुका फेला परेको छ। यो सँगै दुर्घटनामा ज्यान गुमाएर सुनाखत हुनेको संख्या 3 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। हिजो शव फेला पारेकोमा कालीकोट पसाल झरना गाउँपालिका नौका मेखे तिरुवा र कालीकोटकै राजकोट नगरपालिका दुईकी 18 वर्षीय सुजता खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा शनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिनुभएको छ। यसअघि कालीकोटकै पसाल चर्ना गाउँपालिका नौका देखिए तिरुवाको शव फेला परेको थियो। अझै गाड़ी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 का तुलाराम सुवेदी र उहाँका भाई सहचालक रामु सुवेदी सहित अन्य यात्रुको अवस्था भने अज्ञात रहेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको K02001K1055 नम्बरको फोर्स गाडी गएको बिहिबार सड़कबाट झण्डै 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोली सहितको संयुक्त सुरक्षा अधिकारी नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजे गरिरहेका छन्। समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी स्पेनमा लागेको डढेलोमा परि कम्तीमा 11 जनाको ज्यान गएको छ। यस्तै डढेलोमा परि अरू 19 जना बेपत्ता भएको अन्डालुसियाका क्षेत्रीय नेता जुआनमा मोरेनोले बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भुइँमा खसेको कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यद्यपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गर्न सकेका छैन। यस गर्मीमा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयसम्म चलेको तातो हावाको लहरका कारण दक्षिणी युरोप भरि डढेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा संयुक्त अग्नि नियन्त्रकहरू डढेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिसहरू आफ्ना घर छाड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सड़कहरू बन्द भएका छन् भने झण्डै 1,000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। स्थानीय संचार माध्यमका अनुसार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मे महिनामा यस वर्ष गर्मीयाममा लाग्ने डढेलो नियन्त्रणका लागि अहिलेसम्मकै ठूलो प्रतिकारी योजना कार्यान्वयन गर्ने बताउनु भएको छ। र समाचारको अन्त्यमा खेल समाचार। अस्ट्रेलियाको बिग बास लीग क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोर्च र मिलम्बर्न रेनेगेड्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 चेन्नईको एमए चिदम्बर रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्डमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभएको हो। यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ र भारतीय क्रिकेट नियन्त्रण बोर्ड संघको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना अघि बढ़ेको थियो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान पनि निरीक्षण गरेको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसदको सार्वजनिक लेखा समितिले बिरूजमाथि विस्तृत छलफल र अध्ययन गर्न 5 उपसमिति गठन। साउन 1 सर्वोच्चमा डेढ साता नियमित सुनवाई प्रभावित हुने। सरकारले 29 साउनदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने। सरकारका सबै निर्णयहरू अरबपति र करोड़पतिहरूको पक्षमा केन्द्रित रहेको नेताशाहीको आरोप। गृहमन्त्री गुरूङले आत्मदाह गरेको गणेशको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक नगरेको दावी। दक्षिण स्पेनमा डढेलो, कम्तीमा 11 ज्यान गए, 19 बेपत्ता। र चेन्नईमा बीबीएलको उद्घाटन खेल हुने। हवस् त अहिलेलाई साँझ 6 बजेको हजुरको समाचार यति नै। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: हार्दिक निमन्त्रणा।
4: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
4: सीता थापा,
0: प्रकाश कचवाल,
4: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
4: अमृत सुनवार,
0: उत्तम पौडेल,
4: सन्ध्या सानु,
0: राम कुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
4: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-29-95-51।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
6: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
6: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
6: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
1: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
6: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
9: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
10: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
11: प्रजापति पराचुली,
12: दुर्गा राई माझी,
11: बत्री पङ्गेनी,
12: रीता थापा मगर,
11: पशुपति शर्मा,
12: सुभाष केसी,
11: दीपक खड्का,
12: राधिका हमाल,
11: सीता थापा,
12: कृष्ण रेउले,
11: शिव हमाल,
12: जुना श्री,
11: देवी घरती,
12: दिनेश काप्रे,
11: रामकुमार नेपाली,
12: उषा सुवेदी,
11: भरत बराकोटी
12: र कुमार पुन।
11: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
10: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-58-33, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9844-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: किन आँखा मिचेको मिचे गरेको
4: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ।
7: वन डढिलो रोकौ।

0: वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
0: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
0: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
5: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
5: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
5: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशुपन्छी हराएको वा पाएको सम्बन्धी विवाद,
5: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
5: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
5: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
5: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
5: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
5: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
5: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
5: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
5: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0445410043 9863023422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0445410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रेसे भी ऑफर महीना का ही क्षेत्र में पाइयो बजट से काफी सफाई के लिए जाइए अब इंटरनेट टीवी और वाई फाई सिक्स राउटर पर स्थिति में पानी था ट्रैफिक चेक को खुली बनी प्लान खरीदना हरेक हफ्ता तीन जाना लाई तीन महीना इंटरनेट बोनस रमाशी एक जाना लाई जो 12,000 को इंटरनेट बोनस संपर्क 9801000477 क्लासिक चेक जसीमा चाहिए क्षेत्र में पाइए
1: मौसमका कारणले पर्ने असर र असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
3: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
4: सामुदायिक सूचना नेटवर्क
5: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर अब सारा नेपाल तपाईँसँग
6: बारेको छ सबै

0: the details of our discount.
1: Station, who should come in?
2: स्थानीय
0: राष्ट्रीय तथा अंतर्राष्ट्रीय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकैठाउँ सुन्न मिति मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य, रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
6: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
12: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
13: प्रजापति पराथुली,
12: दुर्गा राई माझी,
13: बत्री पङ्गेनी,
12: रीता थापा मगर,
13: पशुपति शर्मा,
12: सुभाष केसी,
13: दीपक खड्का,
12: राधिका हमाल,
13: सीता थापा,
12: कृष्ण रेउले,
13: शिव हमाल,
12: जुना श्री,
13: देवी घरती,
12: दिनेश काफ्रे,
13: रामकुमार नेपाली,
12: उषा सुवेदी,
13: भरत बराकोटी
12: र कुमार पुन।
13: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
12: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आत्मदाह प्रयास गरेका नेपालीको उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास। आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध, निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
1: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
0: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार। कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए। असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
2: राहदानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
0: दाङमा सिकल सेलका बिरामी बढ्दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढ़ी निर्माणाधीन।
3: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
0: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरु गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेका उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधार बारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई स्वयमै उच्च स्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिताबारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
6: भदौ 23 र 24 वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
7: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय, यही दृष्टिकोण आज छ कि?
5: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूट बोल्न नसक्ने बताउनुभयो।
8: हामीलाई थाहा छ हाम्रो पीड़ा, हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा
1: व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
5: गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा हुइलग लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित तीनजना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये दुईजना महिला र एकजना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
9: होइन, राज्यलाई तपाईँको संलग्न बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरो होइन, त्यसको दायरहरू फरक फरक हुनसक्छ। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ, यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
5: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
2: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनी विभाग प्रतिबद्ध रहेका छन्। राजनीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनी सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
5: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
3: कर्णाली प्रदेशमा हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 11,137 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
5: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी ट्वेन्टी श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
10: सन्तोष गन्धर्व।
0: एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम।
11: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
0: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्ट सँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: अथवा डिटिएच सेवा दिस होम डिस होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. दाङमा गरिएको सिकलसेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो. प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो. परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो. अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ. शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो. नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ. स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ. अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ. त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्. यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ. बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाइ छ. हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं.
2: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढ़ी आउन सक्छ. त्यसका संकेत चाहिँ भनौँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त. र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ. त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ.
1: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
2: सक्छ? पछि हामीले थामै होइन माथि मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो त्यस्तो खालका केसहरू हुन्छन्. अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ. हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ. अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिले काहीँ हिमनदी ठ्याक्कै पक्रेर एकैचोटि आउने जस्तो त्यस्तो खालका केसहरू हुन्छन्. अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ. हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव

0: के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन। त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
1: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
0: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो। सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने। अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउन सक्छ, त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला। त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला रे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किन खानेकुरा भयो भने त कहाँ अन्नगण डाँडोमा रोकिनु पर्ला रे, अनि झाडा बाहला लाग्दा रे, त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने, आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त। हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान्, एउटा दुईटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जाजरकोटको पहाड़मा आँपको बगैँचा लाखौं कमाउँदै
3: रोपिदिन्छौँ खानालाई, अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ, त्यो 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइराखेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको।
2: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ, तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
3: अब यो आँप लगाएर के गर्ने, बच्चाहरूलाई के गरी खुवाउने, रोटी गहुँ मकै छर्यो भने खाना पुग्छ, यसले पुग्दैन भन्ने थियो। यो बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्।
6: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो, अनि कहिलेदेखि चाहिँ ओहो यो त आँपै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो?
3: पहिला 57 सालमा लगायौं हामीले बुटा, 57 सालमा सुरु गर्यौं बुटा लगाउन, त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं।
6: सुरुमा 57 सालमा 10 वटा बुटा,
3: 57 सालमा 10 वटा बुटा लगायौं, अलि उता पाछौमा लगायौं पाखामा फरेर, त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं, त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री हाम्रो। पहिला 150 रुपियाँ केजीले भका भक डोगामा लग्दै बोक्दै यातायात थिएन, मान्छे लगाउने टिप्ने अनि त्यही छाड ल्याउने।
6: रारी बजार भनेको यो रुकुमको मुसिकोट,
3: मुसिकोट रुकुम रारी।
6: सुरुमा 10 बोट, अहिले चाहिँ कति बोट पुगेको छ?
3: अहिले त हाम्रो यो सबै 18 रोपनीमा अरे दुइटैको 1200 जति छ बुटा।
6: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ?
3: पोहोर सालसम्म लगाउँदै थियौँ, अब सबै त फलेकै छैन, अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ, एकैचोटि लगाइदियो अब त्यही किसिमको मूल्याङ्कन हुन्थ्यो, अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन, अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने।
6: अहिलेसम्म मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो?
3: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा, हामीले पछि लगायौँ, बुवाको चाहिँ धेरै अगाडि लगायौँ।

0: लगाएका बुटाहरू पनि ठुला छन्। तिनी 52 सालमा लगाएका बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन। उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5 साल लाग हुन्छ, हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ
2: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीले जस्तै गोडमेल गर्न अब ब्याज जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ कृषिमा सेवा केन्द्र

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ।
1: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा सेवा केन्द्रमा
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ।
0: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा सेवा केन्द्र
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ।
0: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा सेवा केन्द्र
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ।
0: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा
1: 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ।
0: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन।

0: दै बोक्दै यता थिएन मान्छे लगाउने जीप टिप्ने अनि त्यही खा ल्याउने
1: नदी बजार भनेको यो रुकुमको मुसिकोट
0: रुकुम रारी
1: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
0: अहिले त हाम्रो यो सबै 18 रोपनी मरे दुईटैको 1200 जति छ बुटा
1: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ
0: पोहोर सालसम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बिचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
1: अहिलेसम्म सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
0: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पछि लगायौँ बुवाको चाहिँ धेरै अगाडि लगाइसक्यो बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएको बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आप लगाउन उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
0: लगानी अनुसारको ठिकै भयो सर यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बाली जस्तै गोरमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई अब त्यो अब बुटा असारमा आउँछ
2: हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 9767-65-24-29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
7: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका कथित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
8: प्रजापति पराजुली,
9: दुर्गा राईमाझी,
8: बत्री पङ्गेनी,
9: रीता थापा मगर,
8: पशुपति शर्मा,
9: सुभाष केसी,
8: दीपक खड्का,
9: राधिका हमाल,
8: सीता थापा,
9: कृष्ण रेउले,
8: शिव हमाल,
9: जुना श्री,
8: देवी घरती,
9: दिनेश काप्रे,
8: रामकुमार नेपाली,
9: उषा सुवेदी,
8: भरत बराकोटी
9: र कुमार पुन।
8: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
7: स्थान तीनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद।
1: सुभद्राज पैकरोलज्यू म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: हजुर हस् धन्यवाद।
1: पिसौइन मैले धेरै बताएको छु, आज देश चाहिँ एक पटक फेरि स्तब्ध छ। गणेश नेपाली जो चाहेर पनि बाँच्न सकेनन्, अर्थात सरकार भन्छ हामीले अथक प्रयत्न गर्यौं, बचाउन चाहन्थ्यौं तर सकेनौं। तपाईँको टिप्पणी के छ?
2: कुरो के हो भने नि, यो सरकार चलाउनेहरूले के कुरो बुझेनन् भने नि, मुख्य कुरा चाहिँ नि स्थिति बसाल्ने हो कि व्यक्तिको रबिनहुड पाराले चाहिँ नि देश बन्दैन। अब अहिले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डाँको छोडेर रुनु, गृहमन्त्रीले रोई कराई गर्नुको कुनै अर्थ छैन। उहाँहरू 5,00,000 रुपियाँसम्म ट्राफिक चाहिँ नि नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्छु भन्नुहुन्छ। उहाँहरू बिजुलीको बिल तिर्ने या चाहिँ शिक्षामा चाहिँ कर लगाउने कुरामा के भन्नुहुन्छ भने, यति रुपियाँ तिर्नेले जाबो यति थप्दा किन तिर्न सक्दैन भन्नुहुन्छ। अब यो खालको मानसिकता बोकेर उहाँहरू बस्नु भएको म सम्झिरहेको छु। कुनै बेलामा एकजना मन्त्री हुनुहुन्थ्यो, एयरपोर्टको चाहिने टोयलेट सफा गर्न आफै छिर्नुहुन्थ्यो के
1: हो।
2: व्यक्तिबाट त कुनै चिज बन्ने होइन नि, मुख्य कुरो त स्थिति बसाल्नु पर्यो, यस्तो सिस्टम बसाल्नु पर्यो कि सबैले त्यो नियममा हिँडुन्। त्यो नियममा हिँडुन् भन्नको लागि पनि त एउटा चाहिँदो ढाँचा हुनुपर्छ नि। जरिवाना भने त तपाईँ हामीलाई थाहा छ नि, कहिलेकाहीँ एक सुक्का मात्रै जरिवाना गर्छ के 25 पैसा। जरिवाना त जरिवाना हो नि। अब 5,00,000 रुपियाँ जरिवाना गर्ने हो भने त अरू थुप्रै गणेश नेपालीहरूले चाहिँ आत्मदाह गर्नुपर्छ।
1: सरकार भन्दैछ यो देशमा 3 वटा सरकार छ, गृहमन्त्रीको स्टेटमेन्ट, एउटा प्रदेश, एउटा स्थानीय तह, त्यहाँ हामी छैनौ। कसको सरकार छ? तपाईँहरू कसलाई ब्लेम लाउँदै हुनुहुन्छ? काठमाडौँ महानगरकै हकको कुरा गर्ने त एमालेको सरकार हो, उहाँले त्यो भन्दै हुनुहुन्छ।
2: अनि यो त निर्लज्जताको पराकाष्ठा हो, किनभने संघीय कानून नबनिकन प्रादेशिक
1: त्यो कानून हामीले बनाएको होइन, त्यो विगतमा तपाईँहरूले बनाएको कानूनलाई हामी इन्फोर्समेन्ट गर्न खोज्दाखेरि हामीमाथि ब्लेम लाउने भनेर उहाँ प्रश्न गर्दै हुनुहुन्छ।
2: त्यस्तो कानून पहिले बनाएको छैन, त्यो 1,00,000 रुपियाँ र 5,00,000 रुपियाँ
1: त्यो त प्रस्ताव छ अब त्यो जरिवानाको। तर यसपटक चाहिँ गणेश नेपालीको मृत्युको प्रकरण, त्यो भिडियो संवाद पनि यो बेला सार्वजनिक भएको छ, न गाडी पार्किङ गर्नुपर्ने ठाउँमा उनी बाइकमै बसेका हुन्छन् र बाइकमा बस्दा बस्दै पनि उनको ह्विल लक गरिन्छ र त्यस बापत त्यहाँ भनाभन हुन्छ र उनलाई बाध्य पारिन्छ त्यो अवस्थामा पुग्न।
2: अनि त्यो त अहिले त नेपालमा पुलिस राज्य छ नि त, तपाईँ देख्नुहुन्न।
1: हजुर,
2: गैर कानूनी आदेश पनि पुलिसले मानिरहेछ, मानेन भने कारवाहीमा पुलिस पर्छ। एउटा पुलिसले म बालनको चाहिने पुलिस पनि होइन, अरू कसैको पुलिस पनि होइन, हामीले त केपी ओलीलाई पनि समात्या हौ भने बापत तानेर यहाँ चाहिँ बयान लिन बोलाइन्छ होइन। एउटा कता कुनै मन्त्रीको नामै लिन नहुने, कहिले काहीँ गृहमन्त्री चाहिँ नि नेपाल पुलिसको स्निफर डग भन्छन् नि त्यो जासुसी कुकुर, त्यो कुकुरको चाहिँ नि घाँटीमा लगाएको बेल्ट समातेर अघिअघि उनी कुद्छन्, पछि पछि सिपाही कुद्छन्। जबकि त्यो त्यस्तो खालको कुकुरलाई भनेको त्यो तपाईँको त्यस्तै खालको ट्रेन्ड पुलिसले मात्रै ह्यान्डल गर्नुपर्छ, त्यसरी गृहमन्त्रीले बोकेर कुद्ने होइन नि त। त्यो पुलिस त्यो कुकुरले यदि भोलि कुनै बदमासी गर्यो भने को जिम्मेवार हुन्छ?
1: अनि यो देशमा चाहिँ यो देशमा मानवता बाँकी छ कि छैन? मानवाधिकारवादीहरू कतिवटा मानवाधिकार हनन् भयो यो सरकार गठन भएपछि? 1, 2, 3 भनेर गणना गर्ने, मीडिया हल्ला गर्ने, विपक्षीहरू आवाज सर्काउने, सड़कमा एक हिसाबको सकेसम्म दबाव र बल देखाउन खोज्ने, यही मात्र हुन्छ कि रूल अफ ल भएको देशमा खास परिणामहरू र त्यसको प्रभावहरू पनि देखिन्छ?
2: सबभन्दा ठूलो कुरो के हो भने, राज्यको परम कर्तव्य भनेको नागरिकको मर्यादाको रक्षा गर्ने हो। त्यो मर्यादा कसरी आउँछ भन्ने कुरो त बहुत ठूलो कुरा हो, त्यो बुझ्नको लागि त्यस्तै विज्ञता चाहिन्छ, त्यस्तै विवेक चाहिन्छ, त्यस्तै अध्ययन चाहिन्छ।
1: हजुर,
2: त्यो तीन चीज नभएको मान्छेले कुरो जान्दैन। त्यो चाहिँ बहुमत छ मेरो, एकदम लगभग 2/3 को बहुमत छ भनेर दम्भले चाहिँ चुर भएर संविधान भन्दा माथि हामी छौ, हामीले जे गरे पनि हुन्छ भन्ने खालको जुन हो हल्ला मचाइएको छ र त्यो हो हल्लामा स्याल हुइयाँ मचाउने हुँडारहरूको जमात तयार गरिएको छ, एउटा कसैले कुनै चाहिँ आलोचना गर्यो भने त्यसलाई झम्किने लकेट्नेहरूको जमात तयार गरिएको छ, यो त गुण्डागर्दीको तरिकाले सरकार चलाउन खोजिरहेका छन्, त्यसैको प्रतिफल हो। मुख्य कुरा के हो भने, मानव मर्यादा हो। अघि मैले भने नि, मानव अधिकारका तमाम सिद्धान्तहरू मानव मर्यादासँग सम्बन्धित छ। हामीहरूले दस्तखत गरेको, हामीहरूले अनुमोदन गरेको, हामी पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानूनहरू छ। जुन कानूनको हामी पक्षीय राष्ट्र हौ त्यसको विपरीत यदि हामीहरूले कानून बनायौं भने पनि त्यो स्वतः निरस्त हुन्छ, त्यसलाई चाहिँ त्यसलाई सन्धि ऐनले चाहिँ निर्देशित गर्छ। मुख्य कुरा के हो भने, यिनीहरू चाहिँ पटक्कै अध्ययन गर्दैनन्, उनीहरूलाई आफ्नो पुर्खाको आफ्नो इतिहासको कुनै मतलब छैन, जे मन लाग्यो त्यही गरेर बसेका छन्। र तपाईँ हेर्नु होला, यदि यही तालले यिनीहरू चल्यो भने, अहिले नै तपाईँले अघि भन्नुभयो नि एउटा तथ्याङ्क, दैनिक 18 जना मान्छेले आत्महत्या गरिरहेका छन् नेपालमा, आत्महत्याको दर यति धेरै बढेको छ
1: भनिसक्दै। यस्ता घटनामा नि, जस्तो 3 वटा घटना चाहिँ तपाईँहरू कानूनको र मानव अधिकारको विषयमा, र मानवताको विषयमा विज्ञ हुनुहुन्छ। खास गरी यो सरकार बनेता सुकुम्बासीदेखि आजसम्म राज्यको ज्यादती र दबाव खेप्न नसकेर तीनजना मानिसहरू मृत्युवरण गर्न बाध्य भइरहेका छन् होइन,
2: सुकुम्बासी नै तीनजनाले आत्महत्या
1: होइन। अनि यो राज्यलाई आत्महत्या दुरुस्थानको मुद्दा लाग्दैन कि के हुन्छ यस्तो
2: किन लाग्दैन? किन लाग्दैन?
1: खै लागो
2: समस्या त के छ? हो सवाल यही हो, सवाल यही हो। नेतृत्वमा बसेको मान्छेले आफूलाई प्रश्न गर्न जान्नुपर्छ। के हुन्छ भने यो सबै मुद्दा त सरकारवादी हुन्छ। हेर्नुहोस् सरकारवादी मुद्दा हो सा राज्यले लिँदैन मान्छेहरूको मुद्दा चाहिँ फिर्ता लिने मामलामा चाहिँ तपाईँ हेर्नुहोस् त भट्टाभट मुद्दा फिर्ता लिइरहेका छन् आफ्ना मान्छेहरू। जो ठेकदार छ जसले सडकको काम असरल छोडेको छ त्यसमाथि कुनै कारवाही छैन। मन्त्री गएर भन्छ जे यसलाई पनि समात्छु भन्छ, यसलाई पनि थुन्छु भन्छ, त्यो पनि भौतिक निर्माण मन्त्रीले जसलाई पनि समात्छु भन्छ जसलाई पनि थुन्छु भन्छ, अनि उसले भने अनुसारको फेरि पुलिसले पनि जसलाई पा त्यसलाई समातेर घिच्याउँदै ल्याउँछ भनेपछि यो त पुलिस आतंक मचेको देश हो नि। यो त साँच्चै भन्नुहुन्छ भने यो सरकार यति बेला आतंकारी सरकार हो। यो आम नागरिकमा सन्त्रास फैलाएको छ। यो नेपालको तथ्याङ्कले भन्छ कि तपाईँको सुकुम्बासी अव्यवस्थित बसोबासीहरू सबै जोड्ने हो भने त्यो जनसङ्ख्या 50 लाख भन्दा माथिको छ। 3 करोड पनि जनसङ्ख्या नभएको देशमा 50 लाख मान्छेलाई धुरुधुरु रुवाएर बसेको यो सरकार, आर्मी खटाएर मान्छेको घर लडाएर बसेको यो सरकार, अर्को कुनै व्यवस्था गर्छु भनेर त्यो व्यवस्था नगरिकनै मान्छेलाई पिउने पानी पनि नदिकन लखेट्ने सरकार, एकातिर पढिरहेका नानीहरूलाई हो कहाँ त्यहाँबाट चाहिँ 7 किलोमिटर 8 किलोमिटर परको होल्डिङ सेन्टरको चिसो भुइँमा लगेर लडाइदिने सरकार, योभन्दा अमानवीय सरकार तपाईँले कतै देख्नु भएको छ? आजको युगको त यो होलोकास्ट हो। जसरी हिटलरले चाहिँ आम नाग नरसंहार गरेका थिए नि, त्यो बेलाको परिस्थितिमा त्यसको जुन वजन थियो त्यत्तिकै वजनको आतंक यति बेला यो सरकारले मचाइरहेको छ।
1: अनि तपाईँको तागत चाहिँ नि, तपाईँहरू मानव अधिकार अगुवाहरूको तागत चाहिँ कहाँ गयो आजको दिनमा? त्यो पनि सिद्धियो तपाईँको बल तागत छ नि?
2: होइन, हामीहरूले आफ्नो ढाँचाले काम गरिरहेका छौँ। तपाईँले सुन्नुभयो होला संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पनि यसपल्ट कुरा भएको छ। तपाईँको उङ्गा भन्ने छ मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल छ, त्यसमा पनि चर्चा भइरहेको छ। मानव अधिकार आयोगको रिपोर्ट पनि पूर्ण रूपमा सार्वजनिक भएको छैन, सरकारले त्यसलाई वास्तै गरेको छैन। प्रधानमन्त्रीको जवाब सुन्नुभयो होला, योभन्दा धेरै अरू थुप्रै प्रतिवेदनहरू छन्, सबैलाई अध्ययन गरेर एकैचोटि लागू गर्छु भन्छ। अब कहिले कुन कुन प्रतिवेदन लागू गर्ने भनेर देखाएर अहिलेको चाहिँ भर्खरको चाहिँ घटनालाई ढाकछोप गर्न खोज्ने प्रधानमन्त्री छन् यो देशमा, जुन प्रधानमन्त्री संसदमा आउँदै आउँदैनन्, जुन प्रधानमन्त्री राष्ट्रपतिका नियमित रूपमा प्रतिवेदन दिन जानुपर्ने, रिपोर्ट गर्न जानुपर्ने, पाइला टेक्न जाँदैनन्। यति घमण्डले चुर भएपछि के हुन्छ? यो त विनाशकारीले विपरीत बुद्धि हुन्छ। उनीहरूले बुझ्नुपर्ने के हो भने यस्तै यस्तै ढाँचा विगतको सरकारले देखाए बापत यसरी जनता उर्लिए कि सरकार छोडेर भागा भाग गर्नु पर्यो प्रधानमन्त्रीदेखि लिएर मन्त्रीसम्म, केही दशा आफ्नो लागि निम्त्याउँदैछन् यिनीहरू। मलाई त दुःख अचम्म के लाग्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले के भन्थ्यो भने हाम्रा सांसदहरू स्वतन्त्र हुन्छन्, सरकारको आलोचना गर्न पनि स्वतन्त्र हुन्छन् भन्थ्यो। तर अहिले त्यही राष्ट्रिय स्वतन्त्र पार्टी सर्कुलर जारी गरिरहेको छ, तिमीले बोल्ने कुरा के हो पहिले मलाई लेख, त्यसको अर्थ मबाट स्वीकृति नलिकन खबरदार बोल्लास् भन्ने खालको निरङ्कुश चरित्र देखाइरहेको छ। र हामीले त पञ्चायत भोग्या मान्छेहौँ। हेर्नुहोस् त्यो बेलाको कति दुःख कष्ट थियो, कस्तो आतंक थियो, कसरी मान्छेहरूको हत्या हुन्थ्यो, मान्छे गायब गराइन्थे। तपाईँको चाहिँ भारतमा के लोकतन्त्र छैन र? विश्वको सर्वाधिक ठुलो लोकतन्त्र भन्ने देश भारतमा, तपाईँले भर्खरको घटना सुन्नुभयो होला, एउटा सिनेमामा चाहिँ बन्देज लगाइदियो। त्यो पनि के कस्तो सिनेमा भन्दाखेरि, जसले पन्जाबमा भएको चाहिँ हजारौं हजार मान्छेलाई गायब गरिएको इस्युलाई लिएर जसलाई सर्वोच्च अदालतले हेरेर जाँचेर फैसला गरेर 12 जना प्रहरीहरूलाई चाहिँ आजन्म कैद गरेको थियो, त्यो घटनामा आधारित फिल्ममा ब्यान्ड लगाइदियो। त्यहाँ पनि त प्रजातन्त्र छ, प्रजातन्त्र भनेर हुन्छ र प्रजातन्त्रको लागि त शासकको त्यस्तै मानसिकता विवेक बुद्धि चाहियो नि त। शासकले बुझ्नु पर्यो नि, ऊ चाहिँ सबभन्दा कमजोर मान्छेको पहिलो सुरक्षा दिनको लागि शासन हो। त्यो बलियाले त आफ्नो सुरक्षा आफै गर्छन् नि। अनि यस बारेमा सरकार कतै टाउकै पटक्कै वास्तै गर्दैन, उल्टो मन परिचय योजना बनाएर चाहिँ ठुल्ठुला चाहिँ बकमपुस गफ लगाएर बसिरहेछ। अनि यस्तो बेलामा त हाम्रो नेपाली नागरिकहरूको आर्थिक अधिकार बन्नु, सामाजिक अधिकार बन्नु, सांस्कृतिक अधिकार बन्नु, त्यो त केही कुरै भएन। सम्मानपूर्वक सम्मानित जीवनको अधिकार हो नि त मानव अधिकारको सिद्धान्त भनेको, जसलाई हाम्रो संविधानले अङ्गीकार गरेको छ। सारा राजनीतिक आन्दोलनमा यो कुरो प्रमुख मुद्दा बनेर आएको छ। यस्तो कुरामा व्यवस्था गर्ने सरकार कुनै दिन तपाईँ हेर्दै गर्नु होला, केही ढाँचा हो भने धेरै दिन लाग्दैन, आउने 6-8 महिनाभित्र नेपालको अन्तर्राष्ट्रिय बेजत हुनेवाला छ र नेपालका विभिन्न तह र तबकाबाट यति ठूलो आन्दोलन उठ्नेवाला छ कि यो दुई तिहाई के 3/4 भए पनि टिक्नेवाला छ।
1: अनि अब यसको न्याय निसाबको पाटो चाहिँ के हो त बाटो?
2: होइन, न्याय निसाब भनेको त न्याय त किनिसकेका छन् यिनीहरूले, त्रासको डोरीले बाँधिसकेका छन्। 6 नम्बरमा भएको मान्छेलाई प्रधान न्यायाधीश नियुक्त गरेका छन्, प्रधानमन्त्रीले साथ दिएपछि स्वतः बहुमत हुने निर्णय गरेका छन्। मन परिपेन निर्णय गर्ने अधिकार छ भन्दैमा जे पायो त्यो निर्णय गरेर हिँड्ने मान्छेलाई के भन्न सकिन्छ? त्यसपछि संसारले भन्नेछ नि यो डिक्टेटर हो, यो अराजक हो भनेर भन्दैन र? हिजो के भनेर आएका थिए यिनीहरू सत्तामा? हिजोको कुन कुन अत्याचारको विरोध गरेर आएका थिए? सम्झिनु पर्दैन? हिजो आफ्नो एजेन्डा के थियो सम्झिनु पर्दैन? जनता के हुन्? जनता चाहिँ भुसिया कुकुर हुन्? बिस्कुट बाँडेर चाहिँ चित्त बुझाइदिने, पानी बाँडेर चित्त बुझाइदिने? जनतालाई खालि विकास विकास विकास देखाएर हुन्छ कि जनताको विकास भनेको सबभन्दा पहिले त्यो धर्म पुग्नुपर्छ जो सबभन्दा बढी प्रताडित छ, जो सबभन्दा निम्छरो छ, त्यसप्रतिको पहिलो ध्यान दिने होइन? जुन देशको अर्थमन्त्री आफै भन्छ म चाहिँ नि मध्य वर्गलाई हेरेर काम गर्छु, यो कम्युनिस्टको चाहिँ नि सरकार होइन, यत्रो दम्भ किन? त्यो दम्भले सिद्धिन्छ संसारमा इतिहास साथी त आजको कुरा हो र? रावण किन अन्त्य भयो? दुर्योधनको किन अन्त्य भयो?
1: तर न्याय निसाबको बाटो त तपाईँले एक शब्दमा सिधै दिइसक्नुभयो नि अघि, किनिसके भनेर त फर्किन्न?
2: न्याय त सिद्धि हो नि, सबैतिर सर्वत्र आफ्ना चाहिने दलालहरू ल्याएर राखेका छन्, भानभा गफ दिएका छन्, ए खुल्याम गर्ने कुनी के गर्ने। यो देशको संविधानले नै बहुलवादी बहुदलीय शासन व्यवस्था भनेको छ। बहुदलीय भनेको विचारमा आधारित शासन व्यवस्था हो, विचारमा आधारित, विचारको अधिकार हुँदैन, विचार मान्छेको त शाश्वत अधिकार हो। विचारमा आधारित ट्रेड युनियन, विद्यार्थी संगठन सबका सबलाई बन्देज लगाएका छन् र यो सरकारको बारेमा त तपाईँ हेर्दै जानु होला, यही ढाँचाले चलिरह्यो भने आउने 1.5-2 वर्षको बीचमा यसले अन्तर्राष्ट्रिय स्तरको चाहिँ न्यायिक पुनरावलोकनमा जानुपर्ने खण्ड आउँछ र बिस्तारै चाहिँ संसारभरिका चाहिँ जे जति हाम्रा सहयोगीहरू छन्, सहयोगी राष्ट्रहरू छन्, दाता राष्ट्रहरू छन्, सबैले हामीलाई सहायता गर्नबाट, हामीलाई सहयोग गर्नबाट हात झिक्नको लागि बाध्य हुनेछन्।
1: अब राज्यका तहबीच द्वन्द्व पो सिर्जना हुने हो कि भन्ने खालको अभिव्यक्ति आज भलै गृहमन्त्रीको मनसाय ठिक होला तर उहाँको अभिव्यक्तिले त्यस्तो खालको वातावरण सिर्जना गरेको छ। उहाँले संसदकै रोस्टमबाट उभिएर भन्नुभएको छ कि घटनास्थलमा कुन दलको सरकार छ, यसको अर्थ त त्यहाँ अब एउटा स्थानीय तह लोकल गभर्नमेन्ट र केन्द्रीय सरकार बीच पनि यसले कतै द्वन्द्व सिर्जना गर्ने हो कि भन्ने त्रास सुरु हो नि।
2: यसमा त दुई मात्रै छैन नि, स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिएको छैन, बनाउनु पर्ने कानून बनाएको
1: र अहिले जो महानगर प्रहरीले गणेश नेपालीको हकमा जे गरेको छ हेर्नुहोस्, 1000 चिट काटेको कुरा त त्यो महानगरको नियम बमोजिम गरेको छ हेर्नुहोस्, महानगरको नियम बमोजिम
2: छैन। महानगरमा पनि त छाया केही छैन संघीय सरकारको परेको छैन त, मुख्य कुरो संघीय सरकार भनेको त सम्पूर्ण सरकारको सिङ्गो नेपालको अभिभावक हो नि त।
1: काठमाडौँ महानगर पालिका क्षेत्रभित्र उसको पनि नियम चल्ने भयो, संविधानको सम्भवतः अनुसूची 8 स्थानीय तहले नगर प्रहरी गठन गर्न पाउने व्यवस्था गरेकै छ क्या र त्यो अन्तर्गत महानगरले प्रहरी ऐन 80 बनाएको थियो, त्यो 80 प्रहरी ऐनले यो काठमाडौँ क्षेत्राधिकार भित्रको व्यवस्थित पार्किङको विषयलाई समेटेर ऐन विपरीत कसैले सवारी साधन पार्किङ गरेको खण्डमा 2 पाङ्ग्रेलाई, 1000 4 पाङ्ग्रेलाई, 2500 ट्रक र बसलाई, 3500 3 ठूला गाडीको हकमा, 5000 भनेर यसरी व्यवस्थै गरेका थियो नि त, त्यो त फेरि यसको थाप्लामा हालिदिन मिल्छ?
2: होइन, यसको थाप्लामा हाल्न टोटल रूपमा यसको थाप्लामा मैले हाल्न खोजेको होइन
1: हजुर,
2: मैले भन्न खोजेको के हो भने संघीय सरकारले जसरी लाखा लाख जरिवाना गर्ने भनेर उताउलिरहेछ नि
1: हजुर,
2: त्यसको प्रभाव त स्थानीय तहमा पनि पुग्छ नि त
1: हजुर,
2: र स्थानीय तह त यसमा चाहिँ खुल्याम दोषी छ, त्यसमा दुई मात्रै छैन
1: हजुर।
2: सुनिता डङ्गोल त एमालेको तर्फबाट चाहिँ के भन्छन् उपमेयर बन्न भएको छ नि त, त्यसो भए हुनाले स्वतः यसमा चाहिँ नेकपा एमालेको पनि जिम्मेवारी त आकर्षित हुन्छ
1: हजुर,
2: त्यसमा त दुई मात्रै छैन, त्यो त चर्चै गर्नुपर्ने विषय होइन
1: हजुर।
2: मुख्य कुरा के हो भने संसदमा रुवावासी गर्न सक्ने गृहमन्त्री र सांसदहरूले यो खालको चाहिँ जरिवाना लगाउन पाइँदैन भनेर आवाज उठाएको तपाईँले सुन्नु भएको छ? 5-5 लाख रुपियाँ जरिवानाको प्रस्ताव गर्दाखेरि संसदीय समितिमा दुई हातले टेबल ठोकेर सदर गर्ने सांसदहरू को छन्
1: त्यहाँ? त्यो विधेयक मात्रै हो भनेर आजै उहाँले पढाउँदै हुनुहुन्छ गृहमन्त्रीले, मैले तपाईँलाई पढाउनु पर्ने
2: विधेयक के जोक हो र मनपरी विधेयक प्रस्तुत गर्ने केटाकेटीले लुडो खेल्या मैदान हो र संसद
1: सरकारको मोटिभ राम्रो छैन तपाईँको सिधा सिधी कुरा होइन
2: पटक्कै छैन अमानवीय छ दर्दनाक छ निर्दयी छ हुडार जस्तो छ सरकारको नियत रबिन हुड बनेर आएका छन् उनीहरू व्यवस्था फिटी बसाल्ने होइन व्यक्तिलाई हाइलाइट गर्ने व्यक्ति पूजा गर्ने रबिन हुड गृहमन्त्री गएर डाङडुङ गोदगाद गरेर ठिक पारिदिने अर्को ऊ भौतिक निर्माण मन्त्री जाने कता कता चाहिने ठेकदारलाई फर्काउने फर्काएर काम हुन्छ कि विधि प्रक्रियाले काम हुन्छ विधि बनाउन आउँछ यिनीहरूलाई
1: अब के त तपाईँले उपायको कुरा गर्नुहोस् तपाईँहरूसँग पनि अलिअलि पीड़ितहरूको जो मानवता विरूद्धका कर्महरू भएका छन् ती पीड़ितहरूको तपाईँहरूसँग पनि अलिअलि आशै होला तपाईँको चाहिँ के हो त उपायको कुरा गरिदिनुहोस् त यो अन्त्यमा
2: किनकि यहाँ त
1: देशव्यापी सड़कमा आगो बल्ला जस्तो खालको अवस्था सिर्जना भएको छ आजको जो परिस्थिति देखेको छ
2: योभन्दा अगाडिका जति पनि सरकार बने नि
1: हजुर
2: त्यहाँ त कमसे कम हामीले डेलिगेसन गएर आफ्नो कुरो भन्न पाउँछौ कि खुला खुलस्त आलोचना गर्न पाउँछौ
1: अब तपाईँ आफै प्रतिबन्धको कुरा गरिदिनु भयो भने त न्यायप्रेमी जो उपायको आशमा बस्नु भएको छ उहाँहरूलाई पनि निराशा हुन्छ तपाईँले उपायको कुरा गरिदिनुहोस् कृपया
2: त्यही त उपायको कुरा गर्दैछु अब यो सरकार यदि अब तपाईँ हाम्रो प्रधानमन्त्रीजी कस्तो हुनुहुन्छ उहाँ कसैसँग भेटघाट नगर्ने चुलाभित्र लुक्ने सचिवहरूले गएर उहाँको चाहिँ स्वकीय सचिवालयका मान्छेलाई प्रतिवेदन पेश गर्नुपर्छ जुन स्वकीय सचिवालयका मान्छेलाई नेपालको कानूनले चिन्दैन उनीहरू भनेको निपट प्रधानमन्त्रीका सहयोगी मात्रै हुन् उनीहरूको कुनै औपचारिक अधिकार छैन यो खालको अवस्थामा जब कुरै नसुन्ने गरी ढोका बन्द गरियो भने हिजो केपी शर्मा ओलीले कुरै नसुनेर सामाजिक सञ्जाल बन्द गरिदिए बापत जे भएको थियो यो सरकारको विरुद्ध त्यस्तै आन्दोलन हुन सक्छ भनेर हामी चेतावनी दिइरहेछौँ अहिले यति बेला नम्बर वान नम्बर टू यो सरकारले गरेका सम्पूर्ण कुकृत्यहरूको हिसाब त्यसको फेहरिस्त त्यसको अभिलेख बिल्कुल तयार छ तेस्रो कुरा यो कुरो नेपालको सरहद भन्दा बाहिर अन्तर्राष्ट्रिय पहुँचसम्म पुगिसकेको छ पुग्दैछ पुग्नेवाला छ तेस्रो कुरा चौथो कुरा यही दबावले गर्दाखेरि हेरौँ यदि त्यो पार्टीका यदि असल मान्छेहरू कोही एकाध बाँकी रहेछन् भने तिनीहरूको आवाज पनि आउला आएन भने सो गोल मटोल यी सबका सब एकैचोटि जनताको नजरबाट स्खलित हुनेछन् र त्यसपछि फेरि धरतीमा कहिले घुँडा टेक्न नसक्ने गरी यो पार्टीको अवसान हुनेवाला छ यो चेतावनी हामी दिइरहेका छौँ यति बेला र यो यो यो सबै कुराले गर्दाखेरि यो देशको विभिन्न समाजको विभिन्न तबकाको विरोध बढ्दै जान्छ त्यो विरोध अराजक नहोस् भन्ने चिन्ता हामीलाई
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
2: हस् धन्यवाद
0: रेडियो पाओ घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
4: आवश्यक कागजात
5: सदस्यता परिचय पत्र
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
4: सदस्य मृत्यु
5: नगद राहत रु 20,000 रुपियाँ
4: दुर्घटना स्वास्थ्य उपचार
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
4: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
5: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
4: अपाङ्गता
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000
4: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028 98-540-43-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
6: हावा हुरी चलेको बेला के गर्ने
7: घरको झ्याल र ढोका बन्द गर्ने
6: आगोका स्रोतहरू बन्द गर्ने
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
6: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
14: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
16: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
14: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
17: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 828, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: हजुरको रेडियो 102.1 MHz।
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
8: लगानी अनुसारको ठिकै हो सर। यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई।

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषि मत्स्य केन्द्रमा

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीले जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाई गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषि मत्स्य केन्द्रमा

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाई गर्न नपर्ने, अब त्यो अब बुट असारमा आउँछ, कृषि म सेवा केन्द्रमा

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार,
1: समय बिहान 10 बजेदेखि,
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप,
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
3: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने, यिनलाई अब त्यो अब बुटा असारमा आउँछ, कृषि मत्स्य केन्द्रमा

0: आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
1: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
2: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
1: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
3: स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
4: प्रधानमन्त्रीज्यू नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
5: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो। सम्माननीय सभा महोदय,
1: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुदन गुरूङले नेपालमा आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
6: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
1: काठमाण्डुको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो, तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाण्डुको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाण्डुका मेयर रहेका अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
0: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
7: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेका थियो। 2 बजे 2:30 मा मलाई फोन आयो अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो। बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
0: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
7: दाइ त्यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर र ट्राफिकको कारणले गर्दा भयो दाइ। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
0: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
7: हजुर।
0: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ?

0: छ तपाईँलाई?
1: अब यस्तो छ, अब सीसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले त्यहाँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आदि आदि काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ, अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भन्यो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
1: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म, आफ्नो जिउमा छर्किन्जेलसम्म, आगो सलाई कोरेर जलाउन्जेलसम्म, त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला, अब त्यो त अब।
0: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
1: बाबा, मम्मी, म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
0: अनि अहिले आमा बुवा तपाईँको परिवार, उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
1: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
0: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
1: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
0: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
1: नै नै भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइटभरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
0: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
1: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
0: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्?
1: हुन त भयो, तर अब उनीहरू ऊ गर्न खोज्दैछ, मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु।
0: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा, सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिले नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भी रात को 9 बजे हजुर को रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात:
2: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
3: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
3: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9141259.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 97 67 65 24 29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
5: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नवती समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
6: प्रजापति पराजुली,
7: दुर्गा राय माझी,
6: बत्री पङ्गेनी,
7: रीता थापा मगर,
6: पशुपति शर्मा,
7: सुभाष केसी,
6: दीपक खड्का,
7: राधिका हमाल,
6: सीता थापा,
7: कृष्ण रेउले,
6: शिव हमाल,
7: जुना श्री,
6: देवी घरती,
7: दिनेश काप्रे,
6: रामकुमार नेपाली,
7: उषा सुवेदी,
6: भरत बराकोटी
7: र कुमार पुन।
6: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
5: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
9: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
10: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
14: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
14: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: कोणाली कोणाली कोणाली आणि दोघांनी बघा खात भाई
1: के कर

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-7282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692569998।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
11: सम्पर्क नम्बर 0445410043 98630423422।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट

0: पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-892, र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: 姑娘，瞧瞧瞧瞧，哎，这马来着，瞧瞧瞧瞧，
1: 来吧，小阿子，罗巴罗来，拉米布纳罗布隆布斯，
0: 混子哦，混子，马子那啥，天雷波斯，
1: 哎，那我算了。अर्केको छोरी पनि कति तरुनी भइसकेछ है
0: होला मैले नदेखेको धेरै पो भएछ यार
1: आज हिलो मज्जाले छाप्नु पर्छ साइनल ल
0: ल ल ल
1: ल सुरु गरौँ त सुरु गरौँ ल अब सुरु गरौँ
2: ल है रोपार हो आज केटाहरूले बेस्तरी हिलो छाप्ने भनिन्छन् हामीले पनि छाप्नु पर्छ है यिनीहरूलाई हामीले हार्नु हुँदैन नि आज
3: हुन्छ हुन्छ हामी पनि छाप्नु पर्छ है
2: यिनीहरूलाई पनि बेस्तरी हिलो छापेर पठाउनु पर्छ
3: तल अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने है
2: हुन्छ हुन्छ हामी पनि के कम छौँ र यिनीहरू केटाहरू भन्दा त
3: त्यही भने
4: बर्खाको झरी रुदाउला झै गरी यो असारे महिनामा

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीको केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कंग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेश पनि तोकेको छ। गृह मन्त्रालयले विपद व्यवस्थापन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विपद कल सेन्टरको टोल फ्री नम्बर परिवर्तन गरेको छ। यसअघि सञ्चालनमा रहेको 1149 नम्बरलाई परिवर्तन गरी आपतकालीन अवस्थामा सम्झन सजिलो हुने नयाँ नम्बर 1234 सञ्चालनमा ल्याइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभएको छ। सो नम्बर असार 26 गतेबाट देशभर सञ्चालनमा हुनेछ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी शुरू गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी कोषका संचालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरू बीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी शुरू गरेको। तयारी स्वरूप यही असार 27 गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न शुरू गरिएको छ। सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न डिजिटल निगरानी शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय किताबखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेका किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणमा सोधपूछका लागि बोलाइएका 3 जना महानगर प्रहरी रिहा भएका छन्। काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि असार 25 आफैलाई आगो लगाएका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। विभागको 3 नम्बर गेट अगाडि काठमाडौँ महानगरपालिकाबाट खटिएका महिला प्रहरीसँग मोटरसाइकल व्हील लक गरेको विषयमा विवाद भएको थियो। गणेशसँग विवाद गर्ने 2 जना महिला र 1 जना पुरूष नगर प्रहरीलाई अनुसन्धान अधिकृतहरूले शुक्रबार दिनभर सोधपूछ गरेका छन्। अनुसन्धान मा संलग्न प्रहरी अधिकृतहरूका अनुसार मीना नगरकोटी मीना तामाङ र महानगर प्रहरीका अर्का 1 जना पुरूष कर्मचारी घटनास्थलमा थिए। मीना नगरकोटीले मोटरसाइकलमा व्हील लक गरेर विवाद गरेको भेटिएको छ। 3 जना नगर प्रहरीलाई घटनाबारे सोधपूछ गरेर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारले अधिकांश बजेट असार महिनामा आएर खर्च गरेको छ। चालू आर्थिक वर्षको 11 महिनासम्म 39.28% पूँजीगत विकास खर्च गरेको प्रदेश सरकारले पछिल्लो 25 दिनमा खर्च बढाएर 68.74% पुर्याएको। 10 महिनासम्म 28% मात्रै विकास बजेट खर्च गरेको बागमती प्रदेश सरकारले 25 दिनमै 29% बजेट खर्च गरेको छ। बागमती प्रदेश सरकारले चालू वर्षको वैशाख मसान्तसम्म अर्थात साउनदेखि वैशाखसम्मको 10 महिनाको अवधिमा जम्मा 28.59% मात्र विकास बजेट खर्च गरेको थियो। तर असार 25 सम्मको अवधिमा आइपुग्दा प्रदेश सरकारको विकास बजेट खर्च 68.74% पुगेको। सरकारले बनाएको सम्पत्ति जाँचबुझ आएको काम कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश दुवे टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको शुक्रबार बसेको संयुक्त इजलासले सो आदेश दिएको। आयोग विरूद्ध अधिवक्ता डाक्टर प्रेमराज सिलवालले रिट दायर गरेका थिए। सो रिट निवेदनमा उठाइएका प्रश्नहरू गम्भीर संवैधानिक र कानूनी प्रकृतिका देखिएको भन्दै अदालतले अहिले गरिरहेका कामलाई यथास्थितिमा राख्न भनेको छ। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले काठमाडौँको साबिक साङ्ला गाविस स्थित निजी गुठीको जग्गा कृत्य जालसाजी गरी
रवि कर बनाइए। बेचबिखन गरेको अभियोगमा मालपत कार्यालयका कर्मचारी र बिचौलिया सहित 27 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। साबिक साङ्ला गाविस 9 हाल टोखा स्थित किता नम्बर 149, 154, 155 र 157 को निजी गुठीको जग्गालाई भूमाफिया र कर्मचारीको मिलेमतमा रवि कर निजी बनाई व्यक्ति विशेषको नाममा दर्ता गरेको अनुसन्धानबाट खुलेसँगै शुक्रबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजगारमाथि विस्तृत छलफल र अध्ययन गर्न 5 वटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले उपसमिति गठन गरेको समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजगारलाई समयमै फर्जुट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई 5 वटा समूहमा विभाजन गरेको छ। आगामी साउन 1 गतेदेखि सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब 1.5 साता प्रभावित हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास छ। सोही अनुसार यो वर्ष नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो। सरकारले 29 असारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण शुरू गर्न लागेको बताउनुभयो। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दलका नेता ज्ञान बहादुर साईले सरकारको सबै निर्णयहरू अरबपति र करोडपतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको राज्यको यस्तो गरीब मारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरू जस्ता गरीब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गर्नुभएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 महाकालबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईको अनुसार गोकर्णेश्वर 8 का 41 वर्षीय विष्णु थापाको ज्यान गएको सिन्धुपाल्चोकको 5 पोखरी थाङपाङ गाउँपालिकामा रहेको 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 वटा अग्नि नियन्त्रक यन्त्र लोड भएको गाडीको सिलिण्डर विस्फोट भएको हो।

मन्थली रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिसम्म सम्पादन भएका कामको समीक्षा गर्दै सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनवाईमा नगरपालिकाले हालसम्म भएका विकास निर्माण सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका उपलब्धिहरू सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले एक वर्षभरिको प्रगति विवरण प्रस्तुत गर्नुभयो। प्रस्तुत विवरण अनुसार नगरपालिकाबाट सञ्चालन भएका 602 योजना मध्ये 544 योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएका छन्। तीमध्ये 524 योजनाको कार्य सम्पन्न भई भुक्तानी भइसकेको छ भने 329 योजनाको सम्झौता भई कार्यदेश जारी गरिएको जानकारी दिएको छ। यस्तै ठेका प्रक्रियाबाट सञ्चालित 32 आयोजना मध्ये 30 सम्पन्न भएर भुक्तानी भइसकेको छ भने 2 आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी क्रमगत रूपमा राखिएको नगरपालिकाले जनाएको छ। वडा पूर्वाधार तर्फ यस वर्ष वडा नम्बर 9 कार्यालय भवन सम्पन्न भएसँगै नगरपालिकाका 14 वडा मध्ये 12 वडा कार्यालय आफ्नै नयाँ भवनबाट सञ्चालन भइरहेको बताइएको छ। नगरपालिकाले 25 लाख रूपियाँ भन्दा माथिका सबै आयोजनाहरू भोलपत्र प्रक्रियाबाट कार्यान्वयन गर्ने नीतिलाई निरन्तरता दिएको जनाएको छ। र सर्लाहीको गौडेता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका पुरूषलाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ। शुक्रबार अपरान्ह सर्लाहीको गौडेता नगरपालिका 10 सिसौटियाका 35 वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटना लगत्तै उद्धार गरेर बलङ्गवा स्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई काठमाडौँ लगिएको हो। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथ यो हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्कार। हजुरको रेडियो 102.1 मेगाहर्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम आसामास दोहोरीको पर्खामा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुठीको ढुकढुकी भर्खर 14 बाट 15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पाला विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत भनौँ न सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस बेहोरी। हामी हप्ताको 7 दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौ। तपाईँले नै ढोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्छौ। त्यस्तै गरेर मिठा लेख रचनाहरू होइन तपाईँले पठाउनुभएका मिठा रमाइला लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ। साथमा मेरा केही रमाइला चटपटे कुराकानीहरू त हुँदैछन् हुने नै छन्। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको एफएम 95 मेगाहर्ज अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हो। त्यस्तै गरेर हजुरको एप हजुरको न्युज .com सामाजिक सञ्जाल फेसबुक अनि त्यस्तै गरेर होइन टिकटक लाइभ मार्फत पनि यति बेला हेर्दै हुनुहुन्छ। हेरेर सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्दै कार्यक्रममा मिठा मिठा लेख रचनाहरू पनि पठाएर साथ दिनुहोला होइन वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहे भन्दै यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राखिहाल्छु। कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एकदम मिठो रमाइलो गीत राख्छु होइन रमाइलो रमाइलो गीतहरू राख्नुपर्छ भन्ने खालको मान्छेमा रातको समयमा, किनकि बिहानदेखि काम गर्दा गर्दै गर्दा गर्दै थकाइ लाग्न सक्छ। त्यो लागेको थकाइलाई त भगाउनु परेन र सो त्यही भएर यति बेलाको समयमा जटमा ताला बन्न तपाईँको माझमा राख्छु। पुरानो गीत छ नवराज घरासैनी, त्यस्तै गरेर सीता थापाको आवाजमा रहेको गीत छ अनि इन्दिरा गुरुङले पनि यसमा आवाज दिनुभएको छ। तपाईँको माझमा यो मिठो गीत पुरानो गीत होइन गेतमा तालाबन्द होइन गेतमा तालाबन्द यो गीत तपाईँको माझमा राख्छु। कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई फोन भन्दा पनि म्यासेजहरू पठाउँदै गर्नलाई त

यो गीत पनि छोटो मिठोमा तपाईँको माझमा राखे सञ्जनाले हुन्छ मन्सिया संसद अधिकारी राजु परियार अनि विष्णु माझीको सुमधुर आवाजमा राखेको थियो। रातको समय छ, 10:33 गइसकेको छ। यो रातको समयमा यस्तै यस्तै भाकाहरू, त्यो पनि तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोहोरी भाकाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ़िरहेको छु म। यो रातको समय छ अनि केही कुराहरू गर्न मन लाग्छ। अचेल मलाई यो समय, यो मौसम र यी आँखाहरू सबै बैगुनी लाग्न थालेका छन्, किनकि म जहाँ हेर्छु जे सोध्छु अनि त्यहाँ केवल तिम्रो मात्र आकृति आउने गर्छ। के प्रेम के हो भनेर कसैले सोध्यो भने म ठूला ठूला ग्रन्थका परिभाषाहरू सुनाउन सक्दिन। मेरो लागि त प्रेम भनेको तिमीले मलाई हेरेर त्यो कपाल कानको पछाडि लैजाँदाको पल हो, मुसुक्क मुस्कुराएको पल हो, तिमीले बोल्दा बोल्दै अचानक लजाएर नजर झुकाउँदाको त्यो छेन हो। तिमीलाई कस्तो लाग्छ थाहा छैन, तर तिम्रा ती ससाना हाउभाउ, तिम्रो त्यो सानो कुरामा रिसाउने अनि फकाउँदा मुसुक्क हाँस्ने बानीले मलाई यसरी मोहित बनाएको छ कि म बयान गर्न सक्दिनँ। कि मान्छेहरू भन्छन् रूप त केही वर्षको पाहुना मात्र हो, तर मलाई तिम्रो यो वैशालु रूपसँग मात्र होइन तिम्रो भित्री आत्माको त्यो कञ्चन सुन्दरतासँग प्रेम बसेको छ। तिमीसँग बिताएका ती केही पलहरू मेरो जीवनका सबैभन्दा अमूल्य कमाई हुन्। म तिम्रो वर्तमान मात्र होइन तिम्रो आउने हरेक भोलिहरूको हिस्सा बन्न चाहन्छु, तिम्रो ओठको मुस्कान बन्न चाहन्छु अनि तिम्रो आँखाको आँसुलाई भुइँमा खस्नु अघि नै थाम्ने त्यो भरोसा बन्न चाहन्छु प्रिय। ताली बुझ्यौ भन्दैछन् कै कहिले कसै कसैले, यो रातको समय भन्दैन ल। काली खाना खायो, खाना खायो कि खाएन, होइन के खायो, होइन कस्तो गर्यो, के भयो, मलाई सम्झ्यौ कि सम्झनौ, मेरो याद आयो कि आएन भनेर विभिन्न कुराहरू भनिराख्नु भएको छ होला, कुराहरू गरिराख्नु भएको छ होला, जस्तो मलाई महसुस हुन्छ। रातको समय छ, सम्झिँदै हुनुहुन्छ होला यति बेला विभिन्न माध्यमबाट, प्रत्यक्ष सँगै हुनुहुन्छ भने पनि रमाइला रमाइला कुराकानी भइरहेका छन् होला, टाढा हुनुहुन्छ भने सामाजिक सञ्जालले नजिक बनाएको छ होला, होइन र बनाउँछ नि टाढा यति बेला हुनसक्छ, भनौँ न विभिन्न ठाउँमा टाढा टाढामा रहेका रहनुभएका लङ डिस्टान्स भनौँ न रिलेसनसिपमा रहनुभएकाहरूको लागि त गाह्रो हुन्छ, त्यसपछि भिडियो होइन अडियो कल मार्फत त अनि मेरो याद आएन सम्झिन हो किन माया लाग्दैन, विविध कुराहरू भइरहेका छन् होला नि हुन्न र सम्झाए बिर्साए होइन के अरे बिर्साए बिर्सा बिर्सन पाउँदिन भए तिमी मेरो जिन्दगी हो, तिमी मेरो होइन सब थोक हो, तिमी नै सबै चिज हो, तिमी तिमी तिमी होइन कहिले काहीँ माया यसरी बस्छ नि थाहा छ, पत्त पाइँदैन हो कसरी माया बस्छ थाहा हुन्न, तर जब माया बसिसकेपछि अनि त्यो पल ती दिनहरू होइन यति यति मिठा हुन्छन् नि, यति रमाइला हुन्छन् नि होइन, नदेखिउन्जेलसम्म देख्न मन लाग्ने, नभेट्युन्जेलसम्म भेट्न मन लाग्ने, नबोल्युन्जेलसम्म बोल्न मन लाग्ने होइन, जिस्किन मन लाग्ने, झगडा गर्न मन लाग्ने विविध कुराहरू हुन्छ। अनि जब एक्कासी होइन तोडिन्छ नि सम्बन्धहरू, त्यसपछि ती यादहरूमा तडपिएर होइन ती भावनाहरूमा ती गरेका कुराहरूमा तडपिएर तडपिएर मन यस्तो यस्तो हुन्छ कि यस्तो हुन्छ कि होइन टुक्रा टुक्रा टुक्रा हुन्छ। अनि मैले सधैँ भन्ने गरेको छु, सम्बन्ध जोगाउनु छ भने अरू सब चिजलाई छोडेर होइन काम छोडेर दुईजनामा चाहिँ कुराकानी हुनुपर्छ है, एक आपसमा कुराकानी हुनुपर्छ है, सब चिज कुराकानीबाट हल हुन्छ है, कुराकानी नै बन्द भयो भने त
के हुन्छ र कसरी हुन्छ त त्यो अटोमेटिक सकिहाल्यो नि. त्यही भएर साफ चिज छोडा बरु, सम्बन्ध जोगाउनु छ भने होइन, अगाडि बढाउनु छ भने, अगाडि बढाउनु छ भने त अब हुनु पर्यो नि त होइन. के भन्दाखेरिमा समय समय एकअर्कामा मिलाएर माध्यम धेरै छन् अहिले, सामाजिक सञ्जाल फेसबुक टिकटक फोन नम्बर व्हाट्सएप विभिन्न चिजहरू रहेका छन् होइन. यो चिज यी माध्यमबाट होइन कुराकानी त हुनुपर्छ जस्तो लाग्छ. मैले प्रायः जस्तो भनिरहेको हुन्छु. ठिक छ, यति बेला एमएज रेलजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, अनि कुमार श्रेष्ठजी हुनुहुन्छ, सुनिता सुनवार हुनुहुन्छ, उहाँहरू हेर्दै हुनुहुन्छ. म यति बेला म्यासेजतर्फै लाग्न चाहन्छु. मलाई म्यासेज पठाउनु भएको छ यति बेला मुक्तान कान्छा हुनुहुन्छ. हेलो दाइ, हजुर आराम हुनुहुन्छ भन्नुहुन्छ. ठिक छ, राम्रो छ, रमाइलो छ. हजुरको ठाउँ छोडेर टाढै पुग्नलाई दाइ हजुर म मिस गरिराखेको छु भन्नुहुन्छ है. यताबाट कता जानुभयो फेरि तपाईँ होइन, सम्झिराखेको छु भन्नुहुन्छ. लास्टमा सेलो गीत राखिदिनुहोस् ल भन्नुहुन्छ. ओके, कोसिस गर्छु ल. सेलो गीत भन्नुहुन्छ मुक्तान कान्छालाई, मुक्तान निकान्छीको याद आइराखेको होला. कहाँ टाढा जानुभयो, मेरो ठाउँ यतै नजिक हुनुहुन्न तपाईँ भनेको. म त यस्तो लखर लखर बिहान बेलुका यसो त्यता हेर्दा त हुनुहुन्छ कि जस्तो लाग्थ्यो, हुनुहुन्न. ठिक छ, त्यस्तै गरेर मुक्तान निकान्छीको याद आयो कि क्या होइन. यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ मलाई. अर्जुन आखा हुनुहुन्छ शङ्ख सभा धर्मदेवी दुई तामुपोकबाट, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. शुभरात्रि छ भन्दै हुनुहुन्छ. मिडिया प्रेमी राई अनि सरोज छेत्री, अर्पल रोशनी, अञ्जिता मल्ल, ठकुरी छेत्री, राजबिहागी गुरुङ, राजगले मगर, एड्रिनजी मे, ललितजी मे, अगोल्टी होइन अगोल्टे महिला, जगल्टे कान्छा, बटारी मामा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. दाई एफएमबाट तिजका गीतहरू कहिले बजाउनुहुन्छ भन्नुहुन्छ. तिज आउन लागिसकेपछि बजाउँछु म, राख्नेछौ. हेलो सर नमस्ते, के छ खबर हजुरको, म पनि सुन्दै र हेर्दैछु भन्नुहुन्छ होइन. सिन्धुलीको झाँगाझुली रातमाटो बजारबाट मान्छे दिनदास हुनुहुन्छ, मनोज सुन्दास, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. शुभरात्रि मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई, शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने आमा मोहनजना त्रिप्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, रञ्जित राई, रमला साम्पाङ राई, त्यस्तै रमला साम्पाङ, सुना कन्दुङ्गा, दादा रामकुमार थापा, योगेन लिम्बु, तीर्थ राई, दादा गणेश श्रेष्ठ, दादा युक्त प्रसाद श्रेष्ठ, दादा माधव ढुङ्गेल, एमपी विवास लिम्बु, दादा हिक्मत साई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. लभ शक्ति माङफाङ हुनुहुन्छ, हेलो सम्झना सबैमा है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. धर्मराज हुनुहुन्छ, ढकाल धर्मराज, वीरतामोड झापा घरबै, हाल दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. अनि आज असार 26 गते जन्मदिन मनाउने झापाकी बहिनी अस्मिता पोखरेल, इलामकी कमला थापा र भोजपुरका पुराना मिडिया प्रेमी साथी रमेश सुदन भुजेललाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै आफन्तजन घर परिवार लगायत चिन्नुहुने बिर्सिनुहुने सबै सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ है. त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई, माया पुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. उहाँले पनि मन्थली नौ पुरानो गाउँ सिम्ले घर भइहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. अब रजनी गीत चाहिँ मामु बाबाको लागि पुनु आयुषापुरी, अञ्जितापुरी, छोरी दृश्यापुरी लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. त्यस्तै गरेर दाई मैले रोज गीत राखिदिनु भएकोमा धन्यवाद भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे. ल अब शक्ति माङ फाङ्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ. मामु उज्रेल हुनुहुन्छ, झर्को फर्को गर्ने हो कि घुर्काउने पो हो कि भन्नुहुन्छ. झर्को फर्को गर्ने हो कि घुर्काउने पो हो कि, थोरै चित्त दुखी आँसु पुर्ख्याउने पो हो कि, झर्को फर्को गर्ने हो कि घुर्क्याउने पो हो कि, थोरै चित्त दुखी आँसु पुर्काउने पो हो कि. ठुलो दिल भए संसार आँखामा नै अड्छ, ठुलो दिल भए संसार आँखामा नै अड्छ, लङ्का छिन्ने शङ्का पाले हुर्काउने पो हो कि, लङ्का छिन्ने शङ्का पाले हुर्काउने पो हो कि. जताततै टालिएको विश्वासको के भर, जताततै टालिएको विश्वासको के भर, गाली गरे पासो राखे सुर्क्याउने पो हो कि, गाली गरे पासो राखे सुर्क्याउने पो हो कि. सुन्दर फुल फुल्ने बोटमा काँडा पनि हुन्छ, सुन्दर फुल फुल्ने बोटमा काँडा पनि हुन्छ, फकाउँदै भिरमा लगी घुर्क्याउने पो हो कि,
फकाउँदै वीरमा लागि कुर्क्याउने पो कि दोषभन्दा गुण बढी होलान् भन्ने ठान्छु, दोषभन्दा गुण बढी होलान् भन्ने ठान्छु। हाँसो छरी नक्कल पारी फुर्क्याउने पो कि हाँसो छरी नक्कल पारी फुर्क्याउने पो कि झर्को फर्को गर्ने पो हो कि घुर्क्याउने पो हो कि भन्नुहुन्छ, झर्को फर्को गर्ने हो कि घुर्क्याउने पो हो कि थोरै चित्त दुखी आँसु फुर्क्याउने पो हो कि भन्नुहुन्छ। नमस्ते श्रोताई, कार्यक्रम सुन्दै छु आशा नमस्ते होरी एमुजरल हजुरीबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है। साथीहरू सम्झिनु भएको छ अनिसा सुनवार, सोना कन्दङ्गा, दिदी भूमिका राई, सरिता राई, सुनिता कार्की राई, निराज कला, कुपिला चामुङ राई, त्यस्तै बेलिया छामी, रिता राई, रोदन, मनिषा मनु, सन्ध्या थामी, सोनिया सोनिया, सरिता आयु, अञ्जिता मल्ला ठकुरी, जया थापा मगर, मुना भण्डारी, दाइका हाल, बिरमान सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। मिल्यो भने त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई नै भएको थियो रे भेटे हुन्न होला र मेरो यो स्वर के भएको है, यो ग्रह पनि तान्न सकिन्न, गीत गाउन मन लाग्छ तर के गर्न होइन, प्रिय तिमी अर्कै कि भयो भन्ने खबर कानमा पर्यो। अह कुमारजीले पठाउनु भयो, प्रिय तिमी अर्कै कि भयो भन्ने खबर कानमा पर्यो, त्यो दिनबाटै जिन्दगी डुबानमा पर्यो। प्रिय तिमी अर्कै कि भयो भन्ने खबर कानमा पर्यो, त्यही दिनबाटै जिन्दगी डुबानमा पर्यो। पुरा भयो परालहरूको गुन्द्री बन्ने सपना, पुरा भयो परालहरूको गुन्द्री बन्ने सपना, जब चोटै चोट खाएको हतास म कानमा पर्यो, जब चोटै चोट खाएको हतास म कानमा पर्यो। आफ्नो भाग्य भनेको यही त हो सायद, आफ्नो भाग्य भनेको यही त हो सायद, एक फूल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो, एक फूल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो। प्रिय तिमी अर्कै कि भयो भन्ने खबर कानमा पर्यो, त्यो दिनबाटै जिन्दगी डुबानमा पर्यो। पुरा भयो परालको गुन्द्री बन्ने सपना, जब चोटै चोट खाएको हतास मकानमा पर्यो। आफ्नो भाग्य भनेको यही त हो सायद, एक फूल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो। विशेष रूपमा धन्यवाद कुमार श्रेष्ठजी, यति बेला म गीततर्फ लाग्छु। त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई नि पाथ्यो रे भेटै हुन्न होला र, यो गीत यति बेला तपाईँको माझमा राख्न चाहन्छु, मलाई पनि आँसु आउन लाग्यो। विष्णु माझीको आवाजमा रहेको गीत छ, थत्तरीका रुँदाखेरि पनि झ्यार झ्यार आएको छ है क्या रेडियो। यति बेला तपाईँको माझमा राख्न चाहन्छु विष्णु माझी, कुमन अधिकारी, सुन्दरमणि अधिकारीको सुमधुर आवाजमा लगाएको गीत होइन सरी, विष्णु माझी, कुमन अधिकारी, सुन्दरमणि अधिकारीको सुमधुर आवाजमा गीत अनि लगे सङ्गीत भनेको सुन्दरमणि अधिकारीको रहेको छ यति बेला तपाईँको माझमा।

त्यमन जुन नलाएर मलाई जस्तै त्यमलाई नि होइन भएको छैन भएको होला भेटेउन नलाएर यस्तो यस्तो रहेको छ मैले ठ्याक्कै बिर्सेँ होइन एकैछिनमा सुन्दै थिएँ यो गीत मैले गाउने गरेको गीत पनि हो मन पनि पर्छ तर त्यो मन रुन्न होला र तिमीलाई मलाई जस्तै तिमीलाई नि ल बिर्सिहाल्यो सकिगएन त सकियो है ठिक छ यो गीत राख्यो कार्यक्रम एसएमएस दोहोरी अनिहरूमै राखेको छ आवाजमा म श्री राजमा चाहिँ साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर हेरेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु कहिलेकाहीँ मिठा कुराहरू पनि गर्नुपर्छ कि माया प्रेमका कुराकानीहरू पनि हुनुपर्छ कहिलेकाहीँ जस्तो लाग्छ होइन थाहा छैन प्रेमको परिभाषा के हो तर जब तिमी ऐना अगाडि उभिएर आफ्नो कपाल मिलाउँछौ नि मलाई लाग्छ संसारको सबैभन्दा सुन्दर दृश्य त्यही नै हो तिम्रो त्यो सानो गालाको कोठी तिम्रो त्यो बोल्ने तरिका र मलाई हेरेर मुस्कुराउने त्यो अन्दाज यी सबै कुराले मलाई हरेक दिन तिम्रो प्रेममा नयाँ तरिकाले गिराउँछ कि म तिमीलाई यो भन्न चाहन्छु कि तिमी मेरो जीवनको त्यो सुन्दर सिङ्गार हो जसलाई म कहिल्यै गुमाउन चाहन्न मेरी काली मेरी पुन्टी मेरी नेप्टी मेरी चेप्टी यस्तै यस्तै भन्दैनन्छ होला है कोही कोहीले त मेरी डल्ली भन्दैनन्छ होला कोही कोहीले त अब विभिन्न हुँदो रहेछन् कुराहरू माया प्रेमका कुराकानी है मेरो सरुवा भयो दाई हजुरको कार्यक्रम सुनेर साथ दिन्छु मैले समयले भ्याएसम्म भन्नुहुन्छ मोक्तान कान्छा हो र ठिक छ अनि भर्खरै आएको भन्दा पहिलेदेखि हुनुहुन्थ्यो होला तर म्यासेज हामीलाई होइन अलि पछि गर्नुभयो होला त्यो भएर पनि हुनसक्छ मोक्तानजी ठिक छ काम हो ड्युटीमा भइसकेपछि सरुवा यताउति भइरहेको छ होइन अनि भन्न चाहे हाम्रो भनौँ न प्रायः जस्तो अब यी कुराहरू गर्न आउँदैन जस हामीलाई सुनेर चाहिँ साथ दिनुहोला पनि मलाई चाहन्छु कुमार श्रेष्ठजी हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ सुन्दै पनि हुनुहुन्छ दोलखमारको घर भइहाल्छ काठमाडौँ कलङ्कीबाट भन्नुहुन्छ बस्ने भाकाजी घर परिवार साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ नि धनु गजमेर सम्पाली शेर्पा सरिता मक्तान लक्ष्मी खड्कालका सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ त्यस्तै गरेर तिजका गीत कति आउन बाँकी दाई तिज कति कति आउन बाँकी छ भन्नुहुन्छ भदौको 28 गतेतिर पर्छ प्रकाशी होइन ठिक छ त्यस्तै गरेर ठिक छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दाई हजुरको छुट्टी कहिले हुन्छ भन्नुहुन्छ किन यो मान्छे नआउ

जस्तो क्या प्रकाश राय यह मानी आने इस गिद्दी है गिद्दी खाईस धरें ल्यांगल्यांग सको जस्तो लगे क्या प्रकाश राय कति खेरा जान जस्त भैरा जस्तो तब घर कहिले जानून तब बिदा कहिले लिखा के भन्न इसके आवाज ही सुन्न नपाए ये घर गईदे हो जस्त तो लगे विनोद बरवाल सालू घर भैया काठमाडौँ बाट मजा सुंद कार्यक्रम मन सब में समझना माया वहां विशेष रूप में धन्यवाद दिन चाहिए त्यस्तै गरेर यति बेला अनिसा केसाई हुनुहुन्छ सञ्जना सबैमा भन्नुहुन्छ क्षेत्रीय आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है रामिछा फुला आस्तीबाट आयुष क्षेत्रीय कार्यक्रम मजाले सुन्दैछ सञ्जना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ सेलो गीत राखिदिनु ल अन्तिममा भन्नुहुन्छ मक्तान कान्छ ओके ठिक छ राख्ने कोसिस गर्छु म अन्तिममा कुन चाहिँ सेलो गीत राख्नु है ठिक छ एउटा राम्रो दुईटा तिनवटा राम्रो छ मलाई साह्रै मनपर्ने गीत एउटा चाहिँ ठिक छ मैले सुन्ने गरेको धेरै नै सुन्ने गरेको गीत राख्छु ल अन्तिममा मलाई साह्रै मनपर्छ गीत म मोबाइलतिर राखेर पनि सुनेको सुनै हुन्छु मलाई शब्दहरू मनपर्छ तपाईँ अब सुरु सुरुमा त छैन ती शब्दहरू तर राम्रा छन् होइन मलाई मनपर्ने गीत हो यति बेला मैले याद गरेछु भने त्यो गीत राख्ने कोसिस गर्छु पुरानो जस्तो लाग्छ सेलो गीत यति बेला मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ हाम्रो कुमार श्रेष्ठजी हुनुहुन्छ सबिना पोखरेल हुनुहुन्छ शिला अधिकारी मनोज सुन्दा सुनिता सुनवार अमिजरेलजीहरू हेर्दै हुनुहुन्छ त्यस्तै गरेर मेसेजहरू पनि पठाइराख्नु भएको छ शिलाजी हाँस्दै हुनुहुन्छ सरिता आयुजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मलाई रातको समयमा 10:57 यति बेला टिकटक लाइभ मार्फत हेर्दै हुनुहुन्छ कसले भन्दाखेरिमा खै त मेसेजहरू त प्राप्त रहेनछन् अब हेर्दै हुनुहुन्छ होला ठिक छ हेरेर साथ दिनुहोस् पनि भन्न चाहे यति बेला हेर्दै हुनुहुन्छ होइन मलाई यो रातको समयमा टिकटक श्रीराज महत आइडीबाट धेरैजना हुनुहुन्छ गीत जति सबै मेरै लागि बनाएको कि जस्तो लाग्ने भने अब हुनुहुन्छ मिनु लम्तरीमा गरेर मलाई पनि त्यस्तो लाग्छ होइन शब्द कसरी लेख्छन् है यति मिठो भनेर म पनि सोध्छु क्या कहिलेकाहीँ होइन ठिक छ सोनी हुनुहुन्छ सोनीजी भनेको सोनी सोनी सोनी अब गीत पकाइछु मैले त सोनीजी हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन सोनी राई ओके उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु मेसेजको लागि त्यस्तै गरेर सुनिता बुढा थुकी हुनुहुन्छ सञ्जना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुन्दैछु हेर्दैछु भन्नुहुन्छ सरिता हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु ल ओके ठिक छ अब छुटिनुपर्छ जस्तो पनि लाग्यो धेरै कुराहरू नगरौँ अनि म भन्नुहुन्छ विनोद बरवालजी गीत राख्दिनँ है भन्नुहुन्छ मेरो पनि गीत राख्दिनँ है भन्नुहुन्छ तपाईँ गीत ठिक छ म अन्तिममा म सेलो गीत राख्छु ल शिलाजीले मलाई हँसाउनु भयो लास्ट मैले अब ती कुरा गरिनँ मैले तेरिका है भगवान्को नाम लिन मन लागेको थियो तर अब ठिकै छ जय लोकगीत राख्नुलाई लास्टमा भन्नुहुन्छ दाई हजुरको 10 बजे कार्यक्रम सुन्दा एकदम खुसी लाग्छ भन्नुहुन्छ प्रकाशजी माया गर्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो मायाको लागि होइन धेरै माया गर्नुहुन्छ मलाई थाहा छ भन्नु भन्न चाहन्छु मैले बुझेको छु कहिले काहीँ भनिन्छ नि माया गर्ने मान्छे होइन लाई अलिकति सताइन्छ भनेर जिस्किन्छ भनेर अनि कहिले काहीँ माया गर्दा गर्दै पनि के मेरो माया लाग्दैन भनेर भन्न मन लाग्छ होला अनि त्यस्तै हो मलाई पनि कहिले काहीँ जिस्काउन मन लाग्छ सुनिता बुढादेखि शुभरात्रि भन्नुहुन्छ एउटा गीत थियो होइन तपाईँको माझमा अन्तिममा एउटा मिठो गीत राख्दै राख्थे छुट्न चाहन्छु होइन आँखामा गजल लाएर यस्तो यस्तो रहेथ्यो जस्तो लाग्थ्यो मलाई होइन पुरानो सेलो गीत जस्तो लाग्छ होइन मैले प्रायः जस्तो गीत सुन्ने गर्छु सधैँ सुन्ने गर्छु र मैले रेडियो मार्फत पनि राख्ने गर्छु प्रायः जस्तो तर म हेर्छु होइन मैले खोजेको जस्तो ओके आयो सेलो गीत भन्नुहुन्छ चन्द्र कुमार दोङ अनि यो गीता मुक्तानको पुरानो सेलो गीत रहेको छ मलाई साह्रै मनपर्छ मैले सधैँ सुन्ने गर्छु यो यसका शब्दहरू पुरै सुन्छु म फेरि होइन यहाँनिर अलिकति मात्र राख्छु 10:11 बजिसकेछ होइन
यो गीत एल्बम नकली कान्छी रहेको छ, आँखामा गाजल गीतको बोलिरहेको छ, आवाज चन्द्र कुमार दुङ अनि यो गीता मुक्तानको रहेको छ भने पासाङ मुक्तानको लय संगीत चन्द्र कुमार दुङको रहेको छ। यति बेला यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु। यो तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। होइन म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहे। अनि त्यस्तै गरेर मैले रोजाएको गीतहरू राख्न सकिनँ होला, सबै जनाले रोजाइमा पार्नुभएको गीतहरू, त्यसमा चाहिँ माफी माग्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला। नम्बर छ 48 40 26 रहेको छ भने त्यस्तै गरेर सामाजिक सञ्जाल फेसबुक श्री राज महात्मा पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि मलाई चाहे भन्दै झालटुका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय छ, विद्युतीय उपकरणहरू चार्जमा राखेर नछुन्नुहोला पनि भन्न चाहन्छु। अर्को कुरा भन्नुपर्दाखेरि मौसममा परिवर्तन भइराखेको छ, कतै यात्रामा निस्कनु अगाडि, भोलि भनौँ न यात्रामा निस्कनु अगाडि बाटोको साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। अहिले यो रातको समयमा चाहिँ लामखुट्टेको टोकाइबाट बस्नुहोला, होइन गर्मी छ लामखुट्टे आउँछ भने झुलको प्रयोग गर्नुहोला, लिक्विडहरूभन्दा झुल राम्रो हुन्छ पनि भन्न चाहन्छु भन्दै आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला भन्दै म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो आजको बसाइबाट चाहिँ छुटिन चाहन्छु। अन्तिममा मिठो सेलो भाका छ, नाच्नु पर्छ है, तपाईँ त्यता नाच्नुहोस् म यता नाच्छु भन्दै आजको बसाइबाट छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: Radio NRN 99.1

0: आज विक्रम सम्वत 2083 साल असार 27 गते शनिबार असार कृष्ण द्वादशी सन 2026 जुलाई 10 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन यथा स्थितिमा राख्न सर्वोच्चको आदेश। निराश युवा उदासीन सरकार। प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल। लयमा फर्किँदै नेपाली चलचित्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पाका महिला शिव सिकेर स्वरोजगार बन्दै शीर्षकको शुभ समाचार।
0: विभिन्न व्यावसायिक तथा सिपमूलक तालिम प्राप्त गरेपछि पाल्पाका महिलाहरू स्वरोजगार बन्दै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्। स्वेटर मोजा टोपी मफलर जुत्ता चप्पल सिलाई सम्बन्धी तालिमले महिलाहरूलाई आय आर्जनको अवसर सिर्जना गरेको छ। सिप सिक्न चाहने महिलाका लागि यहाँका स्थानीय सरकारहरूले सहयोग गर्दै आइरहेका छन्। स्थानीय महिला विपन्न वर्ग तथा समुदायलाई लक्षित गरी स्थानीय सरकारले सिप विकास सम्बन्धी तालिमहरू सञ्चालन गरिरहेका छन्। निशुल्क रूपमा पाइने उक्त तालिमले सिप क्षमता अभिवृद्धि हुने र यसबाट उद्यमी बन्न आत्मनिर्भर हुनलाई सघाउ पुग्ने बुझेपछि अधिकांश महिला सिप सिकेर स्वरोजगार बन्दै आइरहेका हुन्। सधैं जसो मेलापात चुलो चौको र घरधन्दामै दैनिकी बिताउँदै आएका रामपुरका महिलाहरू 45 दिने होजियारी तालिम पाएपछि गाउँमै स्वेटर मोजा टोपी र मफलर बुन्न सक्ने भएका छन्। रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाहरूले स्वेटर मोजा टोपी र मफलर बुन्ने भएका हुन्। तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, हामीले सुइडा पनि देखेका थिएनौ। पहिलो दिनमा त निकै अल्मलिएका थियौं। सिप सिक्ने इच्छा चाहनाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर मोजा टोपी र मफलर बुन्ने भएका छौं। उहाँले भन्नुभयो, अब आफूहरूले सिकेर अरूलाई पनि सिकाउने भएका छौं। उहाँको भनाइ थियो, घरमा बाल बच्चालाई स्वेटर मोजा टोपी र मफलर बुनेर जाडोमा न्यानो गर्नुका साथै धेरै बुनेर बिक्री वितरण पनि गरी आय आर्जन पनि गर्न सकिने भएको उहाँले बताउनुभयो। रामपुर नगरपालिकाले उप प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरूका लागि 45 दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन्। नगर प्रमुख रमण बहादुर थापाले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ सर्वोच्चको संयुक्त इजलासले शुक्रबार सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई तीन न्यायाधीशको पूर्ण इजलासमा पठाउन आदेश पनि गरेको छ सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो वक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश तय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले दुई दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो सम्पत्ति विवरण वा निज उपहरको उजुरीमा आयोगको गठन सम्बन्धी दुई वैशाखको नेपाल राजपत्रको सूचना बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनी आदेशमा भनिएको छ सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ आदेशमा भनिएको छ पेश हुन आएको सम्पत्ति विवरण उपहर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उपहर पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आएको नाममा सर्वोच्च अदालत नियमावली 2074 नियम 49 बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल भई अपूरणीय क्षति हुने हुँदा पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलागेसम्म विवरण पेश गर्न बाध्य नपार्न र पेश भइसकेका विवरणमाथि छानबिन तत्काल रोक्न पनि अन्तरिम आदेश दिएको छ सर्वोच्चले अदालतको सहयोगीका रूपमा दुई विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई पठाउन नेपाल बार एसोसिएशन र सर्वोच्च बारलाई आदेश गरेको छ सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैर कानूनी भएको भन्दै आयोग प्रारम्भदेखि नै खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले 15 वैशाखमा र 19 वैशाखमा दुईवटा छुट्टा छुट्टै रिट दायर गरेका थिए बुधबार शुरू भएको बहस शुक्रबार सकिएको थियो सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ सम्पत्ति विवरण उपर छानबिन कार्य यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ
3: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो मोगो जिल्लाको सोरू गाउँपालिका वडा नम्बर 1 स्थायी बासिन्दा 25 वर्षीय नेपालीले बिहिबार आत्मदाहको प्रयास गरेका थिए उनको वीर अस्पतालको बर्न आईसीयूमा उपचारकै क्रममा शुक्रबार दिउँसो निधन भएको हो गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका वडा नगरपालिका निवासी 35 वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौँमा उपचाररत छन् उनको अवस्था गम्भीर छ यी दुई घटनाले राज्य सञ्चालकको पछिल्लो अवस्थालाई गिज्याइरहेको छ गणेश र विवेकको यो कदमले 3 वर्ष अघि बाणेश्वर स्थित संसद भवन अघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ 2079 साल माघ 10 गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए संसद भवन अगाडि आत्मदाह गरेका 36 वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारण बनाएका थिए राज्यले भ्याट शून्य गर्नुपर्ने उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने स्वास्थ्य र शिक्षा सहज हुनुपर्ने लगायतका आधारभूत विषयमा 25 बुधे माग राख्दै आएका आचार्यको माग राज्यले व्यवस्था गर्दा ज्यान गुमाउनु पर्यो उनी दिउँसै संसद भवन अगाडि जले तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन व्यवसाय गर्दा गर्दै आफू आर्थिक रूपमा डुबेको र त्यसमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्यु पत्रमा लेखेका थिए ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठूला व्यापारिक घटनाले उधारो सामान लगेर भुक्तानी नदिएको राज्यले साना उद्यमीहरूलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको भन्दै पीड़ा पोखेका थिए आचार्यको आत्मदाहपछि काठमाडौँको महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो। त्यो आत्मदाहका धेरै कारण र थोरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो भनेर उहाँले लेख्नु भएको थियो। यसैबीच पछिल्लो तीन वर्षमा चार सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीड़ा फेरिएन। 2079 निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो। प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको एक वर्षपछि गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनका कारण ओली सरकार ढल्यो। ओली सरकार ढलेसँगै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारले गराएको निर्वाचन मार्फत करिब 2/3 बहुमत सहितको राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार छ। सरकार र कुर्सी फेरिए पनि नागरिकको जीवनस्तर र समस्या उस्तै रहँदा युवाहरूले आफ्नै जीवन सिध्याउने बाटो रोजिरहेका छन्। मुलुक परिवर्तन हुने र देशभित्रै गरिखान पाउने ठूलो अपेक्षा र आशाका साथ जनताले 2/3 मत दिएको बालेन सरकारले जनताकै जीवन कठिन हुने नीति अपनाएको आरोप खेप्दै आइरहेको छ। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सड़क सदन तातेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेताहरूले सरकारको आलोचना गरेका छन् भने विपक्षी दलहरूले सरकारप्रति चर्को असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सचेतक ऐनमहरले नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा महरले संसदमै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको उनको आरोप छ। निराश युवा उदासीन सरकार आजको मध्याह दैनिकमा समाचार छापिएको छ।
2: निजी क्षेत्र केन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था, समस्या र तिनको समाधान केन्द्रित छलफल भएको इपानले जनाएको छ। छलफलमा जलविद्युत आयोजना निर्माणका विद्यमान व्यवधान, प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका, डेटा सेन्टर तथा मल कारखाना निर्माण, विद्युत आयोजनाका सार्वजनिक शेयर निष्कासन, लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिनुभएको छ। महासचिव टीएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले 6 मुख्य विषयमा गम्भीर चासो राख्नु भएको थियो। विद्युत खरिद बिक्री सम्झौता गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नु भएको थियो। त्यसै गरी प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधानमन्त्रीले राख्नु भएको थियो। निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभ हानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण भएको जनाइएको छ। त्यस्तै पूर्व अध्यक्ष गणेश कार्कीले विगतमा यसकाले उच्च स्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छु भन्ने आश्वासन लिएर फर्कने अवस्था हुन्थ्यो उहाँले भन्नुभयो, तर यसपटक बुदाबुदामा वस्तुगत कुराकानी भयो, यसले हामीलाई ठूलो आशाको संचार गरेको छ उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौतीबारे इपालले उठाएका विषयप्रति सरकारले चासो राखेको छ।
3: आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य समाचार छापिएको छ। त्रिपुर स्थित राहदानी विभाग अगाडि 25 वर्षीय पठाव चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानका विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले धरपकड हानेको र लगत्तै गणेशले आफ्नो शरीरमा त्यसपछि प्रहरीले थप्पड़ हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन्। प्रहरीले भने अनुसन्धानपछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्नेछन्। त्यसैले अनुसन्धान अघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु उचित हुँदैन। तर एउटा तथ्य निर्विवाद छ, एक युवाले सार्वजनिक सड़कमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयलाई उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्ने भएको छ। त्यसोत गणेश नेपाली कुनै अपराधी थिएनन्। उनी रोजी रोटीका लागि बिहानैदेखि पठाव चलाउने संघर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो। उनले लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए। त्यसबाट पार नलाग्ने विदेश जाने सोच उनको थियो। परिवारमा पत्नी छोरी वृद्ध बाबुआमा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो। आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य खबर छापिएको छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ, जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले शुक्रबार बिहान उनको मृत्यु भएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरण सँगै धेरैले 4 वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उनले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन्। प्रधानमन्त्री बालेनले भनेका थिए। यति बेला प्रधानमन्त्री बनेका उनी बालेन्द्र शाहको त्यही स्टाटस आधार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार र थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिरहेका छन्। रासोपाकी पूर्व नेत्री सुमना श्रेष्ठले समेत त्यो घटना आफूले सम्झिएको बताउँदै भनेकी छन्। यो घटनाले हामीलाई राजनीतिक हिलो छ्यापाछ्याप भन्दा टाढा रहेर यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन पाटोलाई हेर्न बाध्य बनाएको छ। नियमको ह्विल्लक सपनाको अवसान शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ। कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रीहरूले शास्ति खेप्दै आइरहेका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलहरूको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागिरहेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलहरूको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई पूर्वाधार यात्रु सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा वर्खा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सुदूरपश्चिमेलीलाई चकस छ। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायत देशका अन्य भूभागमा हवाई मार्गबाट